0: हुन्छ र अनि बिरामी आइदियो भने कोही अनुसार डाक्टर साहबलाई सोधेर कुन औषध दिनु भन्नुहुन्छ त्यो औषध दिइन्छ। हामी पोइजन स्नेकले टोकेर आएको बिरामीहरू आउँछ भने उनीहरूलाई चाहिँ चाँपले टोकेर पोइजन स्टार्ट हुन्छ। पोइजन स्टार्ट हुने बित्तिकै अब डाक्टर साहबलाई समन्वय हुन्छ हाम्रो, त्यही अनुसार हामीहरूले चाहिँ एन्टी स्नेक भेनम सेरम नै दिनुपर्ने हुन्छ।
1: सर्पदंशबाट अति प्रभावित क्षेत्र मध्ये पर्ने अर्को जिल्ला हुन् कञ्चनपुर र कैलाली। सुदूरपश्चिम पृतनाको जिम्मेवारी क्षेत्रमा पर्ने यी जिल्लामा समेत नेपाली सेनाको सहयोगमा सर्पदंश उपचार केन्द्र सञ्चालित छन्। कञ्चनपुरमा 2071 सालदेखि र कैलालीमा 2072 सालदेखि सर्पदंश उपचार सेवा प्रदान गर्न थालिएको हो। कञ्चनपुरको शुक्लाफाटा नगरपालिका 6 अर्जुनी स्थित सर्पदंश उपचार केन्द्रबाट हालसम्म 1996 जनाको र कैलालीको गौरीगंगा नगरपालिका 8 स्थित बडैपुर सर्पदंश उपचार केन्द्रबाट 2536 जनाको उपचार गरिएको अभिलेख छ। स्थानीय निकाय, समुदाय र नेपाली सेनाको सहकार्यमा सञ्चालन भइरहेका यस्ता केन्द्रले सर्पदंश प्रभावित नागरिकलाई सहज उपचार सुविधा दिएको बडैपुर सर्पदंश उपचार केन्द्रका व्यवस्थापक रोहित प्रसाद भाटको भनाइ छ।
0: कैलाली जिल्लाको मध्यवर्ती क्षेत्रमा हाम्रो यो सर्पदंश उपचार केन्द्र चाहिँ अवस्थित छ। काली रक्षाको हाम्रो टेक्निसियनहरूले त्यहाँ सेवा सुविधा दिइराख्नु भएको छ। कैलाली जिल्लाका म्याक्सिमम पालिकाहरूको यहाँ चाहिँ औषधि उपचार सेवा दिने ठाउँबाट त्यो केन्द्र चाहिँ बनेको छ। नेपाली सेनाको सहयोगबाट एकैजनाको ज्यान जोगिरहेको हामीले चाहिँ यसमा सहयोग गर्नुपर्छ भन्ने भावना चाहिँ सबैमा उत्पन्न चाहिँ भयो। हाम्रो नगरपालिकासँग जोडिएका मान्छे पनि त्यति प्रादेशिक अस्पताल जान छोडेर यही बडैपुरको सर्पदंश उपचार केन्द्रमा सेवा लिन उहाँहरू आउनुहुन्छ कि उहाँलाई त्यो विश्वास छ। उहाँलाई के प्रभाव परिरहेको छ भने यहाँ गयो भने चाहिँ हामी चाहिँ राम्रो उपचार पाउँछौँ भन्ने प्रभाव परिरहेको छ। अहिले हामीले निशुल्क उपचार गरिराखेका छौँ, त्यसमा चाहिँ बिरामीहरूलाई पनि कुनै पनि चिन्ता नलाग्ने गरी हामीले उपचार गरिरहेको छौँ। त्यसमा सबैभन्दा ठुलो भूमिका भनेको नेपाली सेनाको नै हो, किनभने उहाँहरूले उपचार गर्ने हो। हामीले त सामान्य व्यवस्थापन गरिदिनु नेपाली सेनालाई चाहिँ म एकदमै अन्तर हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। आम नागरिकले पनि अहिले के बुझेको छ भने नेपाली सेनाले धेरै सहयोग गरेको छ भन्ने चाहिँ बुझाए।
2: यस्तै उत्तर पश्चिम पृतना अन्तर्गत बाँके जिल्लाको राती सोनारी गाउँपालिका 9 2075 सालदेखि सञ्चालित सर्पदंश उपचार केन्द्रबाट हालसम्म 269 जनाले उपचार पाएका छन्। सेनाको सहयोग बिना सर्पदंश उपचार केन्द्र सञ्चालन गर्न असम्भव हुने स्थानीय जनप्रतिनिधिहरूको समेत बुझाइ छ।
3: शालिग्राम दाङी राप्ती सुनारी 8 वडा छ, पालिकाको लगानीबाट भवन बन्यो। तर त्यतिखेर स्वास्थ्य चाहिँ पालिकाको नभावनाले सेनाले चाहिँ सुरुवात गरिदिनु भयो होइन। अहिले पालिकाको स्वास्थ्य कर्मी एकजना र सेनाको बाट एकजना पालो पालो गरेर सञ्चालन भएको छ। सर्प पिची तपाईँको किरा काटीबाट टोक्नबाट जो मान्छेको मृत्यु हुन्थ्यो नि त्यो चाहिँ उपचार गरेर यहाँको एकदमै राहत भएको छ। त्यसले गर्दाखेरि सेनाको पनि राम्रो भूमिका छ। यो सर्पदंशलाई सेना भएन भने त्यति उपचार गर्न सकिन्न भन्ने धेरै रहेछ। बाँके बर्दिया दाङ सल्यानसम्मको मान्छेले उपचार पार्छ। वर्षेनी दुई चारजना मध्ये पनि अहिले त न्यूनीकरण भएको केही भएको छैन।
1: मध्यपश्चिम पृतना अन्तर्गत प्युठान, दाङ, कपिलवस्तु र नवलपरासी बर्दघाट सुस्ता पश्चिम गरी 4 जिल्लामा नेपाली सेनाको सहकार्यमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। प्युठानको स्वर्गद्वारी नगरपालिका 9 कछारमा 2080 सालबाट सञ्चालित केन्द्रबाट हालसम्म 377 जनाको र दाङको गढवा नगरपालिका 6 2077 सालबाट सञ्चालित केन्द्रबाट हालसम्म 1191 जनाको उपचार गरिएको छ। त्यस्तै नवलपरासीको त्रिवेणीमा 2068 सालदेखि स्थापित केन्द्रबाट हालसम्म 6453 जनाले उपचार पाएका छन्। कपिलवस्तुको बुद्धभूमि नगरपालिका 2 गोरुसिङेमा 2060 सालदेखि सञ्चालित सर्पदंश उपचार केन्द्र मार्फत हालसम्म 25,000 जनाको उपचार गरिएको छ। उपचार अनुभव बारे सर्पदंश पीड़ित डोमकला भूषाल र रीता कुमाल।
4: हरले सर्पले टोकेको मलाई राति 10 बजे आँगनमा आएको रहेछ अनि मैले कुल्चेछु अनि त्यसले मलाई फर्केर टोक्यो। भोलिपल्ट बिहान यहाँबाट गाडी रिजर्भ गरेर कपिलवस्तु गइयौ। औषधि उपचार गरेर घरमा आइपुग्यौँ। अहिले ठिकै छ, अब उपचार त राम्रो गर्नु नि रहेछ त्यहाँ अति राम्रो। अब आर्मी हस्पिटलको शाखा राम्रो उपचार गर्नुभयो। उहाँहरूलाई सबैलाई राम्रो होस् र सुख शान्ति रहनु होला। अब धन्यवाद छ मलाई बचाउनु भयो।
5: टोयलेट पछाडि त्यो टोयलेट सफा गर्न जानु पर्यो भनेर म चाहिँ ब्रुस तल झरेछ लिन गएको थिएँ अनि त्यही बेलामा टोकेँ। त्यसपछि अनि म चाहिँ सर्पद ड्रमसम्म गएँ, पछि चलान पानी अनि त्यसमा औषधिहरू मिसाएर चढाइदिनु भएको अनि आश्वासन दिनुभएको थियो, नडराउनुहोस् डराउनु हुँदैन ठिक हुन्छ भन्नुभएको थियो। त्यहाँ चाहिँ हाम्रो श्रीमानले पहिला पनि एकजनालाई लगाउनु भएको थियो, त्यही अहिले सैनिकले बनाउनु भएको छ अरे नयाँ खोल्नु भएको छ गढवामा भनेर जानकारी चाहिँ थियो, उहाँले नै मलाई लड जानुभएको। उहाँहरूलाई धेरै धेरै धन्यवाद, आगामी दिनमा पनि यसरी नै अगाडि बढाउनु होला, सर्पदंशबाट कोही पनि मान्छेहरू टाढा गएर अकालमै मृत्यु नहोस् भन्न चाहन्छु।
2: श्रोता, अब कुरा गरौं पूर्वी पृतना अन्तर्गत सञ्चालनमा रहेका सर्पदंश उपचार केन्द्रहरूको। यस पृतना अन्तर्गत मोरङ, सुनसरी, उदयपुर र झापा गरी चार जिल्लामा सर्पदंश उपचार केन्द्र रहेका छन्।
5: लगाउनु भएको थियो, त्यही अहिले सैनिकले बनाउनु भएको छ अरे नयाँ खोल्नु भएको छ गढवामा भनेर जानकारी चाहिँ थियो, उहाँले नै मलाई लड जानुभएको। उहाँहरूलाई धेरै धेरै धन्यवाद, आगामी दिनमा पनि यसरी नै अगाडि बढाउनु होला।

0: केन्द्रबाट हालसम्म 1770 जनाको र त्रियुगा नगरपालिका एक भुल्के स्थित केन्द्रबाट 5073 जनाको उपचार गरिएको छ। यस्तै झापाको मेचीनगर नगरपालिका 13 चाराआली ब्यारेकमा 2060 सालदेखि सञ्चालित सर्पदंश उपचार केन्द्रबाट हालसम्म 22264 जनाको उपचार गरिएको छ। सीमावर्ती क्षेत्रमा रहेका सर्पदंश उपचार केन्द्रबाट भारतीय नागरिकले समेत उपचार सेवा लिँदै आइरहेका छन्। यसले नेपालमा रहेका सर्पदंश उपचार केन्द्र तथा नेपाली सेनाप्रतिको विश्वासलाई उजागर गरेको ठान्नुहुन्छ झापा जिल्ला मेचीनगर नगरपालिका 13 अध्यक्ष दुर्गा प्रसाद भट्टराई।
1: 82 सालको मसान्तसम्म 22283 जनाको उपचार भएको थियो। हरेक भन्ने जातको सर्पले डसेका मानिसहरू आउनुहुन्छ। त्यसपछि छिमेकी देश भारतको दार्जिलिङ जिल्लाको भनौँ न सिलगढी तपाईँको मिरिक र यता दक्षिणतर्फ बिहारसम्मको हाम्रो ढागाडुगा भन्नेतिरसम्म पनि बिरामीहरू आउनुहुन्छ। अब आउँदाको फाइदा भनेको चाहिँ उहाँहरू सरल र सुविधासँगले आउँछ। साधनमा आउँदा अलिक केही पीड़ा भए पनि यहाँ आइपुगिसकेपछि सहज ढंगले उपचार नेपाली सेनाका प्राविधिकहरूबाट तत्काल उपचार हुन्छ। जाँदाखेरि डाइरेक्ट कहीँ कसैलाई नबक्साइकन डाइरेक्ट जान सक्नुहुन्छ। दुई घण्टा खुल्ला रहन्छ। त्यहाँ नेपाली सेनाका प्राविधिक टोली हुनुहुन्छ। सेवाग्राहीहरू सन्तुष्टि नै भएको हामीले पाएका छौँ, सुनेका छौँ।
2: सेनाको सहयोग रहेका उपचार केन्द्रहरूले सर्पदंश उपचारलाई प्रभावकारी बनाएका छन्। यसैको अर्को उदाहरण हो 2069 सालमा स्थापित सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका 4 स्थित सर्पदंश उपचार केन्द्र। सो केन्द्रले हालसम्म 18878 जनाको उपचार गरिसकेको छ। यस्तै मोरङ जिल्ला स्थित पूर्वी पृतना तालिम शिक्षालय लेटाङको नम्बर 1 गेटमा 2081 साल र नम्बर 2 गेटमा 2067 सालमा स्थापना भएको उपचार केन्द्रबाट हालसम्म 547 जनाको उपचार गरिएको छ। सैनिक सहयोगमा सञ्चालित सर्पदंश उपचार केन्द्रले नागरिकको विश्वास जितेका छन्।
3: धनदीप राय बडा क्षेत्र नगरपालिका 1 सुनसरी सर्पदंश उपचारको लागि राम्रो भइरहेछ, हामीलाई सहज भइरहेछ। म मात्रै नभएर अरू हाम्रो स्थानीय छरछिमेकहरू पनि सर्पले टोकेकोमा चाहिँ त्यही नै हामीले उपचार गरिरहेका छौँ। धेरै राम्रो छ, धेरै सहज, अरू हस्पिटलहरू भन्दा सहज छ, राम्रो छ। नेपाली सेनालाई धेरै धेरै धन्यवाद। अब आगामी दिनमा अझै राम्रो सहज होस् हामी स्थानीयलाई।
0: नेपाली सेनाले सर्पदंश उपचार सेवा मात्र प्रदान गरिरहेको छैन, समुदाय स्तरमा पुगेर सर्पदंश सम्बन्धी सचेतना कक्षाहरू सञ्चालन गर्दै आइरहेको छ। विशेष गरी देशका विभिन्न स्थानमा सञ्चालित सर्पदंश उपचार केन्द्र रहेका युनिटहरूले सचेतनामूलक कक्षालाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएका छन्। कालीध्वज गणका गणपति प्रमुख सेनानी श्री उमेश खड्का।
4: सर्लाही जिल्लामा अब यो 2068 सालबाट नेपाली सेनाले सर्पदंश सेवा शुरू गरेको थियो र स्थापनादेखि नै नेपाली सेनाले जिल्लामा हुने गरेका विभिन्न सर्पदंशका घटनाहरूमा जनताहरूलाई सचेतना जगाउने खालका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। पेट्रोलहरू जाँदाखेरि एलआरपी एमआरपी जाँदाखेरि स्थानीय बासिन्दाहरूलाई समावेश गरी कक्षाहरू सञ्चालन गर्ने, सर्पदंशबाट बस्ने उपायहरू, सर्पहरू चिन्ने तरिकाहरू बारेमा जानकारी दिने कामहरू चाहिँ हाम्रो नेपाली सेनाका जवानहरूले गर्ने गरेका छन् भने हाल अहिले यो सर्पदंशको यो जुन हाम्रो जिल्लामा भएको सर्पदंशको फेसबुक प्रोफाइल अकाउन्ट पनि छ, त्यहाँ पनि सर्पदंश बारेमा सर्पको बारेमा जानकारीमूलक भिडियो सन्देश तथा अन्य विभिन्न सन्देशमूलक जानकारीहरू अपलोड गरेर जनताहरूलाई चाहिँ सचेत गराउने कामहरू भइरहेको छ। यो बाहेक सर्पदंशबाट चाहिँ बिरामी परेर आउने स्थानीय बासिन्दाहरूलाई हाम्रो जवानहरूले 24 घण्टा सेवा प्रदान गर्ने गरेका छन्।
2: नेपालमा पाइने करिब 90 प्रजातिका सर्पहरूमध्ये 20 प्रजातिका सर्प विषालु छन्। पहाड़ी क्षेत्रको तुलनामा तराईमा अत्याधिक विषालु सर्पको जोखिम बढ़ी छ। त्यसैले सर्पदंश उपचार केन्द्रहरू पनि तराई क्षेत्रमै बढ़ी छन्। सर्पदंश भइहालेमा के गर्ने त? नम्बर 21 फिल्ड एम्बुलेन्स गुल्मका प्राविधिक सहसेनानी डाक्टर श्री सुमन बस्नेत।
5: जो घाइते हो उसलाई सबैभन्दा पहिला चाहिँ रिअसरेन्ज गर्नु पर्यो, त्यसपछि चाहिँ तुरन्त अस्पताल लिएर जानु पर्यो। त्यो ठाउँलाई इमोबिलाइज गरेर जुन ठाउँ जस्तै हातमा टोकेको हो भने केही कुराले अड्याएर हातलाई चाहिँ हलचल हुन नदिने गरी वा खुट्टामा टोकेको छ भने खुट्टालाई चाहिँ अस्पताल वा सर्पदंशसम्म पुग्ने बेलासम्ममा चाहिँ हलचल नहुने गरी त्यसलाई चाहिँ इमोबिलाइज गर्नुपर्छ। त्यो हुँदाखेरि चाहिँ हाम्रो रक्त सञ्चारमा चाहिँ यो विषहरू गइसकेको हुँदैन, जान पाउँदैन। त्यसलाई टर्निकेट लाउने भन्न भन्छ। त्यो टर्निकेट चाहिँ लाउन हुँदैन सर्पले टोकेको ठाउँमा चाहिँ, टोकेको ठाउँभन्दा माथि टर्निकेटहरू चाहिँ बान्न हुँदैन। यस्तो गर्दाखेरि झन् रक्त सञ्चार नै प्रभाव पूर्ण रूपमा बन्द हुने, विषहरू तल नै अकुमुलेट भएर बस्ने, पछि झन् त्यो त्यहाँ रहेका तन्तुहरू चाहिँ मरिसके त्यसले झन् नराम्रो असर गर्ने भएको कारणले गर्दाखेरि चाहिँ टर्निकेटहरू चाहिँ युज गर्न हुँदैन। हल्का नरम खाले

0: ब्यान्डेजहरू लाएर वा काम्रोहरू भन्छ स्ल्याबहरू लाएर इमोबिलाइज गरेर चाहिँ नजिकको अस्पताल वा सर्पदंश केन्द्रहरूमा चाहिँ लान सकिन्छ।
1: श्रोता, सर्पदंश उपचारमा नेपाली सेनाको योगदानको कुरा गरिरहँदा सर्पदंशबाट बस्ने उपायबारे समेत चर्चा गर्नु सान्दर्भिक हुनेछ। त्यसो त नेपाल सरकारले सर्पदंशको जोखिम न्यूनीकरण गर्न सर्पदंश रोकथाम र नियन्त्रण सम्बन्धी पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 नै तयार गरेको छ भने उक्त कार्ययोजनामा उपचारसँगै सचेतना पक्षलाई जोड़ दिँदै सर्पदंशबाट बस्ने उपायहरूबारे पनि उल्लेख छ। कार्ययोजनामा उल्लेख भए अनुसार
2: सर्पदंशबाट बस्न अपनाउनु पर्ने मुख्य सन्देशहरू:
3: सर्पको टोकाईबाट कसरी बस्ने,
2: आफ्नो ठाउँ वरिपरि पाइने सर्पहरूको बारेमा जानकारी राख्ने, सर्प कस्तो ठाउँमा बस्छन्, कुन बेलामा बाहिर निस्कन्छन्, कुन याममा बढी सक्रिय हुन्छन् भन्ने थाहा पाइराख्ने,
3: झाडी खेत वा अध्ययारो ठाउँमा हिँड्दा जुत्ता बुट हातमा पन्जा र शरीर पूरा ढाक्ने कपडा लगाउने,
2: रातको समयमा बाहिर निस्कदा उज्यालो बत्ती वा टर्च लाइट र लट्ठी लिएर निस्कने,
3: ढुङ्गाका काप तथा झाडीहरूमा काम गर्दा विशेष सावधानी अपनाउने,
2: घर वरपर झाडी काठको थुप्रो र फोहोर नराख्ने, जमिनका पुवालहरू भए पूर्ने,
3: सम्भव भएसम्म भुइँमा नसुत्ने, सुत्दा झुल लगाउने, घरका झ्याल ढोकामा जाली हाल्ने,
2: सुत्नु अघि ओढ्ने ओछ्याउने लत्ता कपडा बेड सिरक तन्ना सिरानी इत्यादि टकटकाएर सर्प भए नभएको यकिन गरेर मात्र सुत्ने,
3: रुख अथवा जमिनमा भएका पुवालहरूमा अनावश्यक रूपमा हात नछिराउने,
2: भ्यागुता मुसा छेपारो आदि सर्पका आहार हुन्, तिनलाई सकेसम्म घरभित्र बस्न नदिने,
3: बाल बालिकाहरूलाई सर्प हुन सक्ने ठाउँहरूका बारेमा जानकारी दिने र सावधान रहन सिकाउने,
2: नजिकको सर्पदंश उपचार केन्द्रबारे जानकारी राखिराख्ने,
3: सर्पले ठोकेमा के गर्ने के नगर्ने,
2: छिटो भन्दा छिटो नजिकको सर्पदंश उपचार केन्द्र वा अस्पताल लैजाने,
3: नआतिने शान्त रहने, टोकेको अंगलाई अनावश्यक रूपमा नचलाउने,
2: टोकेको ठाउँमा ब्लेडले चिरेर रगत बगाई विषलाई बाहिर फाल्ने प्रयास नगर्ने,
3: मुखले चुसेर विष निकालेर फाल्न प्रयास नगर्ने,
2: घडी चुरा औठी पेटी र पाउजु जस्ता चिजहरू खोल्ने खोलिदिने,
3: धामी झाँक्री विष सोच्ने कालो ढुङ्गातिर लागेर समय नगुमाउने,
2: घाउमा कुनै पनि प्रकारको जडीबुटी बरफ तथा औषधिको प्रयोग नगर्ने,
3: चिकित्सकको सल्लाह बाहेक केही नखाने नपिउने,
2: विष नफैलियोस् भनेर टोकेको भाग भन्दा माथि कसेर नबाध्ने, टोकेको ठाउँ स्थिर राख्ने,
3: सर्प देखिएमा के गर्ने,
2: आतंकित वा उत्तेजित भई विस्तारै टाढा हट्ने,
3: सर्पलाई ढुङ्गाले हान्ने वा मार्ने प्रयास नगर्ने,
2: घरभित्र सर्प देखिएर उद्धार गर्नु परे सुरक्षा निकाय वन तथा संरक्षण कर्मी उद्धार कर्मी वा स्थानीय तहलाई खबर गर्ने। यो सन्देशले सर्पदंशको जोखिम न्यूनीकरणका लागि उपचारसँगै सचेतना र सजगतालाई समेत जोड़ दिएको छ। त्यसैले सर्पदंशको जोखिमबाट जोगिनका लागि तपाई हामी सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुनेछ।
4: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हौस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक सुबेदार सुदीप ढकालसँगै म प्राविधिक अमलदार धनसरामासकोटी पनि बिदा हुन्छु। नमस्ते।
5: नेपाल ब्याङ्कले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
6: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
5: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
6: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, सेयर धितो राखी सेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
5: सरल प्रक्रिया, सुलभ ब्याज दर,
6: देशभर रहेका नेपाल ब्याङ्क लिमिटेडका साथमा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: यो रेडियो दीदी बहिनी को समय सूचक हो।
9: अहिले बिहानको ठीक 6 बज्यो।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz
1: नेपाल ऐन संशोधन गर्न पर्नेको अध्यादेश सहित 3 अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्ने निर्णय गरेको हो। राष्ट्रपतिबाट जारी भएपछि राजपत्रमा प्रकाशित भई कानून कार्यान्वयनमा आउनेछ। विपद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको प्रक्रियामा संलग्न सरकारी अधिकारीहरूका अनुसार विपदमा बेपत्ता भएका संघ सरकारको मन्त्री परिषद बैठकले मृत्यु सजाय घोषणा गरेपछि मृत्यु दर्ता बनाउन मिल्ने प्रावधान अध्यादेशमा छ। विपदका हकमा 3 वर्ष कुर्नुपर्ने वा न्याय घोषणा गराउनुपर्ने व्यवस्था रहेकोमा अब खोज तथा उद्धार समाप्त भएपछि वा घटनाको 45 दिनपछि मृत्यु सजाय घोषणाको प्रक्रिया अगाडि बढ़ाइने भएको छ। मन्त्री परिषद बैठकपछि सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले भटेकुसी बाढ़ी लगायतका प्राकृतिक विपदबाट प्रभावित क्षेत्रको राहत पुनरुत्थान स्थापना र व्यवस्थापनलाई मध्यनजर गरी विपद सम्बन्धी अध्यादेश सिफारिश गर्ने तयारी भएको बताउनु भएको हो।
2: विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, यसमा विपद सम्बन्धी चाहिँ भटेकुसीको बाढ़ीलाई मध्यनजर गर्दै यसभन्दा अघि 12 वर्ष बेपत्ता भएका व्यक्तिहरूलाई बल्ल मृत घोषणा गर्ने प्रावधान थियो भने त्यसलाई अलिकति छोटाइएको छ। 12 वर्ष भएको उसमा त्यसलाई लगभग 45 दिनको हाराहारीमा ल्याउने लगायतका अध्यादेशहरू जारी गर्न सम्माननीय राष्ट्रपति समक्ष सिफारिस गर्ने छ। अर्को सहसचिव श्री नवीन राज सिंहलाई नेपाल इन्जिनियरिङ सेवा समीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढ़ुवा गर्ने, नेपाल प्रशासन सेवा समीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव श्री चक्रबहादुर बुढालाई बढ़ुवा गर्ने र नेपाल लेखा परीक्षण सेवा समीकरण तर्फ राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा नायब महालेखा परीक्षक श्री चन्द्रकान्त भण्डारीलाई बढ़ुवा गर्ने निर्णयहरू आज रहेका छन्। राष्ट्रिय मानव अधिकार आयोगबाट क्षतिपूर्तिका लागि सिफारिश भएका 153 जना पीड़ितहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गर्ने, परराष्ट्र मन्त्रालयबाट पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलेट जेनरल स्थापना गर्न सहमति दिने,
1: सरकारले विपद सम्बन्धी अध्यादेश सिफारिश गर्दा मुलकी देवानी संहिता 2074 दफा 40 एक उपदफा 1 प्रतिबन्धात्मक वाक्यांशको खण्ड 3 खण्ड 4 थपेको छ, जस अनुसार मन्त्री परिषद सरकारले मृत्यु सजाय घोषणा गर्ने निर्णय गर्ने र त्यस अघिका प्रक्रियाबारे उल्लेख छ। अवधि तोकेर विपद संकटग्रस्त क्षेत्र घोषणा गरी वा नगरेको दुवै अवस्थामा सरकारले मृत्यु सजाय घोषणा गरेमा मृत्युको न्यायिक घोषणा गरिनुपर्ने छैन, तर त्यसका लागि खोज तथा उद्धार कार्य समाप्त भएको वा घटनाको 45 दिन पूरा भएको हुनुपर्नेछ। तर यस्ता घटनामा बेपत्ता भएका नागरिकलाई सरकारले सिधै मृतक सरह घोषणा गर्ने भन्ने छैन। बेपत्ता भएका व्यक्तिको स्थायी ठेगाना भएका स्थानीय तहको सिफारिश लिएर जिल्ला प्रशासन कार्यालय जानुपर्नेछ। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने जिल्ला विपद व्यवस्थापन समितिले आवश्यक जाँचबुझ गरेर मात्रै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सिफारिश गर्नेछ। प्राधिकरणले दावी विरोधका लागि सार्वजनिक सूचना जारी गर्नेछ। त्यसपछि प्राधिकरणको निर्णय अनुसार गृह मन्त्रालय हुँदै मन्त्री परिषदमा प्रस्ताव जानेछ र मन्त्री परिषदले मृतक सरह घोषणा गरेपछि परिवारलाई राहत तथा मृतक सरह घोषणा गरिएका व्यक्तिको मृत्यु दर्ता गराउने बाटो खुला हुनेछ।
3: हवाई क्षेत्रलाई थप व्यवस्थित बनाउन सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको दोहोरो भूमिका समाप्त गर्दै नियमनकारी र सेवा प्रदायक निकाय छुटाएर प्रतिनिधि सभामा 2 भिन्नाभिन्नै विधेयक दर्ता गराएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संसद सचिवालयमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरण विधेयक दर्ता गरेको हो। पर्यटन मन्त्री खड्गराज पौडेलले यी दुवै विधेयक दर्ता गराउनु भएको हो। यी विधेयक संसदबाट पारित भए हालको प्राधिकरण खारिज भई दुई स्वायत्त निकाय नियमनकारी भूमिकामा अगाडि बढ़नेछन्। त्यसपछि हाल प्राधिकरणमा भएका सबै कर्मचारी हवाई सेवा प्राधिकरणमा समायोजन हुनेछन्। नियमनकारी निकायमा जान चाहनेले ऐन बनेको 60 दिनभित्र निवेदन दिनुपर्नेछ। यी विधेयक पारित भए ऐन बनेपछि मुलुकमा पहिलो पटक निजी क्षेत्रलाई विमानस्थल निर्माण संचालन तथा व्यवस्थापनमा सहभागी गराउने बाटो खुल्नेछ। नेपाल हवाई सेवा प्राधिकरण विधेयकमा निजी क्षेत्रलाई पनि विमानस्थल संचालन तथा व्यवस्थापनको जिम्मेवारी दिने वा सहकार्यमा संचालन गर्न सकिने नयाँ व्यवस्था गरिएको छ। यो विधेयक अनुसार नेपाल हवाई सेवा प्राधिकरण आफैले वा निजी क्षेत्रसँगको सहकार्यमा आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलहरू संचालन र व्यवस्थापन गर्न सक्नेछ। विधेयक पारित भए हाल सरकारी स्वामित्वमा संचालनमा रहेका देशभरका सबै विमानस्थल भन्दा फरक किसिमका निजी क्षेत्रले पनि विमानस्थल संचालनमा ल्याउन सक्नेछन्।
1: कांग्रेसको 15 महाधिवेशनमा सहभागी 7255 जना प्रतिनिधिले आगामी 4 वर्षका लागि नयाँ नेतृत्व चयन गर्न आज मतदान गर्दैछन्। सभापति सहित 18 पदाधिकारीका लागि 71 र 210 केन्द्रीय सदस्यका लागि 741 जना गरी 812 उम्मेद्वार रहेका छन्। 297 सदस्य केन्द्रीय कार्य समितिमा 2 पदाधिकारी र 1 केन्द्रीय सदस्य भने निर्विरोध चयन भइसक्नु भएको छ। 66 केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित केन्द्रीय सभापतिले मनोनित गर्ने व्यवस्था छ। केन्द्रीय सदस्य मध्येबाट 4 सहमहामन्त्री र 1 कोषाध्यक्ष पनि सभापतिले मनोनित गर्ने व्यवस्था गरिएको छ। वरिष्ठ उपसभापतिमा विष्णुप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित भइसक्नु भएको छ। काठमाडौँ उपत्यकाबाट महिलामा प्राध्यापक डाक्टर अमिता प्रधान साक्य निर्विरोध हुनुभएको छ। केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले आज 10 बजेदेखि साँझ 6 बजेसम्म मतदानको समय तोकिएको बताउनु भएको छ। यसैबीच बन्द सत्र समापनमा सभापति गगन थापाले सबै गुट अन्त्य भएको घोषणा गर्नुभएको थियो। हिजोदेखि पार्टीभित्र सबै गुट सकियो भन्दै उहाँले अब महाधिवेशनले तोक्ने र महाधिवेशनले निर्वाचित गर्ने नयाँ कार्य समितिले पार्टीलाई थप अगाडि बढ़ाउने समेत उहाँले बताउनु भएको छ। समावेशी बनाउने क्रममा केन्द्रीय कार्य समितिको आकार ठूलो भएको र नेताको व्यवस्थापन गर्न संख्या बढ़ाएको नभई पार्टीमा रहेका नेताका आकांक्षीहरूको व्यवस्थापनमा पार्टीले गम्भीर रूपमा अगाडि बढ़ाएको समेत उहाँले बताउनु भएको छ। यो पार्टीसँगै मिलाएर अगाडि बढ़ाउने र निवर्तमान सभापति शेरबहादुर देउवाले यो पार्टीमा लामो समय संघर्ष गर्नुभएको र पार्टी निर्माणमा उहाँको ठूलो योगदान रहेको भन्दै सभापति थापाले अन्य नेताहरूको पनि योगदानको कदर गर्दै पार्टीले आगामी दिनमा निर्णय लिन सक्ने समेत बताउनु भएको छ।
3: सरकारले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवरा विरूद्ध सम्पत्ति शुद्धिकरण तथा अकुत सम्पत्तिको कसुरमा मुद्दा चलाउने तयारी गरेको छ। यही असोज 10 गते मध्यरातमा प्रहरीले घरबाटै नियन्त्रणमा लिएका उहाँलाई भोलिपल्ट छाडिएको थियो। जेएनजी समूहबाट असुरक्षा भएको बताउँदै प्रहरीले उहाँलाई घरबाटै नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा पुर्याएको थियो। भोलिपल्ट दिउँसो जवरालाई परिवारको जिम्मामा छाडिएको थियो। जवरा विरूद्ध फौजदारी मुद्दा चलाउन प्रहरीले विभिन्न अनुसन्धान गरिरहेको छ। स्रोतका अनुसार सम्पत्ति शुद्धिकरण कसुरमा पूर्वपक्षमा थुनामा रहेका व्यवसायी दीपक भट्टको मुद्दा मिलाउन जवरा सक्रिय रहेको पाइएपछि निगरानी बढ़ेको हो। राष्ट्रिय अनुसन्धान विभागको निगरानीमा प्रहरीले जवरालाई 10 गते राति नै नियन्त्रणमा लिएको थियो। भट्टको मुद्दा मिलाउन चलखेल गर्ने अदालतमा प्रभाव पार्ने गतिविधि मात्र नभएर राजनैतिक रूपमा पनि जवराको अस्वाभाविक सक्रियता बढ़ेको सूचना प्राप्त भएको छ। विशेष अदालतको आदेशले 26 अर्ब रूपियाँको सम्पत्ति शुद्धिकरण मुद्दामा करार चलान भएका भट्टको मुद्दामा जवराले चलखेल गरेको पुष्टि भएको छ। जवरा अहिले घरभित्रै सुरक्षा घेरामा रहनु भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले जवरा र उहाँ नजिकका व्यक्तिहरूको घरमा छापा समेत मारेको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपदपछिको राहत तथा उद्धार र पुनस्थापनामा समुदायको महत्व,
4: नेवार कमिटिको गुठी छ, तामाङ समुदायको आफ्नै खालको छ, क्षेत्रीय समुदायको पनि आफ्नो आफ्नो विभिन्न खालको समूहहरू बनाएर राखेको छ, उनीहरूले पैसा जम्मा गरेका छ। पहिला पहिला भकारी भन्थे, यहाँलाई थाहा छ होइन, हाम्रो गाउँ घरमा धानहरू हुँदा मकैहरू हुँदा भकारीमा ल्याएर राख्ने, केही पर्यो भने दिने, यही त हो नि प्रिपेयरनेस भनेको।
3: गण्डकी सरकारलाई काम गर्न रोक, मनाङमा पर्यटक आगमन घट्यो लगायतका खबर र कार्टुन पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार संस्थान निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
5: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
1: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
6: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
5: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
6: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाका खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा पूर्व प्रधान न्यायाधीश जबरामाथि सम्पत्ति शुद्धिकरणमा अनुसन्धान शीर्षकमा नवराज मैनालीले लेख्नु भएको खबर प्रकाशित छ। पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरा र उहाँ निकट समूहमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन थालेको छ। विभागले हिजो जबराका निकट देखिएका पाँच व्यक्तिको घरमा खानतलासी समेत गरेको छ। विभागले जबराका भाइ प्रभु शमशेर, पूर्व न्यायाधीश नवराज थपलिया सहितका नारायण दाहाल, दीपक तिमसिना र नवीन राज बस्नेतको घरमा छापा समेत हानेको खबरमा उल्लेख छ। त्यस्तै भित्रपृष्ठमा गण्डकी सरकारको वैधताबारे तेस्रो पटक उठ्यो प्रश्न, दीर्घकालीन महत्वका विषयमा कुनै पनि निर्णय गर्न नगर्न सर्वोच्चको आदेश शीर्षकको खबर पनि प्रकाशित छ। गण्डकी प्रदेश सरकारबाट एमाले बाहिरिएको भन्ने विषयको पत्र स्वदलका नेताले 10 भदौमा प्रदेश प्रमुखलाई दिएको भन्ने निवेदनमाथि पेश गरेको पत्रको प्रतिलिपि बाट देखिएको र निवेदनमा नेपालको संविधानको धारा 188(2) 30 दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने भन्ने व्यवस्थाको कार्यान्वयन नगरिएको भन्ने निवेदन दावी देखिँदा सुविधा सन्तुलनको दृष्टिबाट प्रस्तुत प्रतिवेदनको अन्तिम टुंगो नलागेसम्म दीर्घकालीन महत्वका विषयमा कुनै पनि निर्णय, काम कारवाही नगर्नु नगराउनु भनिएको छ। त्यस्तै महाधिवेशनपछि पहिलो पटक एमाले थायी समिति बैठक शीर्षकको अर्को खबर छ। एमाले आज थायी समिति बैठक बोलाएको छ। गत पुष मसान्तमा 11 महाधिवेशन सम्पन्न भएको 9 महिनापछि एमाले पहिलो पटक थायी समिति बैठक बोलाएको हो। एमालेको विधानमा केन्द्रीय कमिटिको 1/3 पोलिट ब्यूरो र 1/3 संख्या रहेको थायी समिति रहने व्यवस्था छ। अहिले एमालेमा 302 सदस्य केन्द्रीय कमिटी रहेको छ। त्यस्तै भित्रपृष्ठमा भोटेकोशी बाढ़ीले क्षतिग्रस्त पूर्वाधार पुननिर्माण गर्न पहिलो चरणमा 64 अर्ब बजेट माग शीर्षकको खबर मिलन विश्वकर्माले लेख्नु भएको छ भने 3 महिनादेखि शून्यतामा रहेको सुदूरपश्चिमको बजेट पुनः अनिश्चित शीर्षकको अर्को खबर प्रकाशित छ। त्यस्तै पशु वधशाला तथा मासु जाँच नियमावलीमा संशोधन गरिँदै छालासहितको मासु बिक्री गर्न नपाइने शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै कान्तिपुरको पहिलो पृष्ठमा वरिष्ठता र पिक एण्ड चुजको चेपुवामा संवैधानिक इजलास शीर्षकमा दुर्गा दुलाल र कृष्ण बहाबले लेख्नु भएको खबर प्रकाशित छ। त्यस्तै बढ़दो एआईका कारण दक्षिण एसियाको रोजगारीमा प्रभाव शीर्षकको खबर छ भने नेपालका लागि भारतीय राजदूतमा दलीला प्रस्तावित शीर्षकको अर्को खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा सड़क पुल नबन्दा आमा छोदिङमोमा बेच्न ठिक्क करोड़ौंको तरकारी अल्पत्र शीर्षकमा गंगा विष्टले लेख्नु भएको खबर पनि प्रकाशित छ। त्यस्तै काली गण्डकी करिडोरमा अवरोधले सिजनमै सुनसान मुस्ताङ शीर्षकको अर्को खबर छ। दस दिनदेखि सड़क विद्युत र इन्टरनेट अवरूद्ध हुँदा मुस्ताङ र म्याग्दीको जनजीवन प्रभावित छ। दशैं अघि काली गण्डकी करिडोर खोल्ने तयारी समेत भएको छ। तीन दिन लगातारको वर्षाले काली गण्डकी करिडोर क्षतिविक्षत नहुँदो हो त मुस्ताङ यति बेला पर्यटकीय आवागमनले भरिभर हुने पनि खबरमा उल्लेख गरिएको छ।
3: यसैबीच बर्खायाममा आएको बाढ़ी पहिरोका कारण क्षतिग्रस्त बनेको मनास्लु पर्यटकीय पदमार्ग धमाधम मर्मत सम्हारको काम थालिएको छ। गोर्खापत्र दैनिकमा खबर लेखिएको छ। यता अन्नपूर्ण आधार शिविर क्षेत्रका होटेलहरूमा यति बेला विदेशी पाहुनाको भीड़भाड़ बढ़ेको छ। पाहुनाको अधिक भीड़ बढ़ेपछि व्यवसायीले आतिथ्य दिलाउन भ्याई नभ्याई भएको छ। दिनमा 6,600 जनाको हारारीमा अहिले विदेशी पाहुना एबीसी क्षेत्रमा उक्लिएका छन्। ती बाहेका पाहुना र नेपाली सहयोग पनि थपिँदा आधार शिविर पदमार्गमा होटेललाई पाहुनाको व्यवस्थापन गर्न हमीहमी भएपछि टेन्टमा पाहुनालाई राख्ने प्रबन्ध समेत मिलाइएको छ। त्यस्तै गरी नागरिक दैनिकमै रौतहटबाट मदन ठाकुरले लेख्नु भएको छ, मध्य प्रदेशमा चीनी उद्योगको कम उत्पादन तथा कम चीनी प्रतिलाभ हुने जातको उखु यस वर्ष खरिद नगर्ने निर्णय भएको छ। उद्योगहरूले संयुक्त सूचना जारी गर्दै किसानलाई उत्पादनशील तथा कृषि विवानबाट सिफारिश गरिएका उखुका जातको खेती गर्न आग्रह गरेका हुन्। उद्योगहरूले लामो समयदेखि उखुमा देखिएको रोग, किराको प्रकोप, कम उत्पादन तथा चीनीको मात्रा घट्दै गएको अवस्थालाई ध्यानमा राखेर कमजोर जात विस्थापन गर्ने निर्णय गरेको बाबा बैजु नाथ सुगर मिलका संचालक बैजु बाबाराले जानकारी दिएका छन्। नागरिक दैनिकमा खबर छ। सुदूरपश्चिम प्रदेशमा बुधबार पनि आएन बजेट शीर्षकमा नागरिक दैनिकको आर्थिक पृष्ठमा लेखिएको छ। सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 बजेट हिजो पनि प्रदेशसभामा प्रस्तुत गर्न सकेन। सरकारले साँझ 5 बजे बजेट प्रस्तुत गर्ने कार्यसूची तय गरे पनि सत्तारूढ़ दलहरूबीच बजेटमा सहमति नजुटेपछि बजेट आउन नसकेको हो। नागरिक दैनिकमै 70% नेपालीलाई घर धान्नै मुस्किल शीर्षकमा खबर लेखिएको छ। नेपालमा 70% मानिसले घर सम्बन्धी खर्च जुटाउन बारम्बार समस्या हुने देखिएको छ। यो दर विश्वका 22 देशको औसत 34% भन्दा दोब्बर बढ़ी हो। यस्तै 70% अप्रत्याशित कुनै समय आए आफू बसिरहेको घरमा बसिरहन सक्ने अवस्था समेत नरहेको बताइएको छ। हेबिटेट फर ह्युमेनिटी इन्टरनेशनलले सार्वजनिक गरेको एउटा अनुसन्धानमा यो कुरा उल्लेख छ। नेपालमा घर सम्बन्धी समस्या आर्थिक दबावमा मात्र सीमित नभई सुरक्षासँग पनि जोड़िएको छ। 72% चरम समस्या भोगिरहेका छन्। कमजोर आवासीय अवस्थाका कारण 76% नेपालीले आफूलाई असुरक्षित महसुस गरेका छन्। घर सम्बन्धी आर्थिक दबावले स्वास्थ्यमा समेत असर परिरहेको देखिएको छ। आवासीय खर्चले पारिवारिक योजना र भविष्यका अवसरमा समेत असर परिरहेको अध्ययनले देखाएको छ। त्यस्तै गरी यात्रु सहायता कक्ष स्थापना तनहुँमा भएको खबर गोर्खापत्र दैनिकमा छ। तनहुँका 6 स्थानमा 4 पर्वलाई लक्षित गरेर यात्रुहरूलाई सहज होस् भनेर यात्रु सहायता कक्ष स्थापना गरिएको छ। 4 पर्वको बेलामा यात्रुको आगमन बढ़न सक्ने, यात्रुले विभिन्न समस्या झेल्नुपर्ने अवस्थालाई दृष्टिगत गर्दै यो व्यवस्था गरिएको हो। लगातारको वर्षाले तरकारी खेतीमा क्षति पुर्याएपछि मौतरीका किसानका लागि ओल खेती नगद जोहोको भरपर्दो माध्यम बन्दै गएको छ। किसानको रोजाईमा यो पर्न थालेको छ। अजय शाहले गोर्खापत्र दैनिकको भित्री पृष्ठमा लेख्नु भएको छ। त्यस्तै गरी बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सरकारी अस्पतालमा विशेषज्ञ सेवा, आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन हुँदै गएपछि स्वास्थ्य सेवा प्रवाहमा सुधार आएको बताउनु भएको छ। गोर्खापत्र दैनिकमा खबर लेखिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। रूसले क्षेपणास्त्र र ड्रोनले किएव सहित युक्रेनका दर्जनौं क्षेत्रमा भीषण आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार आक्रमणमा 4 बालबालिका सहित कम्तीमा 21 सर्वसाधारणको मृत्यु भएको छ भने करिब 60 जना भन्दा बढ़ी घाइते भएका छन्। युक्रेनले रूसी आक्रमणको पूर्वानुमान गरेको थियो। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नै युक्रेनी गुप्तचर निकायले रूसले ठूलो आक्रमणको तयारी गरिरहेको समेत निष्कर्ष निकालेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी द्वन्द अन्त्य गरी कूटनीतिक माध्यमबाट समाधान खोज्न तथा अन्तर्राष्ट्रिय कानून अनुसार अगाडि बढ़न आह्वान गर्नुभएको छ। पाकिस्तान भ्रमणका क्रममा उहाँले पाकिस्तानी जनताको आत्मनिर्णयको अधिकार पूर्ण रूपमा सुनिश्चित नभएसम्म मध्य पूर्वमा दिगो शान्ति कायम हुन नसक्ने समेत उल्लेख गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन् र विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले रूसमा प्लेग सम्बन्धी खबर सार्वजनिक भइरहेका बेलामा प्रयोगशालाका एक कर्मचारीको मृत्यु र अर्का कर्मचारीमा देखिएको गम्भीर न्युमोनियाबारे थप जानकारी उपलब्ध गराउन रूसी अधिकारीहरूसँग आग्रह समेत गरेको छ।
3: आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत अन्तिम सिजनका लागि ओमानमा रहेको नेपाली पुरूष क्रिकेट टोलीले हिजो एक मात्र अभ्यास खेलमा दुई विकेटको जित निकालेको छ। नेपालले ओमानको क्रिकेट एकाडेमी टर्फ दुईमा ओमानकै ए टोली विरूद्ध प्रतिस्पर्धा गरेको थियो। शुरूआती ब्याटिङ गरेको ओमानले 160 रनमा अल आउट भएको थियो। नेपालले 161 रनको लक्ष्य पायो तर लक्ष्य कम हुँदा बढ़ाएर 240 रन पछ्याउने गरी खेल्ने निर्णय गरिएको थियो। ओमान एसँग औपचारिक खेल नभएकाले नेपाली टोलीले थप रन बनाएको हो। यस किसिमको अभ्यास खेलमा जित हारले अर्थ राख्दैन। बढ़ी लक्ष्य पाउँदा विश्वकप लीग दुईको तयारीमा रहेको नेपाली ब्याट्सम्यानले क्रिजमा बढ़ी समय बिताउने अवसर पाएका छन्। यसैबीच अर्जेन्टिनाले कप्तान लियोनेल मेसीको सुखद विदाई गरेको छ। ब्युनस आयर्स स्थित रंगशालामा हिजो बेनिन विरूद्ध 3-0 सहजित निकाल्दै अर्जेन्टिनाले मेसीको विदाई गरेको हो। मेसीले अन्तिम अन्तर्राष्ट्रिय खेलको 71 मिनटमा पेनाल्टी मार्फत गोल गरेका थिए। उनले अन्तर्राष्ट्रिय फुटबलमा 126 गोल गरेका छन्। गत महिना नै मेसीले राष्ट्रिय टोलीबाट सन्यास घोषणा गरेका थिए तर अर्जेन्टिनी फुटबल महासंघले मेसीको विदाई सामान्य नभएर भव्य बनाउने जनाएको थियो। त्यही अनुसार हिजो भव्य विदाई भएको छ।
1: विपदमा सामूहिक प्रयत्न, महत्व र प्रभावकारिताको पक्ष कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: क्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब विपदपछिको उद्धारमा सामूहिक प्रयासको कुरा। विपदको समयमा समुदायको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। स्थानीय स्तरमा जोखिम पहिचान, पूर्व तयारी, पूर्व सूचनाको आदान प्रदान, उद्धार तथा राहतमा सहयोग गरेर समुदायले विपदको प्रभाव कम गर्न सक्छन्। विपदपछि मुख्य चुनौती बन्ने पुनर्स्थापनामा पनि सामूहिक प्रयत्न कस्तो हुनुपर्छ, हामीले राष्ट्रिय विपद व्यवस्थापन सञ्जालका अध्यक्ष सूर्य बहादुर थापासँग कुराकानी गरेका छौं।
4: अहिलेसम्म पनि कन्टिन्यू उहाँहरूले सहयोग गरिराख्नु भएको छ। सरकारी निकायहरूसँग समन्वय सहकार्य गरेर भने सरकारले दिएको निर्देशन अनुसार, ल्याएको नीति अनुसार चाहिँ त्यसमा सहभागी भएर काम गरिरहनु भएको छ। त्यसले गरी सरकारी संस्थाहरूको एउटा चाहिँ तत्काल यस्तो खालको सहयोग गर्ने कुरामा महत्वपूर्ण भूमिका हुन्छ। र अर्कोतिर तपाईँको कहिलेकाहीँ सरकारलाई सचेत गराउने कुराहरू होइन, नीतिगत रूपमा चाहिँ तपाईँको परिवर्तन गराउनु पर्ने कुराहरूमा अथवा भएको नीति नियमको प्रभावकारी कार्यान्वयन गर्ने कुराहरूमा, सरकारलाई सही सूचना प्रवाह गर्ने कुराहरूमा गैर सरकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ।
3: यहाँले जुन भोटेको सीको बाढ़ी आयो, बाढ़ी आउने बित्तिकै गैर सरकारी संस्थाहरू जानुभयो, परिचालित हुनुभयो, सहयोगमा जुट्नुभयो भन्ने कुराहरू गर्नुभयो, त्यो एकदमै राम्रो पक्ष भयो। अर्को एउटा चाहिँ अलिकति कमजोर हुँदै गएको भनेको समुदाय सबभन्दा ठूलो कुरा हो। त्यो गैर सरकारी संस्थाहरू, सरकार अथवा उद्धारकर्ताहरू त पछि घटना भइसकेपछि पुग्ने हो नि त। हाम्रो त्यो समुदाय जो यस्ता विपदमा सचेत गराउनेदेखि लिएर उद्धार गर्नेदेखि अरूलाई बचाउनेदेखि कुरामा जति सशक्त हुनुपर्ने, समुदाय चाहिँ अलिकति कमजोर भएर गएको हो कि अब जहाँ घटना हुन्छ, 2-3 घटना यस अगाडि कम हेर्दाखेरि परनिर्भरता बढी देखियो होइन। र पहिला हामी बचाउँदाखेरि जस्तो हरेक टोलमा हरेक ठाउँमा
10: विपद प्रति कार्यको लागि अथवा कुनै घटना हुँदाखेरि स्टेचरदेखि लालटिनदेखि लिएर ती सबै कुराहरू आफ्नो समुदायमा हुन्थ्यो। नेवार समुदायमा चाहिँ गुठी मार्फत अझ पनि ती कुराहरू अलि बलियो छ, अरू समुदाय चाहिँ तितर बितर भएर हो कि, त्यो समुदायलाई कसरी बलियो बनाउने?
4: एकदमै महत्वपूर्ण तपाईँले यो प्रश्न राख्नुभयो, जिज्ञासा राख्नुभयो। वास्तवमा हाम्रो यो राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपाल डिमान्ड भनेकै एकदमै स्थानीयकरणमा जोड़ दिने, स्थानीयकरणको फोकस गर्ने हिसाबले नै स्थापना भएको हो। र अहिले पनि हाम्रा अधिकांश कार्यक्रमहरू भनेको सञ्जालसँग रहेको कार्यक्रमहरू र सञ्जालका सदस्यहरू पनि तपाईँ हेर्नुहोस्, अहिले हामीसँग यो डिमान्ड छ 105 भन्दा बढी लोकल संस्थाहरू छन्। हाम्रो उद्देश्य भनेको स्थानीय संस्थाहरूलाई बलियो बनाउने, स्थानीय संस्थाहरूको क्षमता अभिवृद्धि गर्ने, स्थानीय समुदायलाई बलियो बनाउनुपर्छ। समुदायले नै सूचना प्रवाह गर्नुपर्ने हुन्छ। पहिलो रेस्पोन्डर भनेको हिजो अस्ति हामी सुरक्षा निकाय भन्थ्यौं, वास्तवमा सही रेस्पोन्डर फर्स्ट रेस्पोन्डर भनेको कम्युनिटीको मान्छेहरू हो। सँगैको घरमा आग लागि लाग्दा तत्काल गाग्रीको पानी बाल्टिनको पानी लिएर जाने मान्छे त छेउको घरको छिमेकी हुन्छ नि त। त्यसकारण चाहिँ त्यहाँ कुनै पनि घटना घट्यो भने पहिला रेस्पोन्स गर्ने मान्छे स्थानीय समुदाय नै हुन्छ। समुदायलाई सशक्त बनाउने कुराहरू यही आवाज हामीले उठाउँदै आइरहेछौँ। प्रोजेक्ट चलाउने संस्थाहरू मात्रै होइनन् है, तिनीहरू समुदायसँगै मिलेर काम गर्छ। त्यहाँको समस्याको बारेमा थाहा छ, त्यहाँको भूगोलको बारेमा थाहा छ, त्यहाँको संस्कृतिको बारेमा थाहा छ भनेपछि तिनीहरू त पावरफुल छन् नि त। त्यसकारण तिनीहरूलाई नै सहकार्य, तिनीहरूलाई डिसिजन मेकिङ प्रोसेसमै उनीहरूको भूमिका हुनु पर्यो कि। एउटा प्रोजेक्ट यस्तो घटना घट्यो लिएर गयो, प्रोजेक्ट चलाउने मात्रै होइन कि, त्यसको प्लानिङदेखि इम्प्लिमेन्टेसनदेखि तपाईँको मोनिटरिङको प्रोसेससम्म चाहिँ लोकल अर्गनाइजेसनको इन्गेजमेन्ट कसरी बढाउन सकिन्छ, त्यो भनेको सस्टेनेबल पनि हो। यो दाताबाट आउने पैसा भनेको कहिले आउँछ कहिले आउँदैन ठेगान छैन, नआउन पनि सक्छ। त्यो बेला पनि त हामी सर्भाइभल हुनु पर्यो। अहिले यहाँले भने जस्तो नेवार कमिटीको गुठी छ, तामाङ समुदायको आफ्नै खालको छ, क्षेत्रीय समुदायको पनि आफ्नो आफ्नो विभिन्न खालको समूहहरू बनाएर राखेको छ, उनीहरूले पैसा जम्मा गरेको छ। पहिला पहिला भकारी भन्थे यहाँलाई थाहा छ होइन, हाम्रो गाउँघरमा धानहरू हुँदा बकैहरू हुँदा भकारीमा लगाएर राख्ने, केही पऱ्यो भने दिने, यही त हो नि प्रिपेयरनेस।
10: राष्ट्रिय विपद व्यवस्थापन सञ्जालका अध्यक्ष सूर्यबहादुर थापासँगको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: बारीमा बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्ने कानून संशोधन गर्न सरकारको सिफारिश, 45 दिन मात्रै राख्ने प्रस्ताव, सामूहिक प्रयासले मात्रै बाढ़ी प्रभावित क्षेत्रको पुननिर्माणमा सहज हुने सरकारवालाको भनाई।
10: निर्वाचन पोशाक खरिदका विषयमा अनुसन्धान गर्न संसदीय उपसमितिद्वारा कार्यविधि तयार, कांग्रेसमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गे प्रतिस्पर्धामा 7255 जनाले मतदान गर्ने।
1: अब निजी क्षेत्रबाट पनि विमानस्थल सञ्चालनको कार्यविधि बन्दै सड़क पुल नबन्दा रसुवामा करोड़ौंको तरकारी अलपत्र, कालीगण्डकी करिडोर अवरोधले मुस्ताङका पर्यटकीय क्षेत्र सुनसान।
10: युक्रेनमा रूसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा 21 जनाको मृत्यु, मध्यपूर्व द्वन्द अन्त्य गर्न राष्ट्रसंघको आह्वान, रूसमा प्रयोगशाला कर्मचारीको मृत्यु बारेमा डब्ल्यूएचओद्वारा थप जानकारी माग।
1: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत अभ्यास खेलमा नेपाल विजयी, ओमन ए 2 विकेटले पराजित।
10: साझा खबरको अन्त्यमा कार्टुन हामीले कर्नर किक शीर्षकमा रवि मिश्रले नयाँ पत्रिका दैनिकमा लेख्नु भएको कार्टुन लिएका छौ। यहाँ ओछेनमै बसेर एकजना रेडियो कानमा राखेर रा, रेडियो सुनिरहेको देखिन्छ र यसमा नेपाली कांग्रेसको महाधिवेशनको प्रसंगमा त्यहाँ नेताहरूले भनेका कुराहरूलाई पनि जोड़ेको देखिन्छ र यहाँ यस्तो लेखिएको छ, रेल अघि बढ़िसक्यो रे, रूख छोडेर रे।
1: हस्त प्राविधिक साथी रवि तितललाई धन्यवाद। अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: नेपाल ब्याङ्कले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
1: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
0: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
1: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर दितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
0: सरल प्रक्रिया, सुलभ ब्याज दर,
1: देशभर रहेका नेपाल ब्याङ्क लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: Zirconia.
1: Extreme energy drink.
2: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
3: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
2: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
3: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन, ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।

0: लाई सभापति हुँदै हुनुहुन्छ निर्वाचित सभापति. त्यसपछि गएर अहिले हरेक कांग्रेस युवाहरूले होस् अथवा समावेशीमा सबै वर्गहरूले होस् र टोटल नेपाली कांग्रेसले मात्रै होइन, आज नेपाली जनताहरूले गगन थापाको नेतृत्वमा अहिले पार्टी सभापति बनाइसकेपछि उहाँको नेतृत्वमा संगठन अगाडि बढाएपछि भोलि राष्ट्रले नै एकचोटि गगन थापाको नेतृत्वमा यो राष्ट्र हाँकेको नेपाली जनताले हेर्न चाहिरहनु भएको छ. त्यस कारणले अहिले गगन थापा गगन कुमार थापाको नेतृत्वमा हामी अगाडि बढ़िरहेका छौं.
1: अब देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूलाई यहाँको आग्रह के छ?
0: हजुर,
1: देशभरिका प्रतिनिधिहरूलाई आग्रह के छ यहाँको भीमजी? महाधिवेशन प्रतिनिधिहरूलाई के भन्न चाहनुहुन्छ जाँदा जाँदै?
0: म देशभरिको महाधिवेशनका प्रतिनिधिहरूलाई अहिले हामी कमजोर देखिएको जस्तो छ प्राविधिक कारणले, जसरी भटेकोसीको बाढी आएर चाहिँ त्यस्तो छेद विच्छेद बनाएको छ भने यसपालि फागुन 29 गते पनि भटेकोसीको बाढी जस्तै आएको छ. हामी एकता रूपमा जान नसकेको कारणले गर्दाखेरि त्यसैले देशभरिको सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई म के अनुरोध गर्छु भनेदेखि, अहिले हामी गगन थापाको नेतृत्वमा गइसकेपछि उत्साहजनक रूपमा योग्य र योग्य त सबै उम्मेद्वारहरू योग्य हुन्छ, तथापि पनि सिनियर मान्छेहरू, योग्य मान्छेहरू, युवाहरू जुन हिसाबले विधानमा त हामी अगाडि बढ़ाएका छौं, ती मान्छेहरूलाई अहिले हामीले मतदान गरेर लिएर जान सक्यौं भने अवश्य पनि सुदृढ कांग्रेस बनाउन सकिन्छ, जनमुखी कांग्रेस बनाउन सकिन्छ. र अब आगामी निर्वाचनको निमित्त हामी फेरि अहिलेको अवस्था नभइकन यो देशमा नेपाली कांग्रेसको सरकार स्थापना गर्न सक्छौं. नेपाली कांग्रेसको नेतृत्व बेगर अहिले हामीले 6 महिनामै देखेका छौं, हेर्नुहोस् अवस्था कस्तो हुँदो रहेछ भनेर नेपाली जनताले महसुस गर्न थालिसकेका छन् कि अब नेपाली कांग्रेस नै वास्तवमा यो देशको हिजो 7 सालदेखिको इतिहास बोकेको पार्टी त्यो पार्टीमा र यो देशमा शासन सत्ता चलाउन र जनतालाई चाहिँ जुन हिसाबले चाहिँ सर्भिस डेलिभरी गर्नको निमित्त नेपाली कांग्रेसको विकल्प छैन भन्ने कुरो सबै नेपाली जनताले बुझिसकेको अवस्थामा र त्यसरी नै नेतृत्व छान्न लागिरहनु भएको छ.
1: यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार,
0: धन्यवाद हजुर.
1: त्यो केन्द्रीय सदस्यका उम्मेद्वार भीम ढुङ्गा आदरणीय श्रोता, यतिखेर हामी तपाईँलाई लैजान चाहन्छौ नेपाली कंग्रेसको पेशागत विज्ञतर्फका केन्द्रीय सदस्यका उम्मेद्वार भरतराज ढकाल यतिखेर हुनुहुन्छ. भरतराजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
2: धन्यवाद.
1: नेपाली कंग्रेसको केन्द्रीय सदस्यमा उम्मेद्वारी दावेदारी प्रस्तुत गर्नु भएको छ, रसाकसी निकै छ, तपाईँको उम्मेद्वारी किन र के का लागि बताउनुहोस्?
2: खास गरी नेपाली कांग्रेसले जुन अहिले बदलिँदो एउटा नेतृत्व आएको चाहिँ छ, एउटा नयाँ विचार लिएर आएको चाहिँ छ र यसले सबै पेसा व्यवसायलाई समेट्ने जुन नीति लिएको चाहिँ छ, त्यस अन्तर्गत मैले विगत लामो समयदेखि ब्याङ्किङ र एग्रिकल्चर सेक्टरमा मैले काम पनि गरेको चाहिँ थिएँ, एउटा अनुभव पनि हासिल गरेको चाहिँ थिएँ. त्यसै गर्दा अब नेपाली कांग्रेस साँच्चै नै हामीले पार्टीलाई सुधार गर्न नसक्ने हो, पार्टीमा चाहिँ नयाँ नीति र विचारहरू ल्याउन नसक्ने हो, त्यसलाई स्थापित गर्न सकिएन भने कुनै पनि क्षेत्र दिगुर स्थायी हुँदो रहेनछ. मैले धेरै पहिलादेखि भन्ने गर्थेँ, जबसम्म आर्थिक क्षेत्रको विकास हुँदैन तबसम्म कुनै राजनीतिक परिवर्तन दिगुर स्थायी हुन सक्दैन भन्ने जुन एउटा चाहिँ मेरो मान्यता पनि थियो. त्यस अन्तर्गत मैले व्यवसाय क्षेत्रमा गरेको एउटा अनुभवले त्यो अनुभवलाई चाहिँ नेपाली कांग्रेसको नेतृत्वमा दबाव पुर्याउन सके भने पक्कै पनि लाग्थ्यो, त्यसले पार्टीमा पनि एउटा राम्रो प्रभाव पर्छ, त्यसले समग्र देशको अन्य कुराहरूलाई पनि प्रभाव पार्छ भन्ने उद्देश्यका साथ मैले नेपाली कांग्रेसको पेसागत विकल्पतर्फ चाहिँ उम्मेद्वार दिएको छु र आज मतदान हुँदैछ.
1: तपाईँ अब विजय हुने आधारहरू के हुनु, भरतराज ढकाल विजय हुने आधारहरू र महाधिवेशन प्रतिनिधिले तपाईँलाई कसरी चिन्छ?
2: एक त म नेपाली कांग्रेसले मलाई गत निर्वाचनमा चाहिँ उम्मेद्वारको रूपमा चाहिँ सेन्ट क्षेत्रमा एकमा चाहिँ एउटा विश्वास गरेको चाहिँ थियो, मलाई चाहिँ अहिलेको अवस्थामा पनि मलाई मतदाताहरूले चाहिँ सम्मानजनक मत दिनुभएको चाहिँ थियो, जसले गर्दा भरतराज ढकालको एउटा पहिचान स्थापित भइसकेको चाहिँ छ. दोस्रो कुरो, मैले लामो समय ब्याङ्किङ सेक्टरमा खास गरी ग्रामीण क्षेत्रकोमा वित्तीय पहुँच पुऱ्याउनु पर्छ भनेर चाहिँ विपन्न र कमजोर वर्गलाई उत्थान गर्ने चाहिँ वित्तीय सेवा दिइरहेको चाहिँ थिएँ. त्यो सँगसँगै जबसम्म हामीले ग्रामीण क्षेत्रमा बस्ने मानिसहरूको आयोजन वृद्धि गर्न सक्दैनौँ तबसम्म चाहिँ समुन्नत नेपालको कल्पना गर्न सकिँदैन भन्ने मान्यता हुन्छ. खास गरी ग्रामीण क्षेत्रमा जुन हामीले कृषि क्षेत्रलाई चाहिँ प्रबन्धन गर्नुपर्छ भनेर हाम लुम्ती मुक्तिनाथ कृषि कम्पनी पनि स्थापना गऱ्यौँ र एउटा इको सिस्टम बनाउनु बचाउने काम पनि गरिएको र अहिले यसमा चाहिँ किसान र युवाहरूले विश्वास पनि गर्दै गएको अवस्था चाहिँ छ। दोस्रो कुरो, विगतमा मैले गरेका कामहरू सबै मतदाताले हेरिराख्नु भएको छ। पर्यटकहरूले हिजो के काम गर्यो, कुन संस्थाको नेतृत्व गर्यो, त्यो संस्थाले कस्तो परिणाम दियो भन्ने कुराहरू चाहिँ मतदाता सबै साथीलाई थाहा पनि भएको हुनाले र मेरो चाहिँ देशभरि नै एउटा नेटवर्क पनि स्थापना भइसकेको छ। त्यसले गर्दा चाहिँ मलाई लाग्छ कि साथीहरूले मलाई विश्वास गर्नुहुन्छ र मैले चाहिँ चुनाव चाहिँ सजिलै जित्न सक्छु भन्ने चाहिँ मलाई एकदम आशा र भरोसा चाहिँ छ।
1: देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूलाई जाँदा जाँदै के भन्न चाहनुहुन्छ?
2: अब खास गरी नेपालमा यो जुन अहिले पछिल्लो क्रममा राजनीतिमा जुन एउटा अविश्वास पैदा भएको चाहिँ छ, नेपालमा केही पनि हुँदैन गर्न सकिँदैन भन्ने कुरा चाहिँ छ। हामी हेर्ने हो भने नेपालमा जुन प्राकृतिक रूपले चाहिँ एउटा सम्पन्न देश छ, यसमा हामीले राजनीतिक नेतृत्वले चाहिँ सही एउटा चाहिँ काम गर्न सक्यो, नीति बनाउन सक्यो, त्यसलाई कार्यक्रममा चाहिँ बदल्न सक्यो र त्यो जुन कार्यक्रमलाई चाहिँ जनताको जीवनसँग जोड्न सकियो भने नेपालमै हामीले चाहिँ थुप्रै एउटा चाहिँ सम्भावनाहरू चाहिँ भएको हुनाले विदेशमा रहेका साथीहरूले नेपालप्रति विश्वास गर्ने र आफूसँग भएको चाहिँ सिप र पुँजीलाई नेपालमै ल्याएर चाहिँ एउटा चाहिँ आर्थिक क्षेत्रको चाहिँ विकासमा चाहिँ काम गर्नुपर्छ, जसले गर्दा भोलिका दिनमा चाहिँ नेपालमा पनि केही सम्भावना छ है। नेपाललाई जसरी हामीले हेरिएको नै छ त्यो होइन भन्ने चाहिँ एउटा मान्यता विकास गराउनलाई विदेशमा रहेका साथीहरूले जुन एउटा माया गर्नुभएको चाहिँ छ विदेशमा रहेर पनि, तर अब देशमै बसेर केही गर्नुपर्छ र हामीले यहीँ नै भोलिका चाहिँ भावी पुस्ताहरूलाई एउटा भविष्य देखाउनुपर्छ भन्ने मलाई लाग्छ। र उहाँले त्यसरी नै नेपालप्रतिको चाहिँ दृष्टिकोण बदल्नुहुन्छ र भोलि चाहिँ अब नेपालको नेपाली काङ्ग्रेस मात्रै होइन समग्र देशको नेतृत्व नेपाली काङ्ग्रेसले गर्छ। अहिले नेपाली काङ्ग्रेसमा नयाँ नेतृत्व आएको चाहिँ छ, नयाँ चाहिँ नीति पनि ल्याएको चाहिँ छ, त्यो नीतिलाई कार्यक्रममा बदल्ने पनि सङ्कल्प गरेको चाहिँ छ र कार्यक्रमलाई चाहिँ अब हामी जनताको घर दैलोमा पुऱ्याएर उनीहरूसँग उनीहरूको जीवनसँग जोड्ने पनि एउटा चाहिँ प्रतिबद्ध रहेको हुनाले अब नेपालमा केही छ, हुन्छ, सम्भावना छ भन्ने एउटा सन्देश लिएर साथीहरू चाहिँ जानुहुन्छ र भोलिका दिनमा त्यसरी नै आफ्ना चाहिँ जुन पेसा व्यवसाय छ त्यो पेसा व्यवसायलाई नेपालमै आएर गर्ने चाहिँ उहाँले पनि एउटा चाहिँ प्रतिबद्धता व्यक्त गर्नुहुन्छ भन्ने मलाई विश्वास लागेको छ।
1: हस् भरतराज ढकालजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, शुभकामना पनि, नमस्कार। नेपाली कंग्रेसका केन्द्रीय सदस्यका उम्मेद्वार भरतराज ढकाल, आदरणीय श्रोता, यतिखेर हामी जान चाहन्छौ राजनैतिक विश्लेषक डाक्टर केपी शर्मा। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु, नमस्कार, गुड मर्निङ।
3: हजुर,
1: नेपाली कंग्रेसको 15 महाधिवेशनलाई कसरी हेरिराख्नु भएको छ यतिखेर गगन थापाको नेतृत्वमा?
3: अब मैले चाहिँ नेपाली काङ्ग्रेसको यो 15 महाधिवेशनलाई चाहिँ अलिकति फरक ढंगबाट हेरिराखेको छु। खासमा मलाई के लागेको छ भन्दाखेरि अहिले चाहिँ यो रूपान्तरणको जुन प्रक्रियामा मतलब जेएनजी मुभमेन्ट पछि पार्टीहरू जानुपर्ने थियो त्यो जाने क्रममा चाहिँ कम्युनिस्ट पार्टीहरू चाहिँ यथास्थितिवादीमै अल्मलिएको देखिन्छ भने काङ्ग्रेस पार्टीभित्र चाहिँ एउटा ठूलो विद्रोह भएर गगन थापाले चाहिँ नेतृत्व गरेर चाहिँ अब यसको चाहिँ पुस्तान्तरणको र सत्ता रूपान्तरणको प्रक्रिया अगाडि बढेको देख्छु एउटा। दोस्रो चाहिँ एकदमै राम्रो पक्ष मलाई के लागिरहेको छ भन्दाखेरि नेपाली काङ्ग्रेस पार्टी अथवा पुराना पार्टीहरू सुतिसके, मरिसके, सिद्धिसके, अब जनतामा पकड छैन जस्तो भान भएको थियो यो फागुन 21 चुनावपछि चाहिँ होइन, राष्ट्रपतिले चुनाव जितिसकेपछि। तर अहिले गाउँ गाउँबाट युवाहरू एउटा ठूलो उत्साहको साथ एउटा ठूलो चाड माने जस्तो पर्व माने जस्तो नेपाली काङ्ग्रेस पार्टीभित्र 7,000 त महाधिवेशन प्रतिनिधिहरूले अहिले आजबाट मतदान गर्दै हुनुहुन्छ अनि त्यसमा चाहिँ मतलब चाहिँ मलाई लाग्छ चाहिँ लाखौं लाख मान्छेहरू उहाँहरूको क्रियाशील मतलब चाहिँ जुन सदस्यहरू जुन आउनुभयो त्यसले गर्दाखेरि चाहिँ एउटा नयाँ उत्साह भरेको छ र नयाँ स्पिरिटमा नेपाली काङ्ग्रेस पार्टी अगाडि बढेको देखिन्छ। तेस्रो कुरा चाहिँ के छ भन्दाखेरि तपाईँको जस्तो अर्को चाहिँ राजनैतिक पुनर्जागरणको अभियान पनि काङ्ग्रेसले चलाएको देख्छु म। त्यो भनेको चाहिँ के भन्दाखेरि उहाँहरूको चाहिँ जुन पुरानो मतलब चाहिँ आर्थिक नीति थियो र जुन राजनीतिक उहाँहरूको चाहिँ भ्यालु थियो त्यो चाहिँ मरेको थियो, त्यसलाई फेरि पुनर्जीवित गर्ने हिसाबले मैले त कतिपय मतलब चाहिँ सुने नै पनि र उहाँहरूको त्यो घोषणा पत्र पनि हेरेँ। त्यसमा चाहिँ अब यो प्राइभेट सेक्टर चाहिँ इकोनोमीको अर्थतन्त्रको मेजर इन्जिन हो र उदारीकरणलाई चाहिँ अगाडि बढाउनु पर्छ भन्ने कुरा चाहिँ पार्टीको घोषणा पत्रमा पनि लेखेको जस्तो मैले देखेँ भने एकजना महामन्त्रीका उम्मेद्वार सुनिल शर्माले चाहिँ त्यो कुरा प्रष्ट रूपमा नै बोल्नु भएको छ। गिरिजाप्रसाद कोइरालाले चाहिँ 48-51 सुरु गरेको त्यसलाई चाहिँ अगाडि बढाउन हामी चाहन्छौँ भन्ने कुराहरू गर्नुभएको छ। भनेपछि अब राज्य नियन्त्रित अर्थतन्त्रबाट चाहिँ देश विकास नभएको कुरा चाहिँ उहाँहरूको मूल्याङ्कन छ र त्यसले चाहिँ मतलब चाहिँ देशलाई अहिले यस्तो परिस्थितिमा ल्यायो। त्यसले गर्दाखेरि निजीकरण मार्फत नै देश विकास गर्नुपर्छ र सबै क्षेत्रमा निजीकरणलाई अगाडि बढाउनुपर्छ। राज्यले चाहिँ एउटा सुपरभिजन र मोनिटरिङको रेगुलेसनको काम मात्रै गर्नुपर्छ भन्ने खालको कुरा जस्तो मैले देखेँ भने एकजना महामन्त्रीका उम्मेद्वार सुनिल शर्माले चाहिँ त्यो कुरा प्रष्ट रूपमा नै बोल्नु भएको छ। गिरिजा प्रसाद कोइरालाले चाहिँ 48-51 शुरू गरेको त्यसलाई चाहिँ अगाडि बढाउन हामी चाहन्छौँ भन्ने कुराहरू

0: चाहिँ पारित पनि गरेको छ क्या र त्यसैले गर्दाखेरि आर्थिक नीति पनि मतलब चाहिँ उसले नयाँ ढंगबाट अब अशस्त्र ढंगबाट अगाडि बढाउने खालको कार्यक्रमहरू ल्याएको छ। अब उसलाई एउटा महत्वपूर्ण चुनौती चाहिँ के छ भन्दाखेरि कि उसको पार्टी चाहिँ अहिले विभक्त छ, अब दुई टुक्रामा बाँडिएको देखिन्छ। अब यो आउने स्थानीय चुनावसम्म उहाँहरूले पार्टी एकता गर्नुभयो, पार्टीलाई मिलाउनु भयो भने नेपाली कांग्रेस पार्टी फेरि बिउ चिनेर आफ्नो पुरानो साथ उसले बचाउन सक्ने सम्भावना देख्छु म, नभएदेखि फेरि उसलाई पनि अप्ठ्यारो पर्ने सम्भावना पनि रहेको त्यतिकै देखिन्छ।
1: भनेपछि अब नेपाली कंग्रेस महामन्त्रीको उम्मेद्वारका रूपमा डाक्टर सुनिल शर्माको बलियो दावेदारी हो त्यसो भए तपाईँका नजरमा होइन?
0: होइन, अहिले मैले देखेको खास गरी अब कांग्रेस पार्टीभित्रको तीन चारजना डाक्टर सुनिल शर्मा अनि त्यस्तै गरेर चाहिँ हाम्रो के अरे प्रदीप पौडेल अनि उदय शमशेर राणा र ऐन मोहर चारजनाको बिचमा प्रतिस्पर्धा हुन्छ जस्तो लाग्छ होइन देखिन्छ त ऐन मोहर। तर त्यसमा सबैभन्दा सशक्त उम्मेद्वार हाम्रो अब्जर्भेसनमा हेर्दाखेरि चाहिँ सुनिल शर्मा नै जस्तो देखिन्छ एक नम्बरमा। त्यसले अब परिणाम त आउन बाँकी नै छ, चुनाव हुन बाँकी नै छ, यो एउटा मेरो एनालाइसिसको पाटो मात्रै हो। अब त्यसमा धेरैवटा कारणहरू छन् भन्ने पनि मलाई लाग्छ। अहिले चाहिँ जनताले चाहिँ मतलब नेताहरूले पनि काँग्रेसभित्र ठुलो परिवर्तन खोजेको र अहिले यसो हेर्दाखेरि जेएनजीको मतलब चाहिँ उम्मेद्वार जस्तो सुनिल शर्मा प्रस्तुत भएको लाग्छ मलाई।
1: अब कंग्रेसले चाहिँ अबको यो महाधिवेशन पछि आफूलाई एक ढिक्का बनाएर एउटा बलियो कंग्रेसका रूपमा र छुटेकाहरूलाई पनि एकीकृत बनाएर लैजान सक्ने सामर्थ्य राख्छ?
0: अब मलाई कस्तो लाग्छ भन्दाखेरि अहिलेको युवा नेतृत्वहरू अलिकति सुजुज भएको नेतृत्वहरू यदि अब यो चाहिँ परिणामबाट हेर्नुपर्छ केन्द्रमा आउनुभयो पदाधिकारीमा आउनुभयो भने मलाई लाग्छ कंग्रेस दुई तीन महिनाभित्रमा एकीकरण भएर एउटा एकमुष्ट भएर कंग्रेस अगाडि बढ्न सक्ने खालको क्षमता अथवा त्यो खालको वातावरण बन्छ भन्ने मलाई लाग्छ। तर नेतृत्व कस्तो आउँछ भन्ने कुरामा भर पर्छ होइन।
1: पार्टी सभापतिमा गगन थापा आउने कन्फर्म भइसक्यो, झिकझ्याक आउने सम्भावना हो यसपालि चाहिँ के आउँछ भन्ने अनुमानै गर्न गाह्रो छ होइन, प्रतिनिधिहरू पनि धेरै छन्।
0: हो त्यो भएकोले गर्दाखेरि नेतृत्वमा युवाहरूको वर्चस्व रह्यो भने पार्टी एक गरेर उहाँहरूले मिलाएर लानुहुन्छ भन्ने कुराको आधार तयार हुन्छ।
1: हस् डाक्टर साहब, यहाँको महत्वपूर्ण समय र सुझावका लागि धेरै धन्यवाद, नमस्कार। उहाँहुन्थ्यो राजनीतिक विश्लेषक डाक्टर केपी शर्मा। आदरणीय श्रोता, यतिखेर हामी जान चाहन्छौ नेपाली कंग्रेसको महिला खुल्लातर्फका केन्द्रीय सदस्य निर्मला छेत्री। निर्मलाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु, नमस्कार, गुड मर्निङ।
2: हजुर नमस्कार, धन्यवाद।
1: निर्मलाजी, तपाईँ केन्द्रीय सदस्यमा होइन खुल्ला महिलाबाट?
2: हजुर हो।
1: आज मतदान हुँदैछ, कतिको ढुकढुक भइरहेको छ, रसाकसी कस्तो छ?
2: नेपाली काँग्रेस भनेको एकदम लोकतान्त्रिक पार्टी हो, एकदम फेरि फराकिलो दायराभित्र रहेको पार्टी हो। त्यसले गर्दाखेरि प्रतिस्पर्धा त अवश्य नै हुन्छ। अब उम्मेद्वारलाई अब जति अब बलियो भए पनि ढुकढुक त भइहाले हुन्छ, तर चुनावी मैदानमा छौँ हामी, चुनावी प्रचारमा छौँ, मनमा अलिकति ढुकढुक त भइहाले हुन्छ, तर पनि अब आन्तरिक चुनाव हो, लागिरहेका छौँ, माहौल चाहिँ राम्रो देखिरहेको छु मैले। मेरो
1: भनेपछि तपाईँलाई किन मतदान गर्ने महाधिवेशन प्रतिनिधि निर्मला छेत्रीलाई बताउनुहोस् त?
2: म चाहिँ अब मैले केन्द्रीय समितिमा यो पहिलो उम्मेदवारी हो र मेरो अब मेरो उमेरले पनि मेरो परिपक्वताले पनि अब मेरो योगदानले पनि बेला भयो कि भन्ने लाग्छ। म नेपाल महिला संघको जिल्ला सभापति भएँ, पार्टीको अर्घाखाँचीको सहसचिव भएँ, अनि महिला संघको केन्द्रीय सदस्य हुँदै प्रवक्ता हुँदै लुम्बिनीको मान्ने सचेतक भइसके र यो पहिलोपटक उम्मेदवारी हो। म एउटा लेखिका पनि हो, त्यसले गर्दाखेरि म चाहिँ केन्द्रीय अहिले जुन युवा नेता आउनुभएको छ गगन थापा, उहाँको एजेन्डाहरू एकदम नेपालको लागि एउटा पार्टी मात्र नभएर एउटा राष्ट्रकै राष्ट्र बोलियो बनाउने उहाँको एजेन्डा छ। त्यो एजेन्डामा चाहिँ म पनि सहभागी भएर छलफलमा बस्यो भने मेरो पनि केही भूमिका केही योगदान होला भन्ने मलाई विश्वास लागेको छ। त्यसैले मैले उम्मेदवारी दिएकी छु अहिले केन्द्रीय सदस्यमा।
1: भनेपछि महाधिवेशन प्रतिनिधिहरूले तपाईँलाई विजय बनाउँछन् वा तपाईँलाई राम्रोसँग चिन्छन् होइन, देशभरबाट आएका 7,500?
2: म देशभरि हिँडेकी छु, म महिला संघको संगठनमा पार्टीको विभिन्न कामले देशभरि हिँडेकी छु, मैले एउटा संसदीय अनुभव पनि गरिसकेकी छु। त्यसले गर्दाखेरि प्रतिनिधिहरूले पनि चिन्नुहुन्छ, विश्वास गर्नुहुन्छ, त्यो आधारमा मलाई चाहिँ आफूलाई विश्वास लागेको छ।
1: अब निर्मला छेत्रीजी, अब के छ, कंग्रेस एक ढिक्का एकीकृत भएर जान्छ गगन थापाको नेतृत्वमा?
2: सुखै छैन, अब कंग्रेस चाहिँ एक भएर जान्छ, किनभने कांग्रेस बोलियो भयो भने राष्ट्र बोलियो हुन्छ, राष्ट्र बोलियो भयो भने जनता बोलियो हुन्छ। यो कुरा कांग्रेसका नेताहरूले बुझ्नु भएको छ। आज तपाईँले अलिकति पार्टीभित्रको अलिकति विवाद देखेर प्रश्न गर्नुभयो होला, अहिले अब एउटा घरभित्र पनि आगो नठोसी बोल्दैन, केही कतै चित्त त देखिएको होला, कहीँ कतै मनमुटाव देखिएको होला, तर

0: एउटा चाहिँ मिथ्यातामा बदलेर काङ्ग्रेस चाहिँ एउटा बलियो भएर काङ्ग्रेस अगाडि बढ्छ भन्ने मलाई लागिरहेछ।
1: हस् निर्मलाजी, तपाईँको आगामी दिनको लागि शुभकामना, समय दिनुभयो, धेरै धेरै धन्यवाद, नमस्कार।
0: एकदम धन्यवाद मेरो पनि।
1: उहाँ हुनुहुन्थ्यो निर्मला छेत्री, महिला तर्फको खुला केन्द्रीय सदस्यका उम्मेद्वार, आदरणीय श्रोता। यतिखेर म तपाईँलाई जोड्न चाहन्छु कृष्ण राउले, उहाँ कलाकार गगन दाई, हाई हाई, उहाँको गीत निकै चर्चामा छ। कृष्ण राउलेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: धन्यवाद, नमस्कार, जय नेपाल।
1: अब तपाईँले पार्टीका लागि गीत गाउनुभयो, हाई हाई गगन दाई होइन, तर आज हाई हाई कृष्ण राउले दाई भन्छन् कि भन्दैनन् महाधिवेशन प्रतिनिधिले बताउनुहोस्।
2: हामी अब अत्यन्तै उत्सवको यो माहौलमा छौँ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशनको एकदमै आज भोटिङ छ र देशैभरिबाट एकदम उत्साहका साथ, हर्ष उल्लासका साथ, जेनी उमेर समूहदेखि अत्यन्तै हाम्रो बाउ उमेरसम्मको चाहिँ अत्यन्तै उच्च उल्लासमय सहभागिता छ। र यो मलाई लाग्छ यो नेपाललाई कता लैजाने भन्ने जमात पनि हो कि जस्तो लाग्छ। एकदमै खुसी छु, एकदमै उत्साहित छु, एकदमै एक्साइटेड पनि छु। हजुर,
1: होइन तपाईँ केन्द्रीय सदस्यमा होइन तपाईँको उम्मेद्वारी?
2: हजुर, मैले नेपाली काङ्ग्रेसको श्रमिक श्रमजीवी कलाकारको तर्फबाट एउटा कलाकारको सर्जकको पनि प्रतिनिधित्व होस् र सर्ज सिर्जना गर्ने कलाकारहरू कतिसम्म क्रिएटिभ हुन्छन् र राजनीति एजेन्डा, देशलाई बनाउने एजेन्डा र देशलाई समृद्ध बनाउने एजेन्डामा काङ्ग्रेसलाई कसरी जोड्ने भन्ने कुरामा पनि कलाकार अब्बल हुन्छन् भनेर पार्टीमा पनि एउटा केही योगदान, केही कन्ट्रिब्युसन गरौं र अहिले नेपाली काङ्ग्रेस सही ट्र्याकमा भएको अवस्थामा र सही सल्लाह सुझाव दिनको लागि, सही एउटा आफ्ना एजेन्डाहरू साझा गर्नको लागि मेरो उम्मेदवारी पेश भएको छ र केन्द्रीय श्रमिकतर्फ केन्द्रीय सदस्यमा सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरूले कृष्ण रेउलेलाई एकमत गरिदिनको लागि, एक एक मत गरिदिनको लागि हार्दिक अपील पनि गर्न चाहन्छु।
1: होइन, अब एउटा कुरा चाहिँ, हाई हाई गगन दाई तपाईँको निकै चर्चित गीत होइन, यो चाहिँ धेरैले सुन्नु पनि भएको छ होइन महाधिवेशन प्रतिनिधिहरूले, तर अब तपाईँलाई किन मतदान गर्ने?
2: मैले भनिसके, म कैयौं देशमा भिजिट गरेको अनुभव पनि छ र एउटा देशको नीति बदल्ने राजनीति नै भएको कारणले आज म यो ठाउँमा उभिएको छु र कति लोक संस्कृति कलाकारिताका एजेन्डाहरू छन् र कति देशका एजेन्डाहरू छन् र ती सबै आफ्ना मेल म भित्र कुण्ठित छन् र म भित्र भएको

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 7 बज्यो।

0: Media
1: Extreme Energy Drink.
2: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज.

0: नेपाल ब्याङ्कले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
1: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
0: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
1: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर दितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
0: सरल प्रक्रिया, सुलभ ब्याज दर,
1: देशभर रहेका नेपाल ब्याङ्क लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
2: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
4: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
3: वाह साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
4: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन ढुक कहौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
5: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज

पानी पर्छ यो बाँच पानीको ताजा छ धरती आकाश।

0: पवित्र बज्राचार्य,
1: स्वागत छ तपाईँलाई उज्यालो रेडियो नेटवर्कमा।
2: धन्यवाद छ।
1: चाडपर्वको मुखमा छौं, समग्र बजारको गतिविधि विशेष गरी आम उपभोक्तासँग प्रत्यक्ष सरोकार राख्ने यो खुद्रा व्यापारका विषयमा कुराकानी गर्छौं। दशैं तिहार जस्तो चाडपर्व नजिकै गर्दा बजारको अवस्थालाई कसरी लिनु भएको छ?
2: दशैं तिहार आउँदैछ होइन, यही बेला फेरि विपदका घटनाहरू पनि घटे। यस्तो घटना नघट्दाखेरि पनि दशैं तिहार आउन थाल्यो भनेपछि यो खाद्यान्नको चाहिँ मूल्य वृद्धि हुने चलन छ होइन। खास गरेर यस्तो बेला डिमाण्ड बढ़ी हुन्छ, डिमाण्ड बढ़ी भएपछि सप्लायरहरूले चाहिँ अलि मौकाको फाइदा उठाउने जस्तो गरेर भाव बढ़ाइदिने चलन छ। अहिले पनि त्यस्तै भइरहेको छ होइन। चामलको मूल्य वृद्धि भयो, तेलको मूल्य वृद्धि भयो, चिनीकै मूल्य वृद्धि भयो होइन। त्यस्तै अरू दालहरूको केडागुडीहरूको पनि मूल्य वृद्धि भएको छ। यो त एकदम देखिने सबैले तत्कालै अनुभव गर्न सक्ने कुराहरू भयो। तर त्यो बाहेकका अन्य कुराहरू जो हामी उपभोग गर्छौं ती सबैमा पनि मूल्य वृद्धि भएको छ। तर त्यता त्यति चासो दिएको छैन, दैनिक उपभोग गर्नुपर्ने भएर यी खाद्यान्नहरूमा चाहिँ बढी मानिसहरूले चाहिँ केही भयो कि तत्काल थाहा पाइहाल्ने कुरा भयो। यसपालि पनि विगतमा जस्तै अत्यावश्यक वस्तुहरूमा चाहिँ केही मूल्य वृद्धि चाहिँ भएकै छ।
1: पछिल्लो समय यो चिनीको विषय धेरै विवादित भयो, बजारमा चाहिँ अचाक्ली मूल्य वृद्धि भयो भन्ने थियो। यो कारण के हो? आपूर्तिको सन्दर्भलाई लिएर हो अथवा चाहिँ बजारमा त्यस्तो कुनै शंकास्पद कालोबजारीको पनि कुराहरू कतिपय ठाउँमा उठे है?
2: यो सबैले थाहा भएकै कुरा हो कि यो दशैं तिहार छठको समयमा भनेको अलिक चिनीको उपभोग चाहिँ बढ्छ। अनि त्यो कुरा त हामी उपभोक्ताहरूलाई त थाहा छ, एकजना रिटेलरलाई थाहा छ भने त्यो उत्पादकहरूलाई इम्पोर्टरहरूलाई थाहा नहुने त कुरै भएन। अनि उनीहरूले यसैको लागि चाहिँ मौकाको फाइदा उठाउने काम गर्छ कि हो। वर्षभरिमा अलिक कमाउने टाइम नै यही जस्तो चाहिँ हिसाबले चाहिँ लिने चाहिँ गर्दछ ठूला व्यवसायहरूले होइन। यहाँ चाहिँ मेरो आफ्नै अनुभवको कुरा गर्ने हो भने बजारमा खास गरेर मूल्य कसरी निर्धारण हुन्छ भन्दाखेरि हामी सानोमा कलेज पढ्दाखेरि पनि होइन पढ्ने भनेको त प्राइस भनेको डिमाण्ड र सप्लाईको बीचमा होइन जहाँ बिन्दु मिट हुन्छ त्यहाँको प्राइस हुन्छ भन्छ। तर यहाँको सवालमा चाहिँ अहिले त्यस्तो होइन कि त्यो जुन बेला डिमाण्ड चाहिँ बढी हुन्छ सप्लाई नभएको चाहिँ होइन होइन, सप्लाई चाहिँ पर्याप्त छ तर चाहिँ अब सर्टेज भनेर चाहिँ अब हल्ला फैलाइदिन्छ होइन। त्यो हल्ला हल्लाकै भरमा अब उपभोक्ताहरूलाई पनि अब दशैं तिहार जस्तो बेलामा चिनी नपाउला भन्ने डर हुन्छ अनि उनीहरूले महँगै भए पनि चिनी किन्ने गर्दछ। त्यसैको फाइदा चाहिँ ठूला व्यवसायहरूले चाहिँ पाइरहेको चाहिँ छ।
1: खुद्रा व्यवसायीले अहिले भोगिरहेको सबैभन्दा ठूलो समस्या भनेर केलाई बुझ्ने चलायमान भएन बजार भन्ने खालको पनि गुनासो आउँछ।
2: निश्चित रूपमा जो साना छन् होइन उनीहरूले समस्या बढी भोग्ने भनेको स्वाभाविकै हो। जो बलिया छन् बलियाको लागि त जस्तो सुकै सरकार आए पनि जस्तो सुकै वातावरणमा पनि उनीहरू त मजाले अगाडि बढ़िहाल्छ होइन। उनीहरू सक्षम छन्, सबै गर्छन्। बजारमा ठूला ठूला होइन जायन्ट रिटेलर भन्छ नि त होइन, भाटभटिनी जस्तो, बिग मार्टहरू जस्तो होइन, धेरै अरू पनि मार्टहरू ठूल्ठूलो खोलेका छन् होइन। ती ठूला ठूला रिटेलरहरूसँग एउटा सानो एउटा रोलिङ सटरमा पसल राख्ने पसले कम्पिटिसन गर्नुपर्ने स्थिति बन्यो। त्यस्तो परिस्थिति चाहिँ मार्केटमा छ। अब यस्तो बेला गभर्मेन्टले सबभन्दा फोकस गर्नुपर्ने संरक्षण गर्नु भनेको त सानो रिटेलर हो नि त। यदि ती साना रिटेलरहरू जसको लागि सरकारले केही एक पैसा लगानी गरेका छैन, केही गरेका छैन होइन, उनीहरूलाई रोजगारी पनि दिनु परेका छैन सरकारले, ती साना व्यवसायहरूले आफ्नै घरखेत तितो राखेर भए पनि उनीहरूले काम गरेर आफ्नो परिवार पालेर बसेका छन्, कमाएकोमा केही कर पनि तिरिएछन् होइन, भन्दाखेरि यस्तो व्यवसायीहरूलाई चाहिँ होइन त्यहाँ ठूला व्यवसायीहरूसँग कम्पिटिसन गर्नु पर्दाखेरि त बिस्तारै बिस्तारै बजारबाट चाहिँ ती साना व्यवसायीहरू त विस्थापित भएर गयो नि त। अनि अर्को समस्या चाहिँ के त भन्दाखेरि एकजना कन्ज्युमरले पनि के बुझेन भन्दाखेरि भातभटिनीमा किने पनि त्यही प्राइस हो, एउटा सानो रिटेलर कहाँ किने पनि त्यही प्राइस हो। अहिले यो किन पनि भन्दाखेरि अहिले सबै प्रडक्टहरूमा त एमआरपी प्रिन्ट गरेका हुन्छन्, एमआरपी भन्दा महँगोमा त कसैले पनि बेच्दैन होइन। कतिपय समयमा मैले पनि कहिले काहीँ चाहिँ बिग मार्ट वा भातभटिनीमा यसो पस्छु म, त्यहाँ के गरिरहेको छ त यिनीहरूले भनेर जाँदाखेरि कति सामान त हाम्रो पसलमा भन्दा पनि महँगो त त्यहाँ भातभटिनीमा बिग मार्टमा भइरहेको छ नि त त्यही सामान होइन। अब त्यो कुरा चाहिँ कन्ज्युमरहरूले पनि बुझेको छैन र खास गरेर अलिकति आर्थिक रूपले सम्पन्न मानिसहरू भयो भने प्रेस्टिजको लागि पनि उनीहरू चाहिँ त्यस्तो ठाउँमा किन्न जाने गर्छ जुन कुरा आफ्नै टोल छेउमै पाइरहेको हुन्छ, तर चाहिँ उनीहरू भातभटीमा जाँदाखेरि आफ्नो चाहिँ होइन स्ट्यान्डर्ड बढेको चाहिँ अनुभव गर्दो रहेछ। क्यास तिरेर किन्नु पर्यो भने बिग मार्ट भात भाँटिन जाने, अनि जो आर्थिक रूपले अलिक कमजोर छन् होइन, महिनाको तलब नआएकन पैसा तिर्न सक्दैन, त्यस्ता त्यस्ता खालका ग्राहकहरू कहाँ जाने भन्दाखेरि त्यही खुद्रा पसलमा जाने गाह्रो भयो। कतिपय त्यसरी क्रेडिटमा लाने मानिसहरू होइन समस्या भएरै क्रेडिटमा लान्छन् र उनीहरू पनि फेरि चाहिँ होइन गाह्रो भयो भने त्यहाँबाट चाहिँ फेरि सरिदिन्छन् होइन, डेरा सर्छन् के गर्छन्, त्यो पैसा पनि गुम्यो। त्यस्तो समस्या पनि धेरै छन् होइन। एकजना व्यवसायी भनौँ न, एकजना सानो होइन आर्थिक रूपले चाहिँ अब कमजोर खालकै मानिसहरूले चाहिँ खुद्रा पसल राख्ने हो नि त होइन। अब उसले एउटा पसल खोल्दाखेरि उसले के गर्नुपर्छ पनि थाहा हुँदैन कि होइन, कहाँ कहाँ दर्ता गर्नुपर्छ के गर्नुपर्छ थाहा भइराखेको हुँदैन। तर उनीहरूलाई चाहिँ सिकाइदिने चाहिँ कुनै सरकारी निकाय चाहिँ छैन। तर के भने उनीहरूबाट केही अनि कमजोरी भयो यताउति भयो भने कारवाही गर्नलाई चाहिँ फेरि यथेष्ट सरकारी निकायहरू चाहिँ छन् होइन। अब कसैलाई चाहिँ सक्षम बनाउनलाई चाहिँ कुनै निकाय छैन सरकारको, तर कमजोर उनीहरू चाहिँ उनीहरूबाट केही मिस्टेक भयो भने उनीहरूलाई कारवाही गर्नलाई भने कहिले वाणिज्यले कारवाही गर्छ, महानगरपालिकाले कारवाही गर्छ होइन, सिडिओ कार्यालयले कारवाही गर्छ, आन्तरिक राजस्व विभागले कारवाही गर्छ, कति कति त्यस्तो त होइन। यस्तो खालको भएको कारणले गर्दाखेरि पनि अहिले आएर चाहिँ धेरै साना व्यवसायहरू विस्थापित भइरहेको चाहिँ मैले चाहिँ पाएको छु। यो बीचमा फेरि अब कतिपय चाहिँ अब विदेशमा रोजगारीमा गएका मानिसहरू फर्किए, उनीहरूले यतै रोजगारी गर्छ भनेर आउँदाखेरि उनीहरूले पनि अब मोडर्न ट्रेड भनेर चाहिँ अब मार्टहरू खोल्न थालेको पनि हामीले देख्छौँ। अब टोल टोलमै त्यस्तो आउन थालेपछि अनि चाहिँ त्यहाँ चाहिँ साना रिटेलरले मर्का पर्ने स्वाभाविक भयो। र यही बीचमा फेरि अर्को एउटा समस्या पनि फेरि के आएको छ भन्दाखेरि ठुलो लगानी गर्ने होइन व्यवसायहरू पनि टोल टोलमा जो होलसेल गर्छन् उनीहरूले चाहिँ अब खुद्रा सामान पनि उनीहरू नै आफ्नै पसलमा पनि बिक्री गरिदिने गर्दो रहेछ होइन। अघिजना होलसेल भनेपछि वा डिलर भनेपछि यिनीहरूले त त्यही अनुसार मात्रै बिक्री गर्नु पर्थ्यो, आफ्नो नर्म्सभित्र बसेर गर्नु पर्थ्यो। एक प्याकेट बिस्कुट चाहिँ भनौँ न एकजना रिटेलरले किन्दाखेरि उसको आफ्नै चाहिँ 9 रुपियाँ पर्छ भने होइन 9 रुपियाँमा किनेर 10 रुपियाँमा बेच्छ। अब त हामी कहाँ किन्न आयो भने हामी 9 रुपियाँमा किनेर 10 रुपियाँमा बेच्छौँ भने त्यो होलसेल कहाँ किन्न गयो भने उसले एकजना उपभोक्तालाई पनि 9 रुपियाँमै बेचिदिन्छ। अनि अरूको नजरमा के देख्छ भन्दाखेरि एकजना रिटेलरले बढी पैसा लिए जस्तो देखिने भयो नि त। त्यो होलसेल त्यो रिटेलर होइन त्यो भएको कारणले गर्दाखेरि त्यससँग चाहिँ यति पैसा पर्छ भन्ने कुरा चाहिँ भएन। अहिले कतिपय रिटेलरहरूलाई चाहिँ समस्या भनेको यस्तो कारणले पनि छ, होलसेलले नै अब होलसेल भावमै खुद्रा पनि बिक्री गरिदिने। अब यो कुराले गर्दाखेरि अब पत्रकारहरूलाई पनि थाहा हुँदैन रहेछ, अनि पत्रकारहरू आएर पनि मलाई सोधिरहन्छ कि अब एउटै सामान होइन एउटै टोलमा पनि दुईवटा पसलमा दुईवटा भाव छ किन भन्छ होइन। अति हुने त स्वाभाविक भएन र फेरि अर्को एउटा कुरा के त भन्दाखेरि हरेक वस्तुमा अब एमआरपी प्रिन्ट भएर आउँछन्, त्यही अनुसार होलसेलरले हामीले सामान दिन्छ। अब यो हप्तामा आएको सामान कुनै चिज 100 रुपियाँमा आएको छ भने नेक्स्ट विकमा आउँदाखेरि त्यही भाउ वा अर्को महिनामा आउँदाखेरि त्यही सामान चाहिँ 110 भएर आइदिन्छ। अनि के हुन्छ भन्दाखेरि जोसँग चाहिँ पुरानो स्टक बाँकी हुन्छ उसले 100 रुपियाँमै बेच्या हुन्छ होइन, अब नयाँ सामान उठाएर ल्याउनेले उसले 110 बेच्नुपर्ने हुन्छ। अनि कन्ज्युमरलाई लाग्छ नि त्यसको पसलमा किन्दाखेरि त्यही सामान 100मा पायो, अर्को पसलमा आउँदाखेरि 110 पऱ्यो भन्छ। तर किन पऱ्यो त्यो सबै कन्ज्युमरलाई थाहा हुँदैन, इभन पत्रकारहरूलाई त थाहा छैन होइन, उनीहरूले कति लेख्छन् होइन बजारमा चाहिँ जथाभावी मूल्य राख्यो भन्छ नि, तर त्यसमा एमआरपी नै त्यसरी भएर आइसकेका हुन्छ नि त होइन। अब त्यही कारणले गर्दाखेरि कन्ज्युमरमा पनि अलिक अन्युअल पनि पर्ने होइन, त्यो भएर पनि रिटेलरहरूलाई चाहिँ अलिक नराम्रो दृष्टिकोणले हेर्ने बानी बस्यो नि त।
1: र नियमनकारी निकायले पनि यस्ता विषयहरू जस्तो मूल्यका कुराहरूमा उपभोक्तालाई बुझाउने कुराहरूमा राज्य कति सक्षम छ?
2: अब गर्नुपर्ने हामीले त बरोबर कुरा उठाउँछौँ, यसपालि पनि मैले कुरा उठाएँ वाणिज्यको दिजीसँग होइन, उहाँले चाहिँ ल अब रिटेलरहरूलाई पनि ट्रेनिङ गर्ने खालका कामको लागि हामी पनि बजेट छुट्याउँछौँ, हामी पनि केही कार्यक्रम राख्छौँ भनेर भन्नुभयो। भनेको अर्को हप्तामै उहाँ सर्व हुनुभयो, अब त्यो हुने नहुने थाहा छैन होइन। तर कन्ज्युमर अवेरनेसको लागि भनेर पनि उहाँले त होइन बजेट त छुट्याएको हुँदो रहेछ, कति धेरैवटा चाहिँ उपभोक्ताबारी संस्थाहरू पनि छन्, उनीहरूबाट पनि कार्यक्रम त हुन्छन् भन्छन्, तर त्यो चाहिँ त्यति देखिने गरेर चाहिँ भइरहेको चाहिँ पाउँदिन। अब सीमित मानिसहरूको बीचमा मात्रै त्यसो कार्यक्रम भयो कि भन्ने चाहिँ हामीलाई लाग्छ होइन। त्यो एक्चुली साँच्चै ग्रासरुट लेभलमै गएर उपभोक्ताहरू कहाँ पुग्ने गरेर त्यसो खालको चाहिँ प्रचार प्रसारका कामहरू गरिदिएको भए, यस्तै कुरा पनि बुझाउने काम गरिदिएको भए त कन्ज्युमरहरूमा त्यो अवेरनेस डेभलप हुन्थ्यो नि त। र त्यस्तै रिटेलरहरूमा पनि होइन, एउटा पसल खोल्नलाई के आवश्यक छ, कहाँ कहाँ दर्ता गर्नुपर्छ, होइन, कति इन्कम गऱ्यो भने कति कर तिर्नुपर्छ, यो जम्मै कुराको जानकारी दिने कोही निकाय त छैन नि त हामी कहाँ, होइन। त्यो हुँदाखेरि चाहिँ यस्तो खालको ट्रेनिङहरू गर्न पाएको भए उनीहरूले पनि ढोकसँग व्यापार व्यवसाय गर्न सक्थ्यो, होइन भने त किन कहिले के कारणले चाहिँ उनीहरूलाई कारवाही हुन्छ भन्ने कुरा चाहिँ थाहै हुँदैन, होइन। अनि अर्को एउटा थ्योरी, अर्को एउटा ठुलो समस्या के छ भन्दाखेरि बिल बिजकको कुरा, होइन, आजकल त धेरै उठ्छ कुरा उठ्छ नि त, झन् यसपालि त सरकारले होइन पुरस्कारै घोषणा गरिदिया छ, त्यो कारणले गर्दाखेरि प्रत्येक रिटेलर कहाँ चाहिँ कन्ज्युमरले बिल माग्छ। अब त्यो बिल लिने दिने अब कानुनमा त लेखिया छ, होइन, त्यो लिने राम्रो कुरा पनि हो, तर हाम्रो जस्तो ठाउँमा त्यो कतिको व्यवहारिक हुन्छ त्यो कुरालाई चाहिँ ध्यान दिएको चाहिँ पाएन। अब एउटा मास्क चाहियो भन्छ, 5 रुपियाँ जाने मास्क, अब त्यसको पनि बिल चाहिँ दिने कि नदिने त हामीले, त्यो बिल एउटाकै 5 रुपियाँभन्दा बढी पर्छ नि त, होइन। पानी एक बोतल किन्छ 20 रुपियाँको, त्यसमा चाहिँ अब क्युआरबाट पेमेन्ट गरिदिन्छ, अब क्युआरबाट पेमेन्ट भएको सबैको बिल बन्नै पर्छ भन्छ। यसले के हो त भन्दाखेरि एकजना रिटेलरलाई धेरै नै बोझ भयो, यति धेरै बिल काट्नु परिहाल्छ कि अहिले, होइन, सबै कायल भएका छन्, होइन, कमसेकम पनि ल यति अमाउन्ट भन्दा माथिको चाहिँ कम्पलसरी बिल काट्ने भनिदिएको भए अलि राहत हुन्थ्यो। अब खाद्यान्नको खुद्रा पसलहरूमा तपाईँ हामी सबैलाई थाहा छ, बिहान कति भिड हुन्छ होला, होइन, तुरन्त चिनी चाहियो, होइन, त्यहाँ पानी तटाएर आएको छ, दुध चाहिँ स्टोभमा बालेर आएको छ, मलाई चिनी तुरन्त चाहियो भनेर कति कराउँछ, होइन, चिनी दिने कि बिल काटेर बस्ने, होइन, पसलबाट खाँदैनको पसलबाट बिहान एकचोटि भिड हुन्छ नि। अब त्यस्तो बेलामा पनि बिल काटेन भनेर भोलि कारवाही हुन थाल्यो भने त त्यो त व्यावहारिक हुँदैन भनेको, होइन। यो धेरै त्यस्ता समस्या छन्, कुनै पनि ऐन नियमहरू लागू गर्दाखेरि त्यो ऐन पालना गर्नुपर्ने, त्यो नियम पालना गर्नुपर्ने वर्ग को हो, उनीहरूसँग बसेर छलफल गरेर ऐन नियमहरू बनाइदिएको भए, होइन, सिस्टम बनाइदिएको भए त्यो चाहिँ व्यावहारिक हुन्थ्यो, होइन। अब त्यो बनेको ऐन कार्यान्वयन गर्नुपर्ने, पालना गर्नुपर्ने रिटेलरहरू, तर ऐन बनाइदिन्छ उपभोक्ताले वा कुनै प्रशासकले बनाइदिन्छ, कोही लिडरले बनाइदिन्छ, जसलाई त्यो व्यापार व्यवसायको विषयमा केही थाहै छैन, होइन,
0: बजारको अवस्थै बुझ्दैन।
2: अनि यसले गर्दाखेरि ऐन पनि सही ढङ्गबाट लागू हुन सकेन, र त्यो ऐनको कारणले गर्दाखेरि व्यवसायहरू पनि दराई दराई काम गर्नु पर्यो, अनि ठूला ठूला व्यवसाय, होइन, जसलाई चाहिँ जसले झन् बढी चाहिँ बदमासी गरेको हुन सक्छ, यतापट्टि हुन सक्छ, ऐनले चाहिँ जरिमाना तोकिएकोरी छ भन्दाखेरि म्याक्सिमम 3 लाख छ। अब करोडौंको कारवाही गर्नेहरूलाई, होइन, अरबौंको कारोबार गर्नेहरूलाई त्यो 3 लाख जरिमाना भनेको के मतलबको कुरा हो र, होइन। अनि एकजना रिटेलर जसको लगानीले चाहिँ 1-2 लाख लगानी गरेर काम गरे हुन्छ, अनि उसलाई चाहिँ भोलि 3 लाख जरिमाना गरिदियो भने के अन्त, पसल सोसलै छोडेर निस्कनु पर्ने स्थिति त आउँछ। भन्दाखेरि यो जुन उपभोक्ता ऐन बनिया छ त्यो ऐन आफैमा पनि व्यावहारिक छैन, त्यो त जसले बदमासी जति गर्छ त्यो अनुरूपको जरिमाना हुनु पर्थ्यो वा कारवाही हुनु पर्थ्यो नि त, भन्छ नि बिगो बमोजिमको सजाय हुन्छ नि त। लास्ट टाइमै हामीले आफैले देख्यौं, 9 करोड चामचुनको चाहिँ एक्सपायर भएको सामानमा चाहिँ डेट मेटेर अर्को डेट प्रिन्ट गरिराखेकै बेलामा समात्यो, तर उनीहरूलाई जरिमाना कति गर्यो त भन्दाखेरि 3 लाख जरिमाना। 9 करोडको सामान चाहिँ अखाद्य वस्तुलाई डेट मेटेर नयाँ डेट राखेर प्रिन्ट गरेर फेरि कन्ज्युमरलाई बेच्ने व्यापारीलाई 3 लाख जरिमाना भनेको उसको लागि त के त केही मतलबकै कुराहरू भएन नि त। त्यस्तो त 10 चोटि जरिमाना गरेर पनि तिर्छ नि त उनीहरूले 9 करोडलाई क्यास गर्न पाएको भए त,
0: होइन।
2: तर के हो भन्दाखेरि एउटा खुद्रा पसलमा एक्सपायर सामान देख्यो भने उसलाई 3 लाख जरिमाना, पसलै सिल गरिदिने, होइन, त्यस्तो गरिदिँदाखेरि चाहिँ कतिपय व्यवसायहरू त डिप्रेसनमा गएर मृत्यु सुधा भएको चाहिँ हामीसँग रेकर्ड छ, होइन, त्यो सही भएन भने के त्यो अब ऐनमा चाहिँ त्यस्तो अधिकार छ भन्दैमा त्यो अधिकारलाई प्रयोग गर्नेहरूले पनि सदुपयोग गरेन कि ऐनको, दुरुपयोग गरेको जस्तो देखियो नि त, त्यस्तो पनि समस्या छ। त्यही कारण एकजना रिटेलर जसलाई चाहिँ सबभन्दा सरकारको चाहिँ साथको चाहिँ जरुरी छ नि, सरकार भनेको त कमजोरको लागि हो नि त, बलियाको लागि त उनीहरू त जहिले पनि बलियै छन् नि त होइन। भन्दाखेरि सरकार चाहिँ सधैँ जे ऐन नियम बनाउनु परे पनि, जे गर्नु परे पनि, बजेट बनाउनु परे पनि उद्योग वाणिज्य च्याम्बर होइन सिएनआईसँग सल्लाह गरेर गर्छन्। तर साँच्चै उसले सल्लाह गर्नुपर्ने त साना व्यवसायहरू हो नि त होइन। यहाँ त लाखौं चाहिँ रिटेलरहरू छन् नि त, लाखौं रिटेलरहरूको चाहिँ फेभरमा सरकारले काम गर्ने कि सीमित अब हजार दुई हजारको संख्यामा भएका ठूला व्यवसायहरूको लागि काम गर्ने हो होइन। त्यो त एकदमै सरकारले ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ। अब होइन भने चाहिँ के हुन्छ, अब रिटेलरहरू बिस्तारै होइन कमजोर हुँदै जान्छन्।
1: एमआरपी भन्ने कुरा अलिकति शिक्षित मान्छेले बुझ्ने कुरा, हेर्ने कुरा, त्यसको मिति, उत्पादन मिति, म्याच सकिने मिति, तर ज्येष्ठ नागरिकहरू, सामान्य स्तरको मान्छेले, निरक्षर मान्छेले पनि त्यो व्यवसाय सञ्चालन गरे हुन्छ, उहाँहरूलाई त त्यो सामान एक्सपायर भयो भएन अथवा त्यो अवस्था के हो भन्ने बुझ्न पनि त समस्या होला। यो पनि एउटा छ, त्यसमा चाहिँ त्यो कुरा सरकारले विचारै नगरी नियमन मात्रै गर्ने, कारवाही गर्ने कुराहरू पनि एउटा चुनौती छ।
2: यही हो कि मैले भन्न खोजेको, कन्ज्युमरले त्यो थाहा हुने नहुने एक ठाउँमा छ होइन। बुढाबुढीहरू किन आउँछन् जसले पढ्नै जाने हुँदैनन् होइन, त्यसमा चाहिँ एमआरपी कति छ थाहा हुने कुरा पनि भएन, त्यसको चाहिँ उत्पादन मिति कहिले, एक्सपायर मिति कहिले भन्ने थाहा नहुने त्यो स्वाभाविक छ। अहिले आएर अलिअलि मान्छेलाई थाहा हुन थालिया छ, हामी कहाँ किन आउँदाखेरि बुढाबुढी मानिसहरूले पनि यसको म्याद बाँकी छ कि छैन हेरिदिनुहोस् भनेर हामीसँग भन्ने गर्छ, र हामीले म्याद बाँकी छ भने यति छ भनेर भनिदिन्छौँ होइन।
1: बेच्ने
2: अब यो खरिद गर्ने जुन व्यवसायहरू छ नि, कतिपय व्यवसायहरू होइन गाउँघरबाट बल्ल सहरमा आएर चाहिँ काम गरेका हुन्छन् होइन, उनीहरू आफैले थाहा छैन, उनीहरूले सप्लायरबाट लिएको सामान त म्याद भएको आयो कि आएरै थाहा हुँदैन। सामान कुरोको ल्याएर राखिदिएपछि त्यो चाहिँ होइन नयाँ आएको हुने हिसाबले चाहिँ होइन उनीहरू चाहिँ सोध्छन्। र यसले गर्दाखेरि कहिलेकाहीँ त्यो रिटेलरहरू जसले सामान किन्छन् उनीहरू आफै पनि समस्यामा परेको चाहिँ धेरै पाएको छ होइन। म आफै पनि व्यवसाय गरेर बस्दाखेरि मेरै पसलमा पनि सामान आउँदाखेरि त्यस्तो म्यादै गुज्रिसकेको सामान पनि यहाँ पनि आएको छ, सप्लायरबाट आएकै म्याद गुज्रेको सामान आएको चाहिँ त्यस्तो चाहिँ घटना छ। र खास गरेर सहर बजारमा जहाँ अलिकति मानिसहरू चाहिँ सचेत छन् त्यहाँ त डेट भएकै सामान पठाउँछन्, तर गाउँघरतिर जान थाल्यो भने त जो जो एक्सपायर भएका सामान छन् त्यो त गाउँतिर चाहिँ पठाउने चलन चाहिँ चलिसकेको छ होइन। एक्चुली उद्योग वाणिज्य सङ्घकै एकजना उपाध्यक्षले मलाई भनिएको थियो, जिल्ला जिल्लामा भ्रमण गर्ने सवालमा जाँदाखेरि त्यहाँ चाहिँ एकजना बसले कहाँ गयौँ, त्यहाँ उनीहरूलाई चाहिँ चिया खुवाउनलाई चाहिँ होइन रिक्वेस्ट गरेर चियासँगै बिस्कुट ल्याइदियो। बिस्कुट हेर्दाखेरि त एक्सपायर हिजो मात्रै आएको भन्थ्यो, तर चाहिँ एक्सपायर सामान पर्यो भन्छ नि त। भन्दाखेरि सप्लायरले नै एक्सपायर सामान पनि रिटेलरलाई चाहिँ दिने गर्दो रहेछ भन्ने कुरा भयो नि त। त्यही कारण यी कुराहरू रिटेलरहरूलाई पनि होइन हामीले चाहिँ ट्रेनिङ दिने खालको कामहरू भइदिएको भए यो घटना घट्दैन थियो नि त होइन। मैले आफैले वाणिज्यको डिजीलाई भने, तपाईँले सोच्नुपर्ने कुरा त यो हो नि त, एकजना रिटेलर सचेत भइदिएको भए उसको ग्राहकहरू सबैलाई सही सामान पुग्थ्यो नि त। एकजना ग्राहक सचेत भयो भने उसको परिवारलाई राम्रो हुन्छ, तर एकजना रिटेलर सचेत भयो भने त सयौं ग्राहकहरूलाई राम्रो हुन्छ नि त। भन्दाखेरि फोकस कहाँ गर्ने त सरकारले, रिटेलरलाई गर्नु राम्रो हुन्थ्यो नि त होइन। यतातिर तपाईँले ध्यान दिनुपर्छ भनेर मैले भनेका छु, तर अब खोइ कहाँसम्म हुने हो थाहा छैन होइन। हामीले हामीलाई लागेको सही कुरा भनेर चाहिँ हामीले सरकारलाई त सुझाव दियौँ, त्यो सुझाव लागू गरेको भए सरकारलाई पनि राम्रो हुन्थ्यो र उपभोक्ताहरूलाई पनि राम्रो हुन्थ्यो नि त।
1: त्यो मूल्यकै सन्दर्भमा यो खुद्रा व्यवसायहरूले अब्जस खेप्नुपर्ने विषय पनि जोड्न चाहेँ मैले अलिकति। जस्तो होलसेल व्यवसायहरूले प्रत्यक्ष उपभोक्तासँग सरकार उहाँहरूको हुँदैन सामान कमै मात्रामा, त्यो मार्टहरू ठुल्ठूलो यहाँले भने जस्तै सुपर मार्केटहरूमा कुनै ठाउँमा जोडिए पनि त्यही होलसेलबाट ल्याएर यदि कसैले रिटेलमा सामान बेचिरहेको छ भने सानो व्यवसायले चाहिँ मूल्य वृद्धि चाहिँ तपाईँहरूले बढाउनु भन्ने खालको अब्जस खेप्नुपर्ने अवस्था देखिन्छ।
2: निश्चित रूपमा यो कुरा मैले सधैँ भन्ने गर्छु होइन, एकजना खुद्रा व्यापारी भनेको उपभोक्ताहरूसँग होइन नजिकमा बसेर काम गर्नुपर्ने भयो। कुनै पनि सामानको मूल्य वृद्धि भयो भन्ने कुरा एकजना उपभोक्ताले खुद्रा पसलमा किन्न गएपछि मात्रै थाहा हुन्छ। तर यथार्थमा के हुन्छ भन्दाखेरि खुद्रा पसलमा मूल्य वृद्धि हुनुभन्दा हप्ता दिन, दस दिन, पन्ध्र दिन अगाडि नै थोकमा मूल्य वृद्धि भइसकेका हुन्छ। तर खुद्रा पसलसँग चाहिँ आफूसँग भएको पुरानो स्टकको सामान उसले पुरानै रेटमा बिक्री गरेको हुन्छ होइन। त्यो हुँदाखेरि एकजना रिटेलरले चाहिँ महँगोमा किनिसकेपछि मात्रै उपभोक्ताले पनि महँगोमा चाहिँ पाउने भयो होइन त्यो कुरा रिटेलरलाई कन्ज्युमरलाई त थाहा हुँदैन. यसले गर्दाखेरि के भयो त भन्दाखेरि बजारमा मूल्य वृद्धि भयो कि दोष पाउने को त भन्दाखेरि खुद्रा व्यवसायी भयो होइन. अनि अहिले भनौँ न अहिले पनि ठुलो एक्जाम्पल भनेको त अहिले बजारमा चिनीको सर्टेज भयो भनेर चिनीको मूल्य वृद्धि गरिदियो धेरै. अब एकजना खुद्रा व्यवसायीले आफूले किन्ने नै 130-135-140 किन्नु पर्यो 140 किन्नु पर्यो. त्यो भन्दाखेरि 140 किन्नेले 150 बेच्नु पर्यो, 130 किन्नेले 140 बेच्ने भयो. अनि हामीले यी कुरा चाहिँ सरकारले दबाब दिएपछि सरकारले चाहिँ र रिटेलर्स एसोसिएसनले तपाईँ खुद्रा व्यापार सङ्घबाट हामीलाई सपोर्ट गर्नु पर्यो, तपाईँहरूलाई चाहिँ हामी चाहिँ 105 चिनी उपलब्ध गराउँछु, तपाईँहरूले 110 बेचिदिनु पर्यो भने ल हामीले पनि ओके भने. किन भन्दाखेरि उपभोक्ताहरूसँग नजिकमा बसेर काम गर्नुपर्ने भएपछि उपभोक्तालाई राम्रो हुने काम गर्न त हामी सधैँ तयार छौँ नि त. अब 105 हामी चिनी किनेर 110 बेच्दाखेरि हामीलाई केही नाफा हुँदैन. 105 त आफ्नो परेकै छ होइन, त्यसमा झोला राख्यो यताउति गर्दाखेरि त 110 त हाम्रै परिसकेका हुन्छ. तैपनि उपभोक्ताहरूको हितका लागि भनेर हामीले 110 बेच्यौँ. तर यसो गरिरहँदाखेरि पनि ती ठुला व्यवसायहरूले साना व्यवसायहरूलाई ल हामी चाहिँ होइन सहजङबाट चिनी उपलब्ध गराउँछौँ, तपाईँहरूको पसल पसलमै पुर्याइदिन्छौँ होइन, ल हामी भ्याट बिल पनि दिन्छौँ, हामी चाहिँ तपाईँलाई 130 दिन्छौँ 125 दिन्छौँ भनेर भनिरहेको हुन्छ. अब खुद्रा व्यापार सङ्घले चिनी लिएर हामीले चाहिँ 110 बेच्नुपर्छ भन्दाखेरि केही नाफा नपाउने भयो. अनि त्यो ठुला व्यवसायहरूले उक्साएर नाफा लिन मिल्ने गरेर भनेर उनीहरूले गर्दाखेरि कतिपय रिटेलरहरू पनि अनि 110 चिनी नबिचिकन अहिले पनि 130-140 चिनी त बेचिरहेको छ होइन. कतिपयको आफ्नै कस्ट बढी परेको छ नि त. त्यो कारणले गर्दाखेरि बजारमा यस्तो स्थिति हुन्छ अनि कन्ज्युमरले खालि रिटेलरलाई मात्रै आरोप लगाउने गर्छ होइन. अहिले भर्खरै मेरै पसलको पनि त घटना भएको थियो नि त होइन, 125 किनेकै चिनी त्यहाँ बाँकी छ, अब त्यो चाहिँ 110 बेच्नु भनेको त किलोमा 15 घाटा खाएर बेच्ने भयो नि त होइन.
0: ग्राहकको लागि त एउटै चिनी हो,
2: ग्राहकलाई चिनी एउटै हो. यो खालको परिस्थिति चाहिँ मार्केटमा छ. तर अहिलेसम्मको हाम्रो अनुभवमा के भनिएको छ भन्दाखेरि रिटेलरहरू यति धेरै छन्, उनीहरू आफै आफै बीच कम्पिटिसन छ, त्यही कारणले गर्दाखेरि कुनै पनि रिटेलरले मोनोपोली गरेर बढी पैसा लिएर बेच्ने वातावरण चाहिँ बन्दै सक्दैन अहिले. तर ठुला सप्लायरहरू भनेको त सीमित हुन्छन्, उनीहरूमा पनि फेरि उनीहरूले कार्टेलिङ गरिदिन्छन्. त्यो भनेको जस्तो कि अब क्युटेल उद्योग सङ्घ भन्छन्, क्युटेलमा जति पनि कामहरू हुन्छ अब 8-10 कम्पनी मिलेपछि त मूल्य बढाए पनि भयो घटाए पनि भयो जे गरे पनि भयो, सर्टेज छ भनिदिए पनि भयो होइन, जहिले पनि जे पनि गर्न सक्ने भयो. दाल चामल उद्योग सङ्घ हुन्छन्, उनीहरू मिलेर होइन सर्टेज क्रिएट गरिदिन्छन् सबै गरिदिन्छन्. यो जम्मै कुरा त सरकारलाई थाहा हुनुपर्ने भने के सर्वसाधारण मान्छेलाई त थाहा हुँदैन. जो सरकार होइन मन्त्रालय छन् त्यही हेर्ने मन्त्रालयहरू छन् होइन भन्दाखेरि उनीहरूले यो विषयमा बढी जानकारी राख्नुपर्छ. तर त्यस्तो परिस्थिति मैले चाहिँ देखिरहेको छैन. अनि सरकारमा पनि छिनछिनमा कर्मचारी फेरिरहने होइन, विगतमा भन्ने हो भने त मन्त्री नै छिनछिनमा फेरेर बस्ने भन्दाखेरि कसैले मार्केट के छ भनेर बुझ्नै पाएको हुँदैन. मन्त्री फेरिसकेका हुन्छ, सरकार फेरिसकेका हुन्छ, कर्मचारीहरू सर्वसकेका हुन्छ. यसले गर्दाखेरि पनि अब बजारलाई सही ढंगबाट सरकारले चाहिँ होइन ध्यान पुर्याउन सकिरहेको चाहिँ मैले चाहिँ देखिरहेको छैन.
3: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलियो नेपाल सुनिरहनु भएको छ. आज हामी कार्यक्रममा नजिकै गरेको चाडपर्व, बजारमा अत्यावश्यक सामग्रीको मूल्यमा आएको वृद्धि, खुद्रा व्यापारको अवस्था लगायतका विषयमा नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यसँग कुराकानी गरिरहेका छौं. उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला.
4: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ.
5: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ.
4: विशेषताहरू:
5: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
4: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
5: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने.
5: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्.
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक.

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। आज हामी कार्यक्रममा आम उपभोक्तासँग प्रत्यक्ष जोड़िएको दैनिक उपभोग्य वस्तुमा हुने गरेको मूल्य असमानता, व्यवसायका समस्या, चाडपर्वको समयमा व्यापारको अवस्था, साना व्यवसायका लागि राज्यले गर्नुपर्ने काम लगायतका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्य।
2: विगतका सरकारहरू, पुराना दलहरूबाट बन्ने सरकारहरू अस्थिर बने, निजी क्षेत्रलाई बुझ्न सकेन, आफैमा पनि उहाँहरूको कमजोरी भयो भनेर यो आमूल राजनीतिक परिवर्तन सहित अघिल्लो वर्ष भदौ 23-24 घटना पछाडि नयाँ खालको वातावरण बन्यो। अहिले सरकारको 6 महिना पनि पूरा भयो। अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको निजी क्षेत्रलाई प्रोत्साहन गर्नका लागि सरकारबाट ठूलो अपेक्षा थियो। यसलाई कसरी लिनुहुन्छ? यहाँले सरकारको मूल्याङ्कन कसरी गर्ने यो बीचमा व्यवसायसँग गरेको सम्बन्धको हिसाब?
3: होइन, जति पनि हामीले समाचारमा हेर्छौं, होइन, समाचार सुन्छौ, पढ्छौं, त्यहाँ त हरेक पटक व्यवसायहरूकै पक्षमा सरकारले बोलिरहेको चाहिँ मैले चाहिँ देख्छु, होइन। तर कुन लेभलको व्यवसाय भन्दाखेरि उद्योग वाणिज्य संघ, च्याम्बर, सीएनआईका ठूला ठूला व्यवसायहरूको हकमा त्यस्तो कुरा गरिरहेको पाउँछौ। तर सरकारले यो रिटेलरहरूसँग त भेट्ने कहिले चाहिँ होइन प्रयास गरेकै छैन। हामी आफैले प्रयास गर्दाखेरि पनि उहाँहरूले समय दिइराख्नु भएको चाहिँ छैन। भन्दाखेरि अब कुन तहको व्यापारीहरूको पक्षमा सरकारले काम गर्न खोजेको छ भनेर चाहिँ अब हामीले बुझ्न सकेका चाहिँ छैन, होइन। अब यसरी भइरहँदाखेरि पनि फेरि ठूला व्यवसायहरूले फेरि गुनासो त गरिरहेकै छ फेरि, होइन, सरकारले चाहिँ व्यवसायहरूको पक्षमा काम गरेको छैन भनेर बोलिरहेको छ, होइन। भन्दाखेरि अब के हो, हामीले चाहिँ बुझ्न सकिरहेको चाहिँ छैन। अब हाम्रो हिसाबले साना व्यवसायहरूलाई सरकारले अलिकति होइन सपोर्ट गर्नु पर्थ्यो भन्ने चाहिँ लाग्छ हामीलाई। हामीसँग बोलाएर हामीसँग कुरा गर्नु पर्थ्यो। हामीले भेट्न जाँदाखेरि पनि सरकारले समय नदिनु भनेको त उनीहरूले महत्व नदिएको जस्तो देखियो। साँच्चै यदि यो रिटेलरहरू जम्मै खत्तम भएको भए के हुन्थ्यो त? टोलटोलमा सबै भएको भए पहिले पहिले हामीले सुन्थ्यौँ नि, रुसमा चाहिँ कहीँ मान्छे लाइन बसेको देख्यो भने त्यहाँ के भइसकेको थाहै हुँदैन, त्यहाँ गएर लाइन पनि पहिले बसिहाल भन्छ। किन भन्दाखेरि आउटलेट थोरै छ, त्यहाँ जे बेचेको भए पनि किनिहाल्नुपर्छ हुन्छ नि त। अनि भोलि चाहिँ साना व्यवसाय जम्मै खत्तम भएर जाने भयो भने अनि बाट भटिने भिग मार्टले मात्रै सबै कन्ज्युमरलाई सब दिन सक्छ त? अनि त्यो बेला उनीहरूले मोनोपोली प्राइस राखेर पनि नकिनिकन साध्य हुन्छ त? उनीहरूको त मोनोपोली हुन्छ, होइन। त्यो कुरालाई त सरकारले ध्यान दिनुपर्छ भनेको, जति पनि आउटलेटहरू साना साना खुलिया छन् त्यो भनेको त जति डिस्ट्रिब्युसन सेन्टर धेरै हुन्छ कन्ज्युमरलाई त त्यति नै सजिलो हुने हो नि त। अहिले तपाईँले भनौँ न, अब खाद्य संस्थानले होइन ठाउँ ठाउँमा चाहिँ उनीहरूले दसैँ तिहार लक्षित भनेर आउटलेट खोलिया छ। अब त्यहाँ गएर चिनी किन्न गयो भने अब 100 रुपियाँमै चिनी दिन्छ होला, होइन, 1 किलोमा ल हामीले बेचेको भन्दा 10 रुपियाँ सस्तो पायो अरे। अब खाद्य संस्थानमा किन्नलाई स्वयंको मान्छे त्यहाँसम्म किन्न जान सक्छ त? 5 किलो चिनी किन्दाखेरि 50 रुपियाँ सस्तो हुन्छ होला, अनि त्यहाँ आउजाउ गर्नलाई नै उसको चाहिँ 50 रुपियाँभन्दा बढी त जान्छ नि त, ट्रान्सपोर्टेसन हुँदैन।
1: यो बीचमै सरकारले यो ग्यास वितरणमै अन्यलता सृजना भयो, एक दिनमै फिर्ता लिने अवस्था आयो, उदाहरणै चाहन्छ।
3: त्यही कारण चाहिँ के त भन्दाखेरि यो रिटेलरहरूसँग जिन्दगी भयो त्यसमा काम गरेर बसेको रिटेलरहरूसँग बजारको विषयमा जति आइडिया छ नि, अनुभव छ, त्यो कुनै कर्मचारीसँग पनि छैन, कोही नेताहरूसँग पनि छैन, होइन। भन्दाखेरि त्यो वर्गसँग बसेर सरसल्लाह गरेर मार्केटमा चाहिँ आपूर्तिका व्यवस्थाहरू गरेको भए, यताउति गरेको भए आनन्द त सरकारलाई नै हुन्थ्यो नि त, होइन। आपूर्ति मन्त्रालय छ जसको काम त बजारमा हरेक चिज होइन सस्तोमा सहज ढङ्गबाट उपलब्ध गराउने उसको जिम्मेवारी हो नि त। तर आपूर्ति मन्त्रालयको नाम कहिले सुन्छौँ भनेर जहिले समस्या हुन्छ नि त बजारमा भयो भने त्यही बेला मात्रै अनि हामीले चाहिँ आपूर्ति मन्त्रालय भन्नुपर्ने परिस्थिति आउँछ नि त, होइन। उसले समयमै त्यो जम्मै कुरालाई ध्यान दिएको भए यस्तो हुँदैन थियो, होइन। ग्यासकै सिलसिलामा पनि त्यस्तै भएको, सरकार पहिल्यै चलाएको भइदिएको भए ग्यासको प्रब्लम त्यस्तो हुँदैन थियो। यदि ग्यासको प्रब्लम आइहाल्यो भने पनि सरकारले त मेहनत गर्न सक्थ्यो कि त्यो। म आफै पनि ग्यासकै प्रब्लम हुँदाखेरि म पनि मिटिङमा बसिया थिएँ, होइन, ग्यास नै पर्याप्त मात्रामा छ, कालीबिहारीमा मात्रै भएन, किनभने यही बाढी पहिरोले गर्दाखेरि यता कति ठाउँमा पुल गयो, कति ठाउँमा बाटो गयो, त्यो हुँदाखेरि चाहिँ ठुलो बुलेटबाट सामान ल्याउन सकेन भ्यालीभित्रलाई चाहिने चाहिँ होइन, त्यो हुँदाखेरि अनि अन्य बाटो प्रयोग गर्नु पर्यो, त्यहाँ ट्रान्सपोर्टेसनमा धेरै पैसा लाग्यो, त्यही कारण चाहिँ महँगोमा बिक्री गर्नु पर्यो भन्दाखेरि त्यो महँगोमा बिक्री गरेको कारणले गर्दाखेरि कारवाही गर्छु भनेर हिँड्यो होइन, विभागमा एकजना मन्त्रीले रिजाइन पनि गर्नुपर्ने स्थिति आयो। त्यो साँच्चै यथार्थ बुझेको भए त्यो प्रब्लम हुँदैन थियो, वा त्यो प्रब्लम भइहाल्यो अरे, प्रब्लम भयो कसरी त्यो प्रब्लमलाई सल्टाउने भनेर एकचोटि राम्रोसँग बसेर सरसल्लाह गरेको भए त्यो बेला गर्न नसक्ने कुरा थिएन कि त्यो, खालि एकले अर्कालाई दोष मात्रै दिएर समस्या समाधान त भएन नि त होइन। अहिलेसम्म पनि ग्यासको समस्या त छ, पहिलेभन्दा सहज त भयो, तैपनि
2: थोरै
3: मात्रै भन्दा साथ पाउने परिस्थिति अहिले पनि बनिरहेको छैन होइन। यो कुरामा पनि मैले धेरै भनेको थिएँ, सरकारलाई पनि भनेको थिएँ, जुन कुरा चाहिँ बाहिर चाहिँ हल्ला बढी भयो होइन, चाहिने भन्दा बढी हल्ला भएपछि जोसँग दुई तिनवटा सिलिन्डर छ उनीहरूले पनि फेरि अर्को सिलिन्डर चाहिँ थप्न थाल्यो जसलाई आवश्यकतै थिएन होइन। हुँदाखेरि चाहिँ जोसँग एउटा मात्रै सिलिन्डर छ उनीहरूलाई त मर्का पर्यो नि त, उसको ग्यास सिद्धि कि सिद्धियो नि होइन, भन्दाखेरि प्रायोरिटी कसलाई दिने के गर्ने, त्यो त त्यो जो जो आउटलेट छन् उनीहरूलाई थाहा छ कि मेरो पसलमा यदि ग्यास छ भने कुन परिवारले कति महिनामा एकचोटि ग्यास लिन्छ मलाई थाहा हुन्छ नि त, सरकारलाई थाहा हुने कुरा भएन नि त होइन। मैले त आफ्नो चाहिँ ग्राहकहरूलाई रोक्न सक्थेँ नि त, तपाईँलाई हतार छैन होइन, तपाईँले अस्ति मात्रै ग्यास लगेको तपाईँको दुई माइललाई पुग्छ होइन, त्यही भएर चाहिँ म चाहिँ जसलाई आपत छ उसलाई नै दिन्छु भन्न सक्थ्यो नि त, तर के गरिदियो ग्यास छैन भनेर सरकारले त्यो जो जो आउटलेट छन् उनीहरूलाई बिक्री गर्न दिएन होइन, अनि कम्पनीले बिक्री गर्ने होइन
2: निगमले
3: बिक्री गर्ने भनेको उनीहरूलाई के थाहा छ कसको घरमा कतिवटा सिलिन्डर छ भनेर होइन। जो टोल टोलमा आउटलेट खोलेर बसेको छ उसलाई त आफ्नो ग्राहकहरू सबैका कति कति सिलिन्डर छ उसलाई थाहा हुन्छ बरु, भन्दाखेरि उसले कन्ट्रोल गर्न सक्थ्यो कि, उनीहरूलाई कन्फिडेन्समा लिएर सरकारले काम गरेको भए यति असहज हुने थिएन। यो कुरा मैले किन पनि भनेखेरि मैले अनुभव गरिरहेको छु, भुइँचालो आयो 72 सालको भुइँचालो आउँदाखेरि कल्पना गर्नुहोस् त कत्रो डरलाग्दो भुइँचालो थियो त्यो होइन, र त्यो भुइँचालो भनेको पहिले जस्तो एकचोटि भुइँचालो आयो गयो त होइन नि त, हप्ता दिनभन्दा बढीसम्म त दिनदिनै भुइँचालो आएको आइथ्यो। त्यस्तो बेला जुन बेला भुइँचालो त्यसको राति नै जहाँ मानिसहरू घरबाट निस्केर घुलघुलमा बसिआएको थियो चौरचौरमा, त्यहाँ एक बोतल पानीको चाहिँ 50 रुपियाँ वाइवाई चल्छ एक प्याकेटको 100 रुपियाँ भनेर चाहिँ त्यो हातमा भुकी भुकी होइन बेच्नआउने मान्छेले त्यस्तो लियो भनेर चाहिँ कुरा उठ्यो। त्यो उठेपछि मैले भोलिपल्टै बिहानै खुद्रा व्यापार सङ्घमा चाहिँ मैले बैठक राखेँ, यो बेला हामीले पसल खोलिदिनुपर्छ भनेर मैले प्रस्ताव राखेँ। सबै मान्छे डरायो होइन, यस्तो भुइँचालो आएको आइछ, कतिजना मान्छेले भुइँचालोमा पसलभित्रै पुरिएर मरेको पनि छ, भन्दाखेरि मैले चाहिँ पसल खोल्नलाई भन्यो भनेर मान्छेहरू मसँग रिसाएको पनि थियो, तर मैले उनीहरूलाई रिक्वेस्ट गरेँ, सम्झाएँ, बुझाएँ होइन, यस्तो बेला हामीले उपभोक्ताहरूलाई चाहिँ होइन साथ दिनुपर्छ, भुइँचालो गरेर कति तहस नहस भएको छ, कति बर्बाद भएको छ, कति मान्छे मरेको छ, भोलि हामीले पसल खोल्दैन भने त खान नपाएर पनि मान्छे मर्छ, त्यही कारण हामीले पसल खोलिदिनुपर्छ, बर हामी पसलभित्र बस्दैनौँ, पसल बाहिर बसिराख्छौँ, भुइँचालो गइहाल्यो भने हामी बाँड्न सकिहाल्छ होइन, कोही सामान किन्न आयो भने खुरको भित्र पैसा सामान दिएर पठाइदियो, हामी पसलभित्र चाहिँ नबसौँ। अब हामी सतर्क भएरै बस्यो भने भुइँचालो गइहाले पनि हामी बस्न सक्छौँ होइन, भुइँचालो जाँदाखेरि भनौँ न मर्ने भनेको त थाहै नपाउने बेलामा आउँछ, हामी सतर्क भइसकेका हुँदैनौँ, त्यही भएर न मर्ने हो भनेर मैले धेरै रिक्वेस्ट गरेपछि सबैले पसल खोल्यो, र सबैलाई मैले आह्वान गरेको थिएँ कसैले पनि एक पैसा पनि बढीमा नबेच्ने होइन, जतिमा पहिले बेचेको त्यही रेटमा बेच्ने हो हामी सबैले भनेरै आह्वान गरिदिएँ नि। त्यही कारण सबैलाई थाहा छ, सबै पत्रकारलाई थाहा छ, सबै कन्ज्युमरलाई थाहा छ, सरकारलाई थाहा छ होइन, कि त्यो भुइँचालो त्यत्रो हुँदाखेरि कहीँ पनि मूल्यवृद्धि भएन होइन, तपाईँ आफैले पनि अनुभव गर्नुभयो होला त्यो बेला, हामीले गर्न चाह्यो भने गर्न सक्दो रहेछ भने कि सरकारले त सहयोग लिनुपर्ने हामीसँग हो नि त होइन, त्यो गरेको भए त जहिले पनि बजार राम्रो बनाउन सक्थ्यौँ नि हामीले। र भुइँचालको त्यो एउटा इक्जाम्पल हो भने कोभिडको समयमा कुरा गर्नुहोस् त, मान्छेहरू आफ्नो छिमेकीसँग बोल्न डराउने टाइम होइन, यसो कोही घरबाट निस्कनै नहुने, त्यस्तो समयमा हामी खुद्रा व्यवसायीहरूले खाद्यान्नको खुद्रा व्यवसायीहरूले पसल खोलिदिउँ, त्यो बेला पनि हामीले नै सरकारलाई चाहिँ दबाब दिएर खोल्न लगायौँ हामीले, किन भन्दाखेरि सरकारले त घोषणा गरिदियो है कोही घरबाट निस्कनु पाउँदैन, पसल सब बन्द गर्नुपर्छ भनिदियो नि त। तर त्यसरी पसल बन्द गर्दाखेरि जनतालाई कति दुःख हुन्छ भन्ने कुरा सरकारले थाहा हुनुपर्छ कि पर्दैन होइन? त्यही बेला पनि मैले नै सरकारलाई दबाब दिएँ होइन, कोभिडको समयमा पसल खोल्नुपर्छ, यता कोभिड भएर मान्छे मर्या मरि छ, अनि खानु नपाएर पनि मान्छे मर्ने त, अनि भोलि खानै पाएन भने त मान्छेहरूले पसलले तोडफोड गर्न गयो भने त्यसको जिम्मा कसले लिने त, लुटपाट त हुन्छ नि त। संसारभरि त्यस्तो घटना गर्दाखेरि हामी टेलिभिजनमै न्युज हेर्छौँ होइन, त्यत्रो ठुल्ठुलो सुपर मार्केटले लुटेर लगेको हामीले देख्छौँ नि त। त्यो घटना हुन नदिनुको लागि ल हामी पसल खोलिदिन्छौँ भनेर चाहिँ हामीले भन्यौँ। त्यही बेला पनि मैले त्यही आह्वान गरेँ। त्यही बेला त मार्केटमा स्थिति के थियो त, बाहिरबाट केही सामान आउने स्थिति छ त, कोभिडको समय कति लम्बिया थियो, तर कुनै सामान यहाँ सर्टेज हुन दिउँदा हामीले दिएन नि त। मजाले सबैले सामान दुई घन्टा मात्रै पसल खोल्दाखेरि पनि सबैले चाहिने सामान त पाएको थियो। भन्दाखेरि यति काम गर्न सक्ने रिटेलरहरूलाई सरकारले किन वास्ता नगरे आउला भनेर म आफै छक्क पर्छु कि। त्यो विगतमा त ठिक छ, व्यापारीहरूकै होइन प्रभावले सरकार चल्छ भन्छ, उनीहरूकै चन्दाले सरकार बन्छ भन्छ, सबै भन्छ, अहिले त त्यस्तो होइन होला भन्ने लाग्छ नि त होइन। अब त्यस्तो हो भने त यो आएको सरकारले त बुझ्नु पर्थ्यो कि, कमसे कम एक साँच्चै जनताको लागि काम गर्ने हो भने त यो रिटेलरहरू उनीहरूको लागि त एउटा राम्रो होइन सपोर्ट हुन सक्छ, जनताको लागि राम्रो काम गर्ने सवालमा यो रिटेलरले धेरै ठुलो चाहिँ कोअपरेट गर्न सक्छ भनेर त उनीहरूले बुझ्नु पर्थ्यो होइन। तर मलाई आफैले हाँसो हुन्छ कि हो, हामीले भेट्ने प्रयास गर्यौँ, अर्थमन्त्रीलाई भेट्ने प्रयास गर्यौँ, उहाँले अहिलेसम्म समय दिएको छैन होइन, उहाँहरूको मन्त्रीमण्डल बढेको पनि कति भइसक्यो, बजेटको अगाडि भेट्न खोजेका थियौँ हामीले, उहाँले समय दिनु भएन, अहिलेसम्म पनि समय दिनु भएन। उहाँले भन्थ्यो मेरो फोन नम्बर लिनुभयो, तपाईँले फोन गरेर ल्याउँछ भन्नुभयो, तर अहिलेसम्म फोन गरेर ल्याएन। भनेको मतलब त उनीहरूले चाहिँ खासै महत्त्व नदिएको जस्तो लाग्यो नि त। तर यसले के हुन्छ भन्दाखेरि हामीलाई त के हुन्छ, हामी सामान्य रूपमा काम गरेर बसेका छौँ, काम गरेर बस्छौँ होला, तर भोलि त्यस्तो सङ्कट आयो भने त अनि के त ठुला व्यवसायले गर्छ त, त्यो आखिर गर्नुपर्ने त सानो व्यवसाय नै होइन। त्यो कुरालाई चाहिँ सरकारले चाहिँ एकदमै मनन गर्नुपर्छ जस्तो मलाई लाग्छ होइन। होइन भने चाहिँ अब यस्तै भइरह्यो भने त्यो साना व्यवसायहरू बिस्तारै विस्थापित भएर जान्छन्, उनीहरूको ठाउँ सबै ठुला ठुला व्यापारीले लिन्छन्, अनि साना व्यवसायहरू वैदेशिक रोजगारीमा जानुपर्ने स्थिति आउँछन् होइन। यो भनेको सरकारको लागि राम्रो हो या नराम्रो हो, अब त्यसको समयले पनि गर्छ, अब सरकार आफैले पनि भोग्छ नि त।
2: आज हामीसँग कार्यक्रम बदलिदो नेपालमा नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यजी हुनुहुन्छ। अलिकति यो बाढ़ीबाट पीड़ित व्यवसायहरूको पनि प्रसंग जोडौं, त्यहाँ ठूलोदेखि सानोसम्मको, अझ सानो व्यवसायसम्म त बढ़ी पीड़ित हुन सक्छ, थोरै सामान राखेर पनि व्यवसाय गरिराख्या, त्यहाँ के थियो भदौ दशको भोटेकुसी बाढ़ीबाट त्यो क्षेत्रमा कति प्रभावित भयो, खुद्रा व्यवसाय संघसँगको तपाईँहरूसँगको अहिलेसम्मको प्रारम्भिक तथ्याङ्कले के देखाउँछ?
3: अब त्यहाँको सिटीको विषयमा हाम्रा साथीहरू पनि त्यहाँ गएर आएका छन् होइन, त्यहाँका साथीभाइहरूसँग बुझेका छन्, जो बचेका छन् उनीहरूसँग भेटघाट भएको छ होइन, मेरै पनि फोनमा कुराकानीहरू भएको छ होइन। एकदमै त्यहाँको कुरा सुन्दाखेरि एकदमै पीड़ा हुने हामीलाई नै होइन, असह्य खालका घटनाहरू घटेको रहेछ होइन। अब त्यसको लागि दोष कसलाई दिने थाहा छैन हामीलाई होइन, प्राकृतिक प्रकोप भन्छौं, तर प्राकृतिक प्रकोप हुनुको पछाडि पनि धेरै कारणहरू त हुन्छन्, त्यो विषयमा त अब प्रधानमन्त्री आफैले पनि युएनमा गएर पनि कुरा उठाएको छ होइन, हामी सबैलाई पनि त्यो थाहा छ होइन। अब त्यहाँ चाहिँ जुन त्यो बाढ़ी पहिरोबाट चाहिँ क्षति भयो होइन, कति अब जीवधन नै होइन खत्तम भयो, परिवार परिवारै सखाप भयो, सबै भयो, यो सबै भइसकेपछि अनि त्यहाँ चाहिँ अब राहतको लागि भनेर होइन प्रधानमन्त्री राहत कोषमा सबैले चन्दा दिने कुराहरू भयो, त्यही अनुसार भयो पनि, र त्यहाँबाट पनि उनीहरूले आफ्नो ढंगबाट सहयोग गरिराखेकै होला होइन। अब त्यो तत्कालको लागि अब खान होइन लाउन बस्नलाई त अहिले तत्कालै सरकारले चाहिँ सहयोग पुर्याइरहेको छ, त्यसबाट सामान्य हुन्छ। तर अब केही दिनपछि के हुन्छ त भन्दाखेरि, जो कृषक हुन् उनीहरू फेरि खेतीपाती गर्छन्, उनीहरूको रोजगारी चल्यो सिद्धो, जो कर्मचारी छन् होइन उनीहरू त फेरि जागिरमा जान्छन्, उनीहरूको त रोजीरोटी त पाक्ने भयो। तर जो व्यापारी छन् नि उसको त घर खेत पनि गयो, व्यापारमा लगानी गरेको पनि गयो, सबै गयो नि त, अब उनीहरूले के गर्ने त, उनीहरूसँग अब लगानी गर्न पैसा पनि छैन,
4: धितो समेत गएर राखेको,
3: अनि कतिले त अब ऋण तिर्नुपर्छ, त्यो के गर्ने होला होइन। यो त एकदम ठुलो समस्याको रूपमा रहेको छ, खास गरेर अन्यलाई भन्दा पनि व्यापारी व्यवसायहरूलाई नै त्यहाँ ठुलो मर्का परेको देखिन्छ। जो धेरै ठुला व्यवसायहरू छन्, जसको काठमाडौँमा घर छन्, ठाउँ ठाउँमा घर छन्, यता पनि व्यापार छ, उता पनि व्यापार छ होइन, उनीहरूको लागि परिवार जन होइन बित्यो, त्यो दुःखद कुरा हो, उनीहरूको पनि व्यापारमा नोक्सान भयो, त्यो पनि दुःखद कुरा हो, तर उनीहरू चाहिँ के भन्दाखेरि फेरि पनि उठ्न सक्ने स्थिति होला। तर साना व्यवसायहरू जसको सबै गयो नि त, उनीहरू त बर्बादै भयो नि त भन्दाखेरि, जुन अब सरकारले चाहिँ सबैलाई एउटै दालोमा राखेर जसरी चाहिँ अब राहत दिन्छन्, त्यो राहतले चाहिँ यी व्यवसायहरूलाई चाहिँ खासै चाहिँ उनीहरूको मर्का तर्ने म देख्दिनँ। जसरी अरूले चाहिँ फेरि चाहिँ होइन आफ्नो रोजीरोटी कमाउने बाटोहरू छ, त्यस्तै चाहिँ यी साना व्यवसायले पनि रोजीरोटी कमाएर खाने वातावरण चाहिँ बनाइदिनु चाहिँ सरकारले पर्छ भन्छु म। त्यो खत्तमै भएकाहरूलाई फेरि रोजगार गर्नलाई चाहिने होइन अब ऋणको व्यवस्था गर्ने हो वा चाहिँ अनुदान दिने हो होइन, अनुदानै पनि दिनु पर्यो नि त, धेरै विदेशबाट सहयोग आएको छ, सबै आएको छ होइन, ती कुराहरूलाई लिएर सरकारले चाहिँ त्यस्ता साना व्यवसायहरूलाई कमसेकम आफ्नो एउटा व्यवसाय इस्टाब्लिस गरेर परन्तुसम्म उनीहरूले होइन कमाएर खान सक्ने व्यवस्था गरिदिन पाएको भए त्यसले चाहिँ व्यवसायहरूले पनि ल सरकारले त होइन राम्रै गर्यो भन्ने स्थिति चाहिँ बन्न सक्छ जस्तो लाग्छ। मेरो त सरकारलाई एकदमै होइन आग्रह गर्न चाहन्छु वा मैले चाहिँ के भन्ने अब रिक्वेस्ट गर्न चाहन्छु कि यस्तो विषयमा चाहिँ तथ्याङ्क लिएर होइन जो चाहिँ बर्बादै भएका छन् फेरि उठ्न सक्ने उनीहरूसँग केही बाटो नै छैन भने उनीहरूलाई चाहिँ अनुदानकै रूपमा पनि एउटा सानो पसल खोलेर फेरि काम गर्न सक्ने वातावरण चाहिँ बनाइदिनुपर्छ। र जो चाहिँ होइन बर्बादै भएका छैनन् तर पनि धेरै नोक्सान भएका छन् भने उनीहरूलाई पनि अब सरकारले कमसे कम ब्याज दरमा होइन सहुलियत दरमा ब्याजमा चाहिँ उनीहरूलाई चाहिँ ऋण उपलब्ध गराइदिने होइन लङ टर्म लोनहरू दिइदिने यस्तो गरेर गरिदिनु पायो भने भोलि उनीहरू आफै मेहनत गरेर कमाएर होइन बस्छन्, त्यतातिर पनि सरकारले ध्यान दिनुपर्छ भनेर म चाहिँ भन्न चाहन्छु।
4: पवित्र बजारचार्यजी, अहिले हामी दशैं तिहारको मुखमा छौँ, अघि पनि अलिकति प्रसङ्ग हामी शुरूमा कोट्यायौं, बजार विगतको जस्तो अलिकति चलायमान नहुने, व्यवसायहरूको सबैभन्दा बढी चाहिँ रोजीरोटीको समय भनिन्छ यो दशैं तिहारलाई, वर्षभरिको अरू समयमा नहुँदा पनि यसपटक चाहिँ अलिकति व्यस्तता बढ्ने, बजारतिर चहल पहल बढ्ने, दैनिक उपभोग्य सामग्री लत्ता कपडादेखि लिएर सबै चिजको, तर यो मुख्य बजार क्षेत्रहरूमा पनि अलिकति त्यस्तो देखिँदैन विगत एक दुई वर्षदेखि यता, यो चाहिँ समस्या के हो खास, हामी केही प्रताडित भएको अवस्था हो निजी क्षेत्र?
3: एकदमै सही भन्नुभयो तपाईँले, कोविड भन्दा अगाडि पनि बजार त अलिकति फरक भइसकेको थियो, पहिले भनौँ न अलि मिठो खाने होइन भनेकै दशैं तिहारमा हुन्थ्यो पहिले, त्यही कारण पनि त्यो बेला धेरै बिक्रीहरू हुन्थ्यो, पसलहरू पनि सीमित मात्रामा हुन्थ्यो होइन, धेरैको चाहिँ व्यापार व्यवसाय राम्रो हुन्थ्यो। पछि बिस्तारै चेन्ज हुँदै के हो त भन्दाखेरि, मासु खाने भनेको त दिनदिनै खाने भयो, बरु भेजिटेबल महँगो भयो मासु सस्तो भयो भन्छ नि त होइन, अब भेजिटेबल खाने कहिलेकाहीँ मासु खाने चाहिँ दैनिक जस्तो हुन थाल्यो नि त, त्यही कारण दशैंमा मात्रै आएर मासु खानुपर्छ भन्ने चाहिँ भएन। त्यस्तै पहिले लुगा किन्ने भन्ना साथै दशैंमा मात्रै किन्थ्यो नि त नयाँ लुगा भनेको, अरू बेला त किन्दैन थियो, तर परिस्थिति चेन्ज भएर अहिले जहिले चाहियो त्यो बेला लुगा किन्ने चलन चल्यो नि त, दशैंमै किन्नुपर्छ भने त भएन होइन। त्यो हुँदाखेरि पनि दशैं आयो भन्दैमा चाहिँ अब पहिले जस्तै चाहिँ लुगाफाटाहरूको व्यापार व्यवसाय धेरै हुने भन्ने चाहिँ स्थिति पनि बनेन, अनि खाद्यान्न पनि दशैंमा धेरै बिक्री हुन्छ भन्ने परिस्थिति पनि बनेन। अनि अर्को कुरा के हो त भन्दाखेरि, ठूला व्यापारीहरू ठूला ठूला होइन जो धनाले छन्, पैसाले पैसा तान्छ भन्छ नि, उनीहरूको चाहिँ इन्कम बढ्दै गयो, अब मिडल क्लासका मानिसहरूको चाहिँ इन्कम चाहिँ घट्दै गयो। यसले गर्दाखेरि के हो भन्दाखेरि, अब दशैं तिहारहरू आउन थाल्यो भने त के हुन थाल्यो त भन्दाखेरि, विदेश भ्रमणका कुराहरू बढ़िन थाल्यो होइन, अब ठुला धनाद्योहरू त अरू बेला फुर्सद छैन, दसैँ तिहारहरू आयो भने ल धेरै दिन व्यापार बन्द हुन्छ ल। ठुला आर्थिक रूपले सम्पन्न मानिसहरू चाहिँ अब विदेश भ्रमण गर्ने भयो होइन, अहिले विज्ञापन दसैँ अगाडिको विज्ञापन हेऱ्यो भने पनि थाहा हुन्छ होइन, थाइल्यान्ड टुर हप्ता दिनको यति होइन, टोकियो टुर, फ्रान्स भ्रमण, युरोप भ्रमणकै कुरा हुन्छ, त्यसैबाट पनि हामीले थाहा हुन्छ कि अहिले चाहिँ मार्केट चाहिँ कतातिर चाहिँ गइराखेको छ भनेर होइन। अनि यही दसैँ तिहार आयो भने मोटरसाइकल र गाडीको पनि व्यापार व्यवसाय बढ्छ, खाद्यान्नको बढ्दैन भन्दाखेरि त यो कति हेर्दाखेरि कति सामान्य कुरा जस्तो छ, कतिले बुझिरहेको छैन कि त्यो कि यहाँ धनीहरू धेरै धनी भएर गए होइन, मोज गर्नलाई चाहिँ पैसा हुनेहरू चाहिँ धेरै भए, तर अत्यावश्यक वस्तु पनि किन्न नसक्ने मानिसहरू चाहिँ अझ हुनेहरू त धेरै भए नि त। भन्दाखेरि यो कुरालाई चाहिँ सरकारले बुझ्नुपर्छ, गरीबहरू धेरै बढेर गए होइन, धनीहरू सीमित धनीहरू चाहिँ फेरि धेरै धनी भएर चाहिँ गए होइन, उनीहरूले सोख गर्ने कुरा भनेको व्यापार का विदेश भ्रमण होइन, नयाँ नयाँ गाडी किन्ने, जसको आफ्नो पहिले गाडी छ त्यो गाडी चाहिँ सस्तोमा बेचेर नयाँ गाडी किन्ने, पुरानो मोटरसाइकल बेचेर नयाँ मोटरसाइकल किन्ने होइन, त्यत्रो फेसन बढ्यो, फेसनको लागि खर्च गर्नेहरू चाहिँ वृद्धि हुँदै गयो, अत्यावश्यक उपभोग गर्न सक्ने मान्छेहरू घट्दै गयो होइन, बाध्यताले दसैँ मनाउनु पर्ने स्थिति आयो, दसैँ चाहिँ रमाउने होइन कि दसैँ चाहिँ आएको होइन, दशा आयो भन्छ नि त, त्यस्तो परिस्थिति पनि धेरैलाई भएको छ। यही हो कि खास गरेर विगतका सरकारहरूदेखि जनता असन्तुष्ट भएको कारण पनि त्यस्तै हो होइन, धेरै संख्यामा मानिसहरू चाहिँ गरिब हुँदै गए, थोरै संख्यामा मान्छेहरू धेरै धनी भए, अनि सरकारको फोकस पनि सधैँ ठुला त्यही धनीहरूसँगै मात्रै हुन्छ, त्यो गर्दाखेरि परिवर्तन आवश्यक भयो नि त, त्यो भएको कारण पनि त्यही होला होइन।
4: विपन्न वर्ग पनि झन् अहिले खर्च गर्ने अवस्थामा अझै कम छ, यसको प्रभाव पनि अलिकति रहला।
3: विपन्नहरूको त स्थिति त झनै खतमै भयो नि त, दयनीय नै भयो नि त होइन, उनीहरूले त अब बाध्यता बस दसैँ मनाउला त्यो आफ्नै ठाउँमा होला, तर त्यति दसैँ मनाउँदाखेरि कति फेरि ऋणमा पर्ने हो होइन, छोराछोरीको हालत बच्चाहरूको हालत के हुने हो होइन, एकदम डरलाग्दो स्थिति चाहिँ छ।
4: उपभोक्ता ऐनको कुरा गर्नुभएको थियो, अब अहिलेको चाहिँ अन्य के हो बजारमा यो खुद्रा व्यवसायहरूका लागि उपभोक्ता ऐन चाहिँ कहाँ प्रतिकूल बनाएको छ र सरकारले यसमा ध्यान दिनुपर्ने कुराहरू के हो, खास के भयो भने चाहिँ त्यो व्यवहारिक भन्छ।
3: अब उपभोक्ता ऐनमा जे कुरा लेखेका छन् त्यो कुरा भनेको युरोपियन स्ट्यान्डर्डका कुराहरू लेखेका छन् होइन, र त्यहाँ विदेशमा डलर कमाउने मानिसहरूले युरो कमाउने मानिसहरूले होइन गर्न सक्ने खालको उनीहरूले लिने सुविधा खालका कुराहरू चाहिँ हाम्रो उपभोक्ता ऐनमा बन्यो, तर हाम्रो बजार त त्यस्तो त छैन। यदि त्यो स्ट्यान्डर्डमा हामीले खाद्यान्नहरूलाई प्याकेजिङ गरेर हरेक गरेर बिक्री गर्ने हो भने मलाई लाग्छ यहाँको साना उपभोक्ताहरूले होइन मध्यम वर्गका मानिसहरूले किनेर खान सक्ने स्थिति चाहिँ बन्दैन। अहिले पनि हामीले देखेका छौँ होइन, खाद्यान्नहरू चाहिँ अब प्याकेजिङ गरेर बेच्नुपर्छ भन्छ, खुद्रा व्यवसायीहरूले आफैले चाहिँ आफ्नो पसलमा भएको सामान प्याकेजिङ गरेर बिक्री गर्दाखेरि उनीहरूलाई कारवाही गर्छ होइन, गर्न पाउँदैन, यदि कुनै प्याकेजिङ गर्नुभयो भने प्याकेजिङ गर्ने चाहिँ होइन कम्पनी दर्ता गर्नुपर्छ भन्छ, दर्ता नगरिकन तपाईँले चाहिँ बेच्यो भने कारवाही हुन्छ भन्छ होइन, तर प्याकेजिङ गर्ने एउटा तह बढाइदियो कि सरकार आफैले, अनि प्याकेजिङ हुना साथै प्रत्येक सामानको मूल्य चाहिँ 15-20%, 25% पनि वृद्धि भएको चाहिँ छ, किन भन्दाखेरि एउटा तह बढाए साथ उसले पनि आफ्नो लागि नाफा त राख्ने भयो होइन, त्यहाँ उसले काम गर्नेले पैसा दिनु पर्यो, सबै गर्नु पर्यो, यसले गर्दाखेरि बजार मूल्य वृद्धि भयो नि त, त्यो कुरालाई चाहिँ ध्यान दिन नसकेको हो कि होइन, यो कुरालाई त एकदमै सिरियसली लिनु पर्थ्यो, त्यो चाहिँ गरेको चाहिँ पाएन मैले होइन। अब त्यस्तै जरिमानाकै कुरा गरेँ, एकजना सानो व्यवसायी जसलाई चाहिँ होइन व्यापार व्यवसायको विषयमा कसैले तालिम दिएको छैन, केही गरिया छैन, उसले गल्ती केही गरिहाल्यो भने उसलाई चाहिँ सजाय चाहिँ होइन 3,00,000 जरिमाना गर्ने भन्ने कुरा छ होइन, तर ठुला व्यवसायले जे जस्तो बदमासी गरे पनि होइन करोडौंको अरबौंको उसले बदमासी गरे पनि उसलाई पनि जरिमाना त्यही 3,00,000 परेपछि त, अनि त्यो ठुला बदमासी गर्नेहरूलाई त नियन्त्रण गर्न सक्छ त, त्यो नियन्त्रण हुँदै हुँदैन नि त होइन, 3,00,000 फालेर उसले करोड कमाउन सक्छ भने त गरिरहन्छ गरिरहन्छ त्यसले त, भन्दाखेरि यो कुरा पनि उपभोक्ता ऐन चाहिँ ठिक छैन जस्तो लाग्यो। उपभोक्ता ऐन बनेको चाहिँ उपभोक्ताले बनाएको ऐन बनिदिएको कारणले गर्दाखेरि के हो भन्दाखेरि उपभोक्ताले तत्काल जुन पक्षसँग कारोबार गर्छ अहिले नै हामीले कुरा गर्यौँ नि त, कुनै महँगो भयो भने खुद्रा पसले यसलाई दोष दिन्छ भने जस्तै त्यो ऐन पनि खुद्रा पसलेलाई लक्षित खालको ऐन भन्यो कि त्यो 3 लाखसम्म जर्माना भनेको 3 लाख जर्माना गरेको एकदम खुद्रा व्यवसाय त फटक्कै ढल्छ अनि त्यो डराएर गर्दैन भन्ने खालको कुरा भयो तर करोडको चाहिँ बदमासी गर्नेलाई त त्यो 3 लाखको जर्मानाले त नसुने भयो नि त होइन भन्दाखेरि उनीहरूले जति पनि बदमासी गरिरहने भयो त त्यही कारण त्यो ऐन चाहिँ त्यहीँदेखि पनि मिलिरहेको छैन भन्ने हामीलाई लाग्छ होइन प्याकेजिङकै कुरा गरेँ एकजना रिटेलरले आफूसँग भएको सामान आफैले प्याक गरेर बिक्री गरिदिएको भए त्यसमा चाहिँ प्राइस धेरै फरक हुँदैन त्यो प्लास्टिक झोला प्रयोगलाई चाहिँ अब जसरी पहिले ब्यान गरिएको थियो नि एकचोटि पैसा लगाएर ब्यान गरिसकेको थियो त्यही बेला सबै कन्ज्युमरहरूले पनि आफ्नै झोला लिएर किन नआउने बानी त भइसकेको थियो तर भुइँचालो जानसाथ फेरि प्लास्टिक खुलम खुला चाहिँ प्रयोग गरिदियो त्यसले गर्दाखेरि के भएको छ भने एकजना रिटेलरले वर्षको त उसको त धेरै होइन हजारौँ रुपियाँ होइन सानो एकजना रिटेलरले पनि वर्षको चाहिँ 10-15 हजारको प्लास्टिक झोला चाहिँ उसले प्रयोग गर्नुपर्छ होला र त्यो प्लास्टिक झोला कस्तो भन्दाखेरि कहिले चाहिँ नष्ट नहुने होइन हुँदाखेरि त जति प्रयोग गर्यो त्यत्तिकै उसको चाहिँ होइन नेपाल त चाहिँ फोहोर बन्दै गयो नि त है पैसा तिरेर होइन सफा गर्नुपर्ने ठाउँमा पैसा तिरेर हामी देशलाई फोहोर बनाउँदैछौँ नि त
4: आम व्यवसायहरूलाई प्रतिनिधिमूलक संस्थाको प्रमुख भएको हिसाबले पनि देशभरिका खुद्रा व्यवसायहरूलाई चाहिँ बजार चाहिँ कसरी चलाउने दशैंमा उपभोक्तालाई पनि मर्कानलाई
3: पनि वर्षको चाहिँ 10-15 हजारको प्लास्टिक झोला चाहिँ उसले प्रयोग गर्नुपर्छ होला र त्यो प्लास्टिक झोला कस्तो भन्दाखेरि कहिले चाहिँ नष्ट नहुने होइन हुँदाखेरि त जति प्रयोग गर्यो त्यति

0: एउटा उपभोक्तावादी संस्थामा कोषा संस्थामा कोषाध्यक्ष भएरै काम गरेको मान्छे म होइन, त्यो भएर पनि मेरो त सधैँ नै उपभोक्ताहरूको हितमा काम गर्नुपर्छ भन्ने पक्षमा छु। म आफैले पनि मेरो पसल खोल्दाखेरि पसलको नामै राइट मार्ट भनेर राखेँ, राइट मात्रै काम गर्ने, रङ नगर्ने भनेर होइन। त्यही कुरा म सबैलाई सुझाव दिन चाहन्छु होइन, उपभोक्ताहरूको हितलाई ध्यानमा राखेर व्यापार व्यवसाय गरौं। अब कन्ज्युमर इज गड भनेर चाहिँ हामीले पढ्या हुन्छौ होइन, त्यो हो भने हाम्रो उपभोक्ताहरूलाई जे गरिदिँदाखेरि उनीहरूलाई राम्रो हुन्छ भने उपभोक्ताहरू पनि हामीसँग नजिक हुन्छन्। त्यो कुरालाई ध्यानमा राखेर यो दशैं तिहारमा आफूले सक्दो किसिमले होइन सुपथ मूल्यमा सहज ढंगबाट खाद्यान्नको चाहिँ आपूर्ति गर्ने काममा भूमिका खेलिदिन म आग्रह गर्न चाहन्छु, ताकि कुनै पनि उपभोक्ताले ल फना रिटेलरले त दशैं तिहारमा चाहिँ होइन मन परिगर्यो नाफ बढी खायो भन्ने खालको चाहिँ कुरा चाहिँ सुन्न नपरोस् होइन। हामी खुद्रा व्यवसायीहरू भनेको उपभोक्ताको पक्षमा काम गर्ने व्यवसाय हो भनेर चाहिँ देखाउने अवसर भनेको यही समय हो, त्यो अवसरलाई सदुपयोग गर्नुहोस्।
1: हस्, यहाँलाई धेरै धन्यवाद समयको कुराकानीको लागि।
0: मेरो तर्फबाट पनि उज्यालो एफएमलाई धेरै धेरै धन्यवाद छ। साना व्यवसायहरूको कुरा जनतामाझ पुर्याउने सम्बन्धित निकायमा पुग्ने खालको वातावरण तपाईँहरूको माध्यमबाट हुनेछ भनेर मैले विश्वास लिएको छु, तपाईँहरूलाई पनि धन्यवाद छ।
2: उहाँ हुनुहुन्थ्यो नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्य। उहाँसँगको कुराकानीसँगै आजको लागि कार्यक्रम बदलिँदै नेपालको समय सकिएको छ। अर्को हप्ता अर्को आर्थिक विषयमा केन्द्रित कुराकानी लिएर फेरि आउने नै छौं। आजको कार्यक्रमबाट प्राविधिक साथी दिनेश निरौला र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म हृदय रिमाल पनि विदा हुन्छु। नमस्कार।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
8: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
9: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
7: सुविसु, छिटो पनि सुरक्षित पनि।
10: थप जानकारी तथा बुकिङका लागि
11: 0142-3588-98 0142-3588

0: उपहार छ।
1: यस दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि। लकी ड्रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37273 मा एसएमएस गरौ। शर्तहरू लागू हुनेछन्।
2: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज चुनाव। सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गे बीच प्रतिस्पर्धा। चाड़पर्वको सुरक्षामा 50,000 भन्दा बढ़ी प्रहरी परिचालन। सार्वजनिक गाड़ीमा मेकानिकल जाँच रिपोर्ट अनिवार्य। तोकिएको भन्दा बढ़ी गाड़ी भाड़ा नलिन महासंघको आग्रह। विपदमा बेपत्ता भएकालाई 45 दिनपछि मृत मानिने गरी अध्यादेश सिफारिश। प्रधानमन्त्री राहत कोषमा मौजदात रकम 17 अर्ब नाग्यो। भारतीय चर्चित अभिनेता नाना पाटेकरको 75 वर्षको उमेरमा निधन। हृदयघातका कारण निधन भएको हुन सक्ने भनिए पनि पुष्टि हुन बाँकी। र क्यान र एनपीएल टोली आईसीसी मान्यताको पर्खाईमा। नेपाल खबरमा अब पूरा खबर। नेपाली कांग्रेसको 15 महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज चुनाव हुँदैछ। निर्वाचन समितिका अनुसार बिहान 10 बजेदेखि बेलुकी 6 बजेसम्म मतदान हुनेछ। महाधिवेशनमा सहभागी 7,255 प्रतिनिधिले कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान गर्दैछन्। प्रतिनिधिको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा राष्ट्रिय सभागृह, खुला मंच र प्रज्ञा भवनमा मतदान केन्द्र तोकिएको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ। प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ। खुला मंचमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्रको व्यवस्था गरिएको छ। भातृ तथा शुभेच्छक संस्था र जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधिलाई पनि खुला मंचमै मतदान गर्ने व्यवस्था गरेको निर्वाचन समितिले जनाएको छ। कांग्रेसको नयाँ नेतृत्वका लागि गगन थापा र श्यामकृष्ण खड्गे बीच प्रतिस्पर्धा हुँदैछ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिलातर्फबाट उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित भएको समितिले जनाएको छ। 4 उपसभापति मध्ये 2 खुला पदका लागि गोविन्द भट्टराई, चन्द्रकान्त भण्डारी, चन्द्रमोहन यादव, दीपक गिरी, धनराज गुरूङ, मधु आचार्य र सुरेन्द्रराज पाण्डे प्रतिस्पर्धामा छन्। समावेशीतर्फको 1 उपसभापति पदका लागि जीवन परियार, फर्मुल्लाह मनसुर, विनोद चौधरी, रंजित कर्ण र सीता गुरूङ गरी 5 जना प्रतिस्पर्धामा छन्। 3 महामन्त्री मध्ये 2 खुला पदका लागि अमरसिंह पुन मगर, उदय शमशेर राणा, गुरूराज घिमिरे, नयनसिंह महर, प्रदीप पौडेल, शंकर घिमिरे, सन्तोष उपाध्याय र सुनिल कुमार शर्मा उम्मेद्वार छन्। महिला महामन्त्रीको 1 पदका लागि डिला संग्रौला पन्त, त्यसै गरी महालक्ष्मी उपाध्याय डिना र रीता खनाल प्रतिस्पर्धामा छन्। दशैं, दीपावली, नेपाल सम्बत र छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना 2083 लागू गरेको छ। देशभर 50,000 भन्दा बढ़ी प्रहरी परिचालन गरेको प्रहरीले जनाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अभि नारायण काफ्लेका अनुसार चोरी, डकैती, जुवातास तथा सट्टेबाजी, सीमा अपराध, तस्करी, भन्सार छली, बैंक तथा वित्तीय संस्थामा हुने लुटपाट, कालोबजारी, कृत्रिम अभाव, म्याद गुज्रिएका तथा मिसावट युक्त वस्तुको बिक्री, हुण्डी र नक्कली नोटको कारोबार नियन्त्रणलाई प्रहरीले प्राथमिकतामा राखेको छ। यस्तै अन्तर्राष्ट्रिय सीमा नाकामा 108 सहायता कक्ष सञ्चालन गरेको प्रहरीले जनाएको छ। चाडपर्वमा ठूलो संख्यामा यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिने भएकाले गाड़ी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले सार्वजनिक गाड़ीहरूमा विशेष निगरानी गर्ने भएको छ। प्रहरीका अनुसार सार्वजनिक गाड़ीहरूले यात्रु बोकेर लामो दूरीमा सञ्चालन गर्नुअघि 7 दिनभित्र गरिएको मेकानिकल टेस्ट रिपोर्ट पेश गर्नुपर्नेछ। यस्तै चालकको लाइसेन्स जाँच, त्यसै गरी लामो दूरीका गाड़ीहरूमा 2 जना चालकको व्यवस्था र गाड़ीको क्षमताभन्दा बढ़ी यात्रु नराख्ने नियमलाई कड़ाईका साथ कार्यान्वयन गर्ने समेत प्रहरीले जनाएको छ। यसैबीच नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले चाडपर्वको समयमा तोकेको भन्दा बढ़ी गाड़ी भाड़ा नलिन आग्रह गरेको छ। महासंघका महासचिव डेकनाथ गौतमका अनुसार सरकारले तोकेको भन्दा बढ़ी भाड़ा लिने गाड़ीलाई कार्यवाही गर्नेछ। यस वर्षको दशैंका लागि भोलिदेखि यात्रुवाहक गाड़ीको अग्रिम टिकट बुकिङ खुल्ला हुने निर्णय भइसकेको छ। यात्रु तथा मालवाहक यातायातलाई सञ्चालनको अवस्थामा सहज, व्यवस्थित र सुरक्षित बनाउन यातायात व्यवस्था विभाग, नेपाल यातायात राष्ट्रिय व्यवसाय महासंघ, मजदूर संघ संगठन, प्रहरी प्रधान कार्यालय तथा उपत्यका ट्राफिक प्रहरी कार्यालय बीच अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको हो। सरकारले बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्नुपर्ने अवधि 12 वर्षबाट घटाएर 45 दिनमा झार्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले विपद सम्बन्धी केही नेपाल ऐन संशोधनको लागि अध्यादेश मार्फत बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्ने विद्यमान व्यवस्था संशोधन गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको हो।
अहिलेको कानून अनुसार कुनै पनि व्यक्ति बेपत्ता भएको 12 वर्ष पुगेपछि मात्र मृत मान्ने व्यवस्था छ। सरकारले अध्यादेश मार्फत विपदको घटनामा यस्तो अवधि 45 दिन हुने व्यवस्था गर्न प्रस्ताव गरेको छ। यस्तै रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम चलिरहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार कोषमा विभिन्न खातामा गरी हिजो बेलुकीसम्म 17,06,41,44,464 रूपियाँ मौजदात पुगेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 वटा वाणिज्य ब्याङ्कमा मौजदात 12,57,28,76,523 रूपियाँ, हिमालयन ब्याङ्क र लक्ष्मी सनराइज ब्याङ्कमा रहेका डलर खातामा 2,91,93,174 अमेरिकी डलर पुगेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। आज र भोलि पनि केही ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज बागमती र गण्डकी प्रदेशको पहाड़का एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमालका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमालका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी केही ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी थोरै ठाउँमा मेघगर्जन चट्याङ र असिनासहित हल्का वर्षा र हिमपातको सम्भावना छ। मधेस लगायत कोशीको तराईका थोरै ठाउँमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक दुई ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि पनि केही ठाउँमा हल्कादेखि ठूलो वर्षाको सम्भावना छ। पर्सि शनिबारदेखि मौसममा क्रमिक सुधार हुने महाशाखाको भनाई छ। बाढ़ी पहिरोका कारण अवरूद्ध चीन र भारत जोड़ने कालीगण्डकी करिडोरको बेनी जोमसम कोरला सड़क मरम्मतका लागि प्रमुख चुनौती मानिएको कुनौटा भीरमा त्यसलाई छिचो लिएको छ। म्यागीको रघुगंगा गाउँपालिका दुईमा पर्ने कुनौटामा यी असोज 11 गते कालीगण्डकी नदीमा आएको बाढ़ीले 250 मिटर सड़क कटान गरेर बगाएको थियो। बेनी जोमसम कोरला सड़क आयोजनाका प्रमुख तेजस्वी शर्माले हिजो कुनौटा भीरमा कालीगण्डकीले कटान गरेको ठाउँमा माटो फिलिङ गरेर मार्ग छिचो लिएको जानकारी दिनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत गरेको छ। रणनीतिले सन् 2030 सम्ममा कुकुरको टोकाईबाट लाग्ने रेबिजबाट हुने मानव मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको मन्त्री निशा मेहताको सचिवालयले जनाएको छ। नेपालमा रेबिज प्राणघातक जोनोटिक रोगका रूपमा रहेको र यस समयमै खोप लगाएमा रेबिजबाट हुने मृत्युपूर्ण रूपमा रोक्न सक्ने रणनीति दस्तावेजमा उल्लेख छ। आँखालाई माया गरौं, दृष्टिको रक्षा गरौं भन्ने नाराका साथ आज विश्व दृष्टि दिवस यस मनाइँदैछ। विश्व दृष्टि दिवस हरेक वर्ष अक्टूबर महिनाको दोस्रो बिहिबार मनाइन्छ। यस वर्षको नाराले व्यक्तिगत तथा रूपमा आँखाको हेरचाह गर्न प्रेरित गर्नका साथै सरकार र सरकारवालाहरूलाई सबैका लागि सर्वसुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा सुनिश्चित गर्न आग्रह गरेको छ। अब विदेशको खबर। भारतीय चलचित्रका दिग्गज अभिनेता नाना पाटेकरको 75 वर्षको उमेरमा निधन भएको छ। भारतीय संचार माध्यमका अनुसार उहाँको आज बिहान गोवामा रहेको आफ्नै निवासमा निधन भएको हो। पाटेकरलाई गोवामा रहेको निवासमा अचेत अवस्थामा भेटिएपछि अस्पताल लगिएको थियो। डाक्टरहरूले झण्डै 45 मिनटसम्म लगातार सीपीआर दिएर बचाउने प्रयास गरे पनि उहाँलाई बचाउन नसकेको अस्पतालका चिकित्सक डाक्टर शेखर सालकरलाई उद्धृत गर्दै द इण्डियन एक्सप्रेसले जनाएको छ। हृदयघातका कारण निधन भएको हुन सक्ने भनिए पनि यकिन कारण भने पोस्टमार्टमपछि मात्र स्पष्ट हुने खबरमा उल्लेख छ। पाटेकरको निधनले भारतीय चलचित्र क्षेत्र उहाँका प्रशंसकलाई स्तब्ध बनाएको छ। सन् 1951 जनवरी 1 मा महाराष्ट्रको मरूड जाँजिरामा जन्मिनुभएका विश्वनाथ पाटेकर अर्थात नाना पाटेकरले सन् 1978 मा गमनबाट चलचित्र क्षेत्रमा अभिनय यात्रा शुरू गर्नुभएको थियो। अब खेल खबर। नेपाल क्रिकेट संघ क्यान अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएलको तयारीमा जुटेको छ। एनपीएलको मिति नजिकैसँगै क्यान अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीबाट अन्तर्राष्ट्रिय मान्यता पाउने आशामा पनि छ। अब क्यान आईसीसीको औपचारिक निर्णयको पर्खाईमा रहेको क्यानका सचिव पारस खड्काले बताउनु भएको छ। आईसीसीको स्वीकृति आएपछि एनपीएलका टोलीलाई थप स्तरीय विदेशी खेलाड़ी अनुबन्ध गर्न सहज हुने उहाँको भनाई छ। यसले प्रतियोगिताको स्तरसँगै नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय चर्चा बढ़ाउन सहयोग पुग्नेछ। आईसीसीबाट मान्यता प्राप्त भएमा एनपीएलका टोलीलाई टेस्ट राष्ट्रका चर्चित विदेशी खेलाड़ी अनुबन्ध गर्न सहज हुनेछ। त्यसैले क्यानसँगै एनपीएलका टोली समेत आईसीसीको निर्णयको प्रतीक्षामा छन्। एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिक 9 गतेदेखि काठमाडौँको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शुरू हुँदैछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज चुनाव सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गे प्रतिस्पर्धामा, चाडपर्वको सुरक्षामा 50,000 भन्दा बढ़ी प्रहरी परिचालन, सार्वजनिक गाड़ीमा मेकानिकल जाँच रिपोर्ट अनिवार्य, तोकिएको भन्दा बढ़ी गाड़ी भाड़ा नलिन महासंघको आग्रह, विपदमा बेपत्ता भएकाहरूलाई 45 दिनपछि मृत मानिने गरी अध्यादेश सिफारिश, प्रधानमन्त्री राहत कोषमा मौजदात रकम 17 अर्ब नाग्यो, भारतीय चर्चित अभिनेता नाना पाटेकरको 75 वर्षको उमेरमा निधन, हृदयघातका कारण निधन भएको हुन सक्ने भनिए पनि पुष्टि हुन बाँकी, र क्यान र एनपीएल टोली आईसीसी मान्यताको पर्खाईमा।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%,
3: विशेषताहरू रु 3 करोड़ सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह,
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: को एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: साली नदी को सिर,
3: मणिचूड को काख,
2: स्वच्छ सुंदर र स्निग्ध प्रकृति,
3: शांति र आनंद को अनुभूति,
2: भीड़भाड़ बाट टाड़ा,
3: शहर बाट नजिकै,
2: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर।
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841294181। वेबसाइट झुले.com.np।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। भक्तपुर नगरपालिकाले सामुदायिक कुकुर तथा बिरालोको बन्ध्याकरण र रेबिज विरूद्धको खोप कार्यक्रम अन्तर्गत आर्थिक वर्ष 83-84 पहिलो चरणको बन्ध्याकरण कार्यक्रम सम्पन्न गरेको छ। नगरपालिकाले हिजोदेखि भोलिसम्मका लागि वडा नम्बर 8 र 9 गरी जम्मा 119 सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य राखेको थियो। बन्ध्याकरण गरेका मध्ये हिजो 67 पोथी कुकुर र 52 भाले कुकुर रहेका छन्। नगरपालिकाले सामुदायिक कुकुरको संख्या नियन्त्रण गर्नका साथै रेबिज लगायतका रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले बन्ध्याकरण तथा खोप कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। नेपाली र अर्जेन्टिनाका दुई कलाकारका एकल चित्रकला प्रदर्शनी भोलिदेखि काठमाडौँ र ललितपुरका विभिन्न कला ग्यालरीमा शुरू हुँदैछन्। आर्ट रुडियो इन्टरनेशनल आर्टिस्ट रेसिडेन्स अन्तर्गत अर्जेन्टिनाकी चित्रकार सोफिया पिचन रिभियरको एकल चित्रकला प्रदर्शनी ललितपुरको पाटनमा भोलिदेखि शुरू हुँदैछ। लेखक एनिमेटर तथा विश्वविद्यालयकी प्राध्यापक समेत रहनुभएकी रिभियरले नेपालमा एक महिना आर्ट रुडियो इन्टरनेशनल आर्टिस्ट रेसिडेन्सी अन्तर्गत काठमाडौँमा रहेको आर्टुडियोमा रहेर कला सृजना गर्नुभयो। त्यही क्रममा उहाँले तयार पार्नुभएका चित्रलाई प्रदर्शनीमा राख्न लागेको आयोजकले जनाएको छ। रचनाकार, संगीतकार, लोकगायक तथा नाटककार रत्न बेहोसी रत्न बजरचार्यको निधन भएको छ। नेपाली तथा नेपाल भाषाको गीत संगीत क्षेत्रमा लामो समयसम्म योगदान पुर्याउनुभएका बेहोसीको हिजो 91 वर्षको उमेरमा निधन भएको हो। नेपाली तथा नेपाल भाषामा गीत संगीत क्षेत्रमा 6 दशक भन्दा बढ़ी समय योगदान पुर्याउनु भएका बेहोसी गायन, संगीत सृजना, रचना तथा नाटक क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 46,37,000 बराबरका विभिन्न देशका अवैध मुद्रा सहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्। क्याथे पेसिफिक एयरवेज मार्फत हङकङ जान लागेका 72 वर्षीय चिनियाँ नागरिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। विमानस्थलमा नियमित सुरक्षा जाँच गर्ने क्रममा उनको साथ तथा लगेजबाट नेपाली रूपियाँ सहित विभिन्न देशका मुद्रा फेला पारेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। यस्तै ठगी गरेको आरोपमा प्रहरीले न्यू सफल ग्लोबल कन्सल्टेन्सीका संचालकलाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका आपद अनुसन्धान कार्यालयको टोलीले कन्सल्टेन्सीका संचालक गणेश पाण्डेलाई ठगीको आरोपमा पक्राउ गरेको हो। प्रहरीका अनुसार कन्सल्टेन्सीले आफ्नो छोरालाई रोजगारीका लागि दक्षिण कोरिया पठाइदिने भन्दै 2 वर्षदेखि अलपत्र पारेको आरोप लगाउँदै एक महिलाले प्रधानमन्त्री तथा गृहमन्त्री समक्ष सामाजिक सञ्जाल मार्फत कार्यवाहीको माग गर्नुभएको थियो। त्यही भिडियोको आधारमा अनुसन्धान गर्ने क्रममा पाण्डेलाई काठमाडौँको रानीबारी चोकबाट पक्राउ गरेको प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। चाडपर्वको सुरक्षामा 50,000 भन्दा बढ़ी प्रहरी परिचालन, तोकिएको भन्दा बढ़ी गाड़ी भाड़ा नलिन महासंघको आग्रह। भक्तपुर नगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण गर्दै पहिलो चरणमा 119 कुकुरको बन्ध्याकरण सम्पन्न। र नेपाली र अर्जेन्टिनाका दुईजना कलाकारको एकल चित्रकला प्रदर्शनी भोलिदेखि शुरू हुने। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: सड़क सुरक्षा जीवन रक्षा।
2: ओ गुरुजी, पैदल यात्रीलाई किन पेल्नुहुन्छ? तपाईँ त सडक खुल्ला हुना साथ दौडिन सक्नुहुन्छ, तर पैदल यात्रीले त तपाईँको जस्तो सुविधा पाउनन् त।
1: श्री प्रदी तथा टाटा मोटर्सको सहकार्य।
3: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पाँच दशक देखि।
1: कृषि मन्त्र नार्क सँग
2: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले मध्याह्नको ठीक 12 बज्यो।

0: थाह संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाह खबरमा सञ्जु बुलोनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: कांग्रेस महाधिवेशन अन्तर्गत नेतृत्व चयनको लागि दिउँसो 1 बजेबाट मतदान शुरू हुने एमाले स्थायी कमिटिको पहिलो बैठक आज।
0: साउदी अरबद्वारा भोटेको सिबाडी प्रभावितका लागि मानवीय सहायता सामग्री हस्तान्तरण। परराष्ट्र मन्त्री खनाल र अस्ट्रेलियाका सेनेटर वोङ बीच भेटवार्ता।
1: सिराहामा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु। बारामा एक व्यक्तिद्वारा घराएसी विवादमा श्रीमतीको हत्या।
0: साउदी नेतृत्वको गठबन्धनद्वारा हुती समूहका 82 सैन्य केन्द्र ध्वस्त। यमनको अवस्था थप बिग्रन लागेको राष्ट्रसंघका अधिकारीको चेतावनी।
1: र आईसीसी विश्वकप लीग टूमा नामिबिया विरूद्ध अमेरिका 4 विकेटले विजयी।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन घरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ कार्य समिति चयनका लागि आज मतदान हुँदैछ। केन्द्रीय निर्वाचन समितिको संशोधित कार्यतालिका अनुसार दिउँसो 1 बजे मतदान शुरू हुँदैछ। खुला मञ्च, राष्ट्रिय सभा गृह र प्रज्ञा प्रतिष्ठान गरी 3 ठाउँमा हुने मतदानका लागि 500 जना मतदान अधिकृत खटिनेछन्। क्षेत्र, प्रदेश र क्लस्टर अनुसार 23 मतपत्र तयार पारिएको छ। मतदान गर्न एकजनालाई कम्तीमा आधा घण्टादेखि 45 मिनटसम्म लाग्ने समितिले जनाएको छ। मतदान सकिएपछि मतगणना शुरू हुने निर्वाचन समितिले जनाएको छ। महाधिवेशनमा सहभागी 7255 प्रतिनिधिले कंग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नेछन्। अन्तिम सूची अनुसार सभापति पदमा गगन कुमार थापा र श्यामकृष्ण खड्गे भिड्ने पक्का प्लान भइसकेका छन्। 66 केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित सभापतिले मनोनित गर्ने व्यवस्था छ। केन्द्रीय सदस्य मध्येबाट 4 सहमहामन्त्री र 1 कोषाध्यक्ष पनि सभापतिले मनोनित गर्नेछन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भूषाल निर्विरोध भइसक्नु भएको छ।
1: सरकार गठन भएको 55 दिनसम्म पनि बजेट ल्याउन नसकेको भन्दै नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसद दलले आपत्ति जनाएको छ। संसद दलका नेता तथा पूर्व मुख्यमन्त्री कमल बहादुर शाहले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश सरकार गठन भएको करिब 55 दिन पूरा भइसक्दा पनि प्रदेश बजेट शून्यताको अवस्थामा रहनु गम्भीर र चिन्ताजनक विषय भएको बताउनुभयो। बजेट शून्यताका कारण प्रदेश सरकारका नियमित गतिविधि, विकास निर्माणका काम, अत्यावश्यक सेवा तथा कर्मचारीको तलब भत्ता वितरण समेत समस्या देखिएको छ। असोज 20 गतेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा असोज 21 गते हिजो बजेट प्रस्तुत गर्ने निर्णय गरे पनि आफ्नै निर्णय अनुसार सरकारले बजेट प्रस्तुत गर्न नसक्नु सरकारको बजेट तयारी र निर्णय कार्यान्वयनमा असफलता भएको कंग्रेसको ठहर छ।
0: नेकपा एमाले आज स्थायी कमिटी बैठक पहिलो पटक बोलाएको छ। स्थायी कमिटी गठन भएपछि बस्न लागेको यो पहिलो बैठक दिउँसो 1 बजे पार्टी कार्यालय च्यासलमा शुरू हुनेछ। गत असोज 5-8 गतेसम्म ललितपुरमा बसेको केन्द्रीय कमिटी बैठकले नेताहरू ईश्वर पोखरेल, प्रदीप गेवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्बा आम्फे, लालबाबु पण्डित र थम्माया थापालाई स्थायी कमिटी सदस्य चयन गरेको थियो। गत असोज 8 गते बसेको एमाले सचिवालय बैठकले पूर्व राष्ट्रपति समेत रहेकी विद्यादेवी भण्डारीलाई वरिष्ठ नेतामा मनोनित गर्ने निर्णय गरेको थियो। त्यसपछि केन्द्रीय कमिटी बैठकले उक्त निर्णय अनुमोदन गरेको थियो। उहाँ पार्टीको वरिष्ठ नेता मनोनित भएपछि पहिलोपटक स्थायी कमिटी बैठकमा सहभागी हुन लाग्नु भएको छ। स्थायी कमिटी बैठकमा मुलुकको समसामयिक राजनैतिक अवस्था, पार्टीको आगामी कार्यदिशा तथा सांगठनिक गतिविधिलाई अघि बढ़ाउने विषयमा र आगामी स्थानीय तह निर्वाचनको तयारीबारे छलफल हुने बताइएको छ।
1: साउदी अरबको राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र केएस रिलीफ मार्फत नेपाललाई मानवीय सहायता सामग्री उपलब्ध गराइएको छ। संस्थाले प्रदान गरेका मानवीय तथा राहत सामग्री नेपालका लागि साउदी अरबका राजदूत फहद बिन मोहम्मद बिन मैठिरले विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गर्नुभएको छ। मन्त्री पुनले सहयोगको लागि साउदी अरबको नेतृत्वप्रति आभार व्यक्त गर्दै यसले दुई मित्रवत्त मुलुकबीचको गहिरो

0: मित्रता।
1: परराष्ट्र मन्त्री सुशील खनाल र अस्ट्रेलियाका विदेश मन्त्री सिनेटर पेनी वोङ बीच नेपाल अस्ट्रेलिया द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको छ। अस्ट्रेलियाको मेलबर्नमा आज भएको द्विपक्षीय भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ़ बनाउने तथा पारस्परिक हितका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा विचार आदान प्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटवार्तामा दुवै मन्त्रीले नेपाल र अस्ट्रेलिया बीचको लामो समयदेखि कायम रहेको घनिष्ठ मैत्रीपूर्ण र सौहार्दपूर्ण सम्बन्धप्रति सन्तुष्टि व्यक्त गरेका थिए। लोकतान्त्रिक मूल्य, पारस्परिक सम्मान र जनस्तरको सुदृढ सम्बन्धमा आधारित दुई देशबीचको सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्ने विषयमा उहाँहरूको जोड़ छ। अस्ट्रेलियाका विदेश मन्त्री वोङले नेपालमा हालै भएको बाढ़ीबाट प्रभावित परिवार तथा समुदायप्रति गहिरो दुःख र सहानुभूति व्यक्त गर्दै विपदपछिको उद्धार, प्रारम्भिक पुनर्लाभ तथा पुननिर्माणका प्रयासमा अस्ट्रेलिया नेपालको साथ रहेको दावी गर्नुभयो।
0: सिराको गोलबजार नगरपालिका दुई गुरूधाम चोक स्थित पूर्व पश्चिम राजमार्गमा आज मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा गोलबजार तीन बस्ने 78 वर्षीय कमल बहादुर श्रेष्ठ रहेका छन्। बिहान करिब 6 बजे कसाबाट मिर्चयातर्फ जाँदै गरेको प्रदेश 10500 16/36 नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदल यात्री श्रेष्ठलाई ठक्कर दिएको थियो। ठक्करबाट घाइते भएका श्रेष्ठलाई लाइफ लङ अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि विराटनगर रेफर गरिएको थियो। चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। मोटरसाइकल र चालक विमल कुमार चौधरीलाई इलाका प्रहरी कार्यालय गोल बजारले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
1: बाराको निजगढ नगरपालिका बाह्र रामथली बस्ने 55 वर्षीय विजय मुक्तानले घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेका छन्। कुटपिटबाट घाइते 47 वर्षीय सुकुमाया मुक्तानको आज बिहान मृत्यु भएको हो। कुटपिटबाट घाइते भएकी सुकुमायाको स्थानीय मेडिकलमा चिकित्सकलाई घरमै बोलाई जाँच तथा औषधि उपचार गराइएको थियो। उनको घरमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न मुक्तानलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। कानून निर्माण पूरा गरी सब पोस्टमार्टमका लागि कानूनी प्रक्रिया पूरा गरी सब पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल बारा पठाइएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले चाडपर्वको समयमा तोकिएको भन्दा बढ़ी सवारी भाड़ा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ। महासंघका महासचिव डेकनाथ गौतमले सरकारले तोकेको भन्दा बढ़ी भाड़ा लिने सवारी साधनलाई कार्यवाही गरिने बताउनुभयो। सरकारले यस वर्षको दशैंको लागि भोलिदेखि देशैभरका यात्रुवाहक सवारी साधनको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिसकेको छ। महासंघले सात प्रदेश जिल्ला समिति तथा सदस्यीय संघ संस्था र काठमाण्डको गंगोबो बस पार्कमा कार्यरत शाखा प्रमुख तथा कर्मचारीलाई आवश्यक निर्देशन दिइसकेको जनाएको छ। संघका अनुसार अग्रिम टिकट बुकिङ काउन्टरमा खटिने कर्मचारीले तोकिएको पोसाक र परिचय पत्र अनिवार्य लगाउनु पर्नेछ। यात्रुसँग नम्र व्यवहार गर्दै सहज रूपमा टिकट उपलब्ध गराई सुरक्षित यात्राको सुनिश्चित गर्नुपर्नेछ। दशैंको भीड़लाई व्यवस्थापन गर्दै यही असोज 25 गते घटस्थापनादेखि कार्तिक 8 गतेसम्म नारायणगढ़ काठमाण्डु सड़क खण्डमा टेलर लगायतका ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारी साधनको आवाजावतमा भने कुनै रोक लगाइएको छैन। यसैगरी घटस्थापनादेखि आगामी कार्तिक 10 गतेसम्म यात्रुवाहक सवारी साधनको लागि नेपालभर लामो तथा मध्यम रूट परमिट खुल्ला गरिएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार. विमानस्थलहरूमा आक्रमण भएपछि साउदी अरब नेतृत्वको गठबन्धन सेनाले यमनका चार प्रान्तमा रहेका हुथीका 82 सैन्य क्षेत्रमा शक्तिशाली आक्रमण गरेको छ. गठबन्धनका प्रवक्ता मेजर जनरल तुर्की अल मालिकीले उक्त सैन्य कार्यवाही सादा, हुदैदा, अलजौफ र मारी प्रान्तमा रहेका हुथीका सैन्य संरचनालाई लक्षित गरी गरिएको बताउनुभयो. उहाँका अनुसार सादा प्रान्तमा पहाड़ी क्षेत्रमा रहेका ब्यालिस्टिक क्षेपास्त्र भण्डारण गर्ने 11 केन्द्र पनि ध्वस्त पारिएका छन्. अल मालिकीले यो हवाई आक्रमण रियाद स्थित किंग खालिद अन्तर्राष्ट्रिय विमानस्थल र अबहा अन्तर्राष्ट्रिय विमानस्थलमा हुथीहरूले गरेको आक्रमणमा साउदी अधिकारीका अनुसार विमानस्थलमा भएका आक्रमणमा 3 मृत्यु भएको छ भने 36 घाइते भएका छन्. हुथी समूहले ती आक्रमणको जिम्मेवारी लिँदै दुवै विमानस्थललाई ड्रोन र ब्यालिस्टिक क्षेपास्त्र मार्फत लक्षित गरिएको बताएको छ. यसैबीच यमनका संयुक्त राष्ट्र संघीय दूत अब्दुल्ला अल सादीले हुथी समूहलाई युद्ध अन्त्यका लागि दवाब दिन सहयोगी राष्ट्रहरूसँग आग्रह गर्नुभएको छ. उहाँले हुथी समूहलाई रोक्न नसके मानवीय अवस्था थप बिग्रनुका साथै विश्वव्यापी सुरक्षामा समेत खतरा उत्पन्न हुने चेतावनी दिएको अल जजिराले जनाएको छ.
0: र अब खेल समाचार. आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत गइरातीको खेलमा अमेरिकाले नामिबियालाई 4 पराजित गरेको छ. डालसमा पहिले ब्याटिङ गर्दै नामिबियाले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 298 रन बनाएको थियो. उसका लागि माइकल भान लिङ्गेनले सर्वाधिक 124 रन बनाए भने कप्तान जेरहार्ड इरास्मसले आक्रमक 76 रनको योगदान दिए. जवाफमा अमेरिकाले 48 ओभर 5 बलमा 6 विकेट गुमाएर 279 रन बनाउँदै लक्ष्य पूरा गर्यो. अमेरिकाका कप्तान मोनाक पटेलले 108 रन जोड़े. स्मिथ पटेलले 50 रन र सेहान जयसूर्यले 74 रन बनाएपछि अमेरिकाले 7 बल बाँकी छँदै लक्ष्य भेटाएको हो. यो त्यससँगै अमेरिकाले लीग टूको शीर्ष स्थानमा 2 अंकको अग्रता बनाएको छ. अमेरिकाको 34 खेलमा 47 अंक पुगेको छ. पराजित नामिबिया 29 अंकसहित 5 स्थानमा यथावत छ. अंक तालिकामा नेपाल 32 खेलबाट 24 अंकसहित 7 स्थानमा छ. आगामी वर्ष हुने एक दिवसीय विश्वकपमा सिधै पुग्न लीग टूमा शीर्ष 4 पर्नुपर्छ भने बाँकी 4 टोलीले प्लेअफ पार गरेर पनि विश्वकप छनौटमा पुग्न सक्छन्. नेपालले अब ओमानमा आफ्नो अन्तिम सिरिज खेल्नेछ.
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो. जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक.
0: कांग्रेस महाधिवेशन अन्तर्गत नेतृत्व चयनको लागि दिउँसो 1 मतदान शुरू हुने. एमाले स्थायी कमिटिको पहिलो बैठक आज.
1: साउदी अरबद्वारा भोटेको सिबाड़ी प्रभावितका लागि मानवीय सहायता सामग्री हस्तान्तरण. परराष्ट्र मन्त्री खनाल र अस्ट्रेलियाका सेनेटर वङ बीच भेटवार्ता.
0: सिराहामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु. 12 एक व्यक्तिद्वारा घरायसी विवादमा श्रीमतीको हत्या.
1: साउदी नेतृत्वको गठबन्धनद्वारा हुती समूहका 82 सैन्य केन्द्र ध्वस्त. यमनको अवस्था थप बिग्रन लागेको राष्ट्रसंघका अधिकारीको चेतावनी.
0: र आईसीसी विश्वकप लीग टूमा नामिबिया विरूद्ध अमेरिका 4 विकेटले विजयी.
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो. सन्चु र रविन्द्र विदा हुन्छौ. नमस्कार.
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्. हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar.
3: AIO.

बिहे पनि गर्यो, तर विडम्बना, सूर्यले अर्को बिहे गर्छ अनि रोजिनाले त्यो गाउँ नै छोडेर, त्यो घर नै छोडेर त्यहाँबाट टाढा जान्छे।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले अपराह्नको ठिक 3 बज्यो।

0: आवाज विहीनको आवाज परिवर्तनको संवाहक रेडियो दिदी बहिनी 95.2 MHz। निष्पक्ष सक्रियताको अभ्यास
1: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम
0: इट्स 3 PM। हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा समीक्षा मतेसँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: कंग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि हुने मतदान सरेको सरै उम्मेद्वारहरू रोबरदेखि गीत गाउँदै नाच्दै मत माग्दै।
0: एमालेको पहिलो स्थायी कमिटी बैठक च्यासलमा जारी। वरिष्ठ नेतामा विद्यादेवी भण्डारीको पद बहाली।
1: त्रिवीको नतिजा 1 महिनाभित्र सार्वजनिक गर्न शिक्षा मन्त्रीको निर्देशन। यस वर्ष 95,000 विद्यार्थी दीक्षित हुने।
0: नोबेल शान्ति पुरस्कारमा अमेरिकी राष्ट्रपति ट्रम्पको दावी। आफ्नो दोस्रो कार्यकालमा 8 युद्ध अन्त्य गरेको जिकिर।
1: र आईसीसी एक दिवसीय वरियतामा नेपालको एक स्थान सुधार।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छन्।

0: थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781171 4780724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदानको समय सरेको सरे भएको छ। बिहान 7 बजे हुने भनिएको मतदानको समय 10 बजे सारिएको थियो। मतपत्र छपाई ढिला भएको भन्दै फेरि 1 बजे र 2 बजे हुँदै 2:30 बजे सारिएको थियो। चौथो पटक समय सारे पनि मतदान अझै शुरू भएको छैन। प्रज्ञा प्रतिष्ठान सहित 3 ठाउँमा गर्ने भनिएको मतदान अहिले 2 केन्द्रमा सीमित गरिएको छ। राष्ट्रिय सभा गृहको मतदान केन्द्र कमा बागमती प्रदेशका प्रतिनिधि र खुल्ला मञ्चका विभिन्न बुथमा विभिन्न क्षेत्रका लागि 3 वटा मतदान केन्द्र छुट्याएर मतदानको व्यवस्था मिलाइएको छ। मतदान केन्द्र ख खुला मञ्चको हिमाल हलमा गण्डकी प्रदेशका प्रतिनिधिले, तराई मधेश हलमा मधेश प्रदेशका प्रतिनिधिले र पहाड़ हलमा लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाली जनसम्पर्क समिति तथा भातृ संस्थाहरूतर्फका प्रतिनिधिले मत हाल्दैछन्। यसअघि मतदान गर्नु अघि प्रतिनिधिको परिचय पत्र तथा मतदाता नामावली रुजू गर्ने व्यवस्था मिलाइएको छ। मतपत्र ठूलो भएकाले एकजनालाई मत दिन आधा घण्टादेखि 45 मिनट लाग्ने अनुमान गरिएको छ। एकपटकमा 150 देखि 200 जनाले मतदान गर्ने व्यवस्था मिलाइए पनि मतदान सकिन 7 देखि 10 घण्टा लाग्न सक्ने कोषाध्यक्ष उमेश श्रेष्ठले जानकारी दिनुभएको छ। महाधिवेशनमा सहभागी 7,255 जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्य समिति चयन गर्न मतदान गर्नेछन्। मतगणना भने केन्द्रीय कार्यालय सानेपामा हुने बताइएको छ। 15 महाधिवेशनले विधान संशोधन गरेर नयाँ केन्द्रीय कार्य समिति चयन गर्न मतदान गर्नेछ। 15 महाधिवेशनले विधान संशोधन गरेर कंग्रेस केन्द्रीय कार्य समिति 297 सदस्य बनाएको छ।
2: मतदानको प्रक्रिया शुरू हुँदासम्म उम्मेद्वार र कार्यकर्ताहरू प्रचार प्रसारमा व्यस्त देखिएका छन्। भिरकोटी मण्डप र खुल्ला मञ्च बाहिर उम्मेद्वार र कार्यकर्ताहरूले विभिन्न तरिका अपनाएर मत मागिरहेका छन्। कसैले रोबोटको प्रयोग गरी, कसैले छातामा पर्सा झुण्डाएर, कसैले समूह समूहमा नारा लगाउँदै त कसैले कार्ड तथा पम्पलेट बाँडेर मत मागिरहेका छन्। कसैले गीत गाउँदै नाच्दै रमाइलो गरिरहेको दृश्य पनि देखिएको छ। कंग्रेसको चुनावले खुल्ला मञ्च रत्न पार्क हुँदै भिरकुटी मण्डपसम्म सवारी साधन आवत जावत सकस देखिएको छ। यद्यपि ट्राफिक प्रहरीले सवारी आवागमनलाई सहज पारिरहेको छ। मतदानको समय सरे पनि उम्मेद्वारले खटाएका प्रतिनिधि तथा कार्यकर्ताहरूले मत माग्ने क्रम जारी रहेको छ भने महाधिवेशन प्रतिनिधिहरू मत हाल्ने व्यग्र प्रतीक्षामा रहेको पाइएको छ।
1: नेकपा एमालेको 11 महाधिवेशनपछि पहिलो पटक स्थायी कमिटी बैठक च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा अहिले बसिरहेको छ। अध्यक्ष केपी शर्मा ओलीपछिको दोस्रो वरियतामा वरिष्ठ नेतामा मनोनित पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पहिलो पटक बैठकमा सहभागी हुनुभएको छ। यसअघि अध्यक्ष ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो। शपथ लगत्तै भण्डारीको पद बहाली भएको छ। यो सँगै पूर्व राष्ट्रपति भण्डारीको औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा पुनरागमन भएको हो। भण्डारी यसअघि राष्ट्रपति पदमा रहँदा दलीय राजनीतिबाट अलग रहनु भएको थियो। राष्ट्रपतिको 2 कार्यकाल सकिएपछि भण्डारीलाई पार्टी राजनीतिमा फर्कन ओलीले रोक्नु भएको थियो। अन्तत भण्डारी पार्टीको जिम्मेवारीमा फर्केसँगै पार्टीभित्रको शक्ति समीकरणमा हलचल आउने अनुमान गरिएको छ। आजको बैठकमा देशको समसामयिक राजनैतिक अवस्था, पार्टीको आगामी कार्यदिशा तथा सांगठनिक गतिविधि र आगामी स्थानीय तह निर्वाचनको तयारी बारे छलफल भइरहेको छ।
2: एमाले पार्टीबाट निष्कासन गरेपछि भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पा र वडा नम्बर 8 का अध्यक्ष नवीन प्रधानले पदबाट राजीनामा दिनुभएको छ। पार्टी हित विपरीत काम गरेको भन्दै एमाले साधारण सदस्य समेत नरहने गरी कार्यवाही गरेपछि उहाँहरूले नैतिकताका आधारमा राजीनामा दिनुभएको हो। उपप्रमुख शेर्पा र वडाध्यक्ष प्रधान दुवैजना एमालेबाट निर्वाचित हुनुभएको थियो।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्पज नाम मार्वलका सिपी भिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड साथै मार्वलका यूपीभीसी प्रडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको जीवन
5: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। शिक्षा तथा खेलकुद मन्त्री सुस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालयका सबै संकायको परीक्षा नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन दिनुभएको छ। आज आयोजित त्रिविश सभाको 67 वार्षिक दिवस बैठकमा सहकुलपति समेत रहनुभएका मन्त्री पोखरेलले परीक्षा संचालन र नतिजा प्रकाशनमा ढिलाइ भइरहेको भन्दै यस्तो निर्देशन दिनुभएको छ। प्रधानमन्त्रीको निर्देशन बमोजिम त्रिवीले यसलाई कड़ाईका साथ पालना गर्नुपर्ने उहाँको भनाइ छ। यसैबीच त्रिवीबाट यसपालि हुने 52 दीक्षान्त समारोहमा 95,540 विद्यार्थी दीक्षित हुने भएका छन्। आज बसेको त्रिवी सभाको बैठकमा त्रिवी रजिष्ट्रार डाक्टर रविन्द्र शिवाकोटीले 64 ग्रेस लिस्ट सम्बन्धी तथ्याङ्क प्रस्तुत गर्दै यसबारे जानकारी दिनुभएको हो। उहाँका अनुसार त्रिवी दीक्षान्त समारोह अब यसपालि देखिने 7 प्रदेशमा फरक फरक समयमा आयोजना हुँदैछ।
1: नेपाल र जापान सरकार बीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई ट्राफिक नियन्त्रण सुविधा स्तर उन्नति गर्न 2,73,00,00,000 रूपियाँ बराबरको अनुदान सम्झौता भएको छ। आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच 2,85,30,00,000,000 जापानी एन बराबरको अनुदान सहायता सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो। यस आयोजना अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ एयर ट्राफिक कन्ट्रोल टावरका साथै प्रशासनिक भवन निर्माण हुनेछन्। अनुदान सम्झौतामा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल र जाइका नेपालका प्रमुख प्रतिनिधि मेजुकी मुचुजाकीले हस्ताक्षर गर्नुभएको छ।
2: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् 2026 नोबेल शान्ति पुरस्कारका लागि आफू पूर्ण रूपमा योग्य रहेको दावी गर्नुभएको छ। व्हाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकाल शुरू भएता 8 युद्ध अन्त्य गरिसकेको बताउनु भएको हो। ट्रम्पले लामो समयदेखि आफ्नो कूटनीतिक प्रयासका लागि आफू पुरस्कारका लागि योग्य भएको जिकिर गर्नुभएको छ। आफूले अरू कसैले गर्न नसकेको काम गरेको उहाँको भनाइ छ। भोलि नर्वेजियन नोबेल समितिको पुरस्कारको घोषणा गरिँदैछ। यसअघि ट्रम्पले जून 2025 पनि पुरस्कारका लागि दावी प्रस्तुत गर्नुभएको थियो। ट्रम्पले नोबेल समितिको निष्पक्षतामाथि टिप्पणी गर्दै सन् 2009 तत्कालीन राष्ट्रपति बराक ओबामालाई नोबेल शान्ति पुरस्कार दिएको निर्णयको पुनः आलोचना गर्नुभएको छ। साथै गत वर्षकी नोबेल विजेता भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोसँगको भेट स्मरण गर्दै मचाडोले आफ्नो पदक आफूलाई सुम्पिएको दावी समेत ट्रम्पले गर्नुभएको छ।
1: अब खेल समाचार। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको पछिल्लो पुरूष एक दिवसीय विश्व वरियतामा नेपालले एक स्थान सुधार गरेको छ। यसअघि 17 स्थानमा रहेको नेपाल एक स्थान सुधार गर्दै वरियताको 16 स्थानमा उक्लिएको छ। आईसीसीको अध्यावधिक विवरण अनुसार नेपालले 939 अंक सहित 28 रेटिङ पाएको छ। नेपाल भन्दा एक स्थान माथि रहेको अमेरिकाले 42 रेटिङ प्राप्त गरेको छ। एक स्थान खस्किएर 17 स्थानमा पुगेको नामिबियाले 28 रेटिङ प्राप्त गरे पनि कुल अंकका आधारमा नेपाल भन्दा पछाडि परेको छ। विश्ववरियताको शीर्ष स्थानमा 115 रेटिङ सहित भारत यथावत छ। यसैगरी न्यूजील्याण्ड, दक्षिण अफ्रिका, अस्ट्रेलिया, पाकिस्तान, इंग्ल्याण्ड, श्रीलंका, अफगानिस्तान, बंगलादेश र वेस्ट इण्डिज क्रमशः दोस्रोदेखि 10 स्थानमा छन्। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: कंग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि हुने मतदान सरेको सरै, उम्मेद्वारहरू रोबर्टदेखि गीत गाउँदै नाच्दै मत माग्दै।
1: एमालेको पहिलो स्थायी कमिटी बैठक च्यासलमा जारी, वरिष्ठ नेतामा विद्यादेवी भण्डारीको पद बहाली।
2: त्रिवीको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न शिक्षा मन्त्रीको निर्देशन यस वर्ष 95,000 विद्यार्थी दीक्षित हुने।
1: नोबेल शान्ति पुरस्कारमा अमेरिकी राष्ट्रपति ट्रम्पको दावी, आफ्नो दोस्रो कार्यकालमा 8 युद्ध अन्त्य गरेको जिकिर।
2: र आईसीसी एक दिवसीय वरियतामा नेपालको एक स्थान सुधार।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। समीक्षा र दिनेश बिदा हुन्छौ। नमस्कार।
6: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
7: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु धनी सुख्यो रातले

कैयौं दिनसम्मको हामी बीचको ममतालाई चिर्दै टेलिफोनको घण्टी बज्यो। चिसिएको हाम्रो सम्बन्ध न्यानो हुने आशामा मैले उनका सबै गुनासाहरू सुनिरहे। सायद उनी मबाट टाढा जान चाहन्छ, यसैमा खुसी मिल्छ भन्ने लाग्यो होला। म पनि त त्यही चाहन्छु तिम्रो खुसी। मेरो एउटा बिन्ती मात्र छ, आज तिम्रो जन्मदिन, कम्तीमा आज भए पनि

0: फेरि फुड पोइजनिङ समस्या
1: कक्रोच
0: यिनीहरू नै हो रोग फैलाउने त्यसैले रातो हिट लुकेका साङ्लाहरूलाई पनि मार्छ रातो हिट साङ्लाहरू लुक्छन् तै पनि बज्दैनन्।

भाइ आया अनि चलम ठुलो मान्छेलाई कुट्नु हुँदैन.

यामाहा चङ्गा जीपको नयाँ अपग्रेड स्क्यान गरी रेजिस्टर गर्दा अप टु रुपिज 1 लाख पर्चेस गर्दा अप टु रुपिज 10 लाख हरेक हप्ता हाइटेक ग्याजेट र बम्परमा घर लानुहोस् अ ब्रान्ड न्यू यामाहा R15 यो फेस्टिभ सिजन अपग्रेड टु हाइटेक यामाहा

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठिक छ बज्यो।

दशैंमा सीजी ब्रान्ड तथा सीजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडान, साथै 0% ब्याजमा सजिलो किस्ता। सीजी भरोसा नेपालीको उत्सव दशैं तिहारको एक्सपिरियन्स लाइफ विथ सीजी।

रेफ्रिजरेटर जित्ने मौका साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क माइडिया दसैँको खुसी घर घरमा उपहार

0: पर्वमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। कंग्रेसको महाधिवेशन भोलि बिहान मात्रै मतदान शुरू हुने सम्बन्धी खबरबाट, नेपाली कांग्रेसको 15 महाधिवेशनबाट नयाँ कार्य समिति चयनका लागि हुने मतदान भोलि बिहान 7 बजेबाट मात्रै शुरू हुने भएको छ। केन्द्रीय निर्वाचन समितिले आज पत्रकार सम्मेलन मार्फत मतदानको समय सार्वजनिक गरेको छ। निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालले प्राविधिक तथा सुरक्षा जन्ने कारणले बिहिबार मतदान गर्न सम्भव नभएपछि भोलि शुक्रबार बिहान 7 बजेदेखि मतदान शुरू गर्ने निर्णय गरिएको जानकारी दिनुभयो। प्राविधिक समस्या हुने देखिएपछि हामीले भोलि बिहानै मात्रै 7 बजे मतदान शुरू गर्ने निर्णय गरेका छौं। कटुवालले भन्नुभयो, राति अबेरसम्म मतदान गर्दा सुरक्षाका हिसाबले तथा बत्ती काटिने लगायतका कारणले असहज परिस्थिति सिर्जना हुने देखियो। उहाँका अनुसार मतदानका लागि नमूना मतपत्र समेत निर्वाचन समितिले प्राप्त गरिसकेको छ।
3: कांग्रेसको 15 महाधिवेशन एक दिन लम्बिएपछि असहजतामा परेका महाधिवेशन प्रतिनिधिका लागि आवास र भोजनको थप व्यवस्था गरिने भएको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार महाधिवेशन एक दिन सर्दा आवास र खानामा परेको असरलाई ध्यानमा राखेर आवश्यक व्यवस्थापन गर्ने भएको हो। आवासको आवश्यकता भएका प्रतिनिधिले आफ्नो क्षेत्रका क्षेत्रीय सभापति मार्फत आज साँझ वा भोलि बिहान केन्द्रीय कार्यालयमा रहेको डेस्कमा सम्पर्क गरेपछि आवश्यक व्यवस्था गर्ने दुलालले जारी गरेको सूचनामा उल्लेख छ। भोजनतर्फ भने आज साँझतर्फ पूर्व निर्धारित कार्यक्रम अनुसार व्यवस्था हुने उहाँले बताउनुभयो। थपिएको एक दिनका लागि पनि भ्रिकुटी मण्डप स्थित साबिकै स्थानमा खानाको व्यवस्था गरिनेछ।
2: ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले केन्द्रीय सदस्यमा निर्वाचित भए पार्टी विभाजन रोक्न पहल गर्ने बताउनु भएको छ। कांग्रेसको महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेद्वार रहनुभएका महर्जनले आफू निर्वाचित भए कांग्रेसलाई एक बनाएर अघि बढ़ाउने दावी गर्नुभयो। पार्टी एक हुन नसक्दा विभिन्न समस्या उत्पन्न भएको उहाँको भनाइ छ। महर्जनले कांग्रेसमा पुनः विभाजनको अवस्था नआओस् भन्ने चाहना रहेको बताउनु भएको छ।
3: कांग्रेस देउवा समूहका नेता प्रकाश मानसिंहले अदृश्य शक्तिको इशारामा पार्टीलाई विभाजन गराउन विशेष महाधिवेशन गराइएको दावी गर्नुभएको छ। आज शेरबहादुर देउवा पक्षले काठमाडौँ महानगर अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता सिंहले यस्तो बताउनु भएको हो, यो कांग्रेसको मागमा यो भएको होइन। केही व्यक्ति विशेषको महत्वाकांक्षा र केही अदृश्य शक्ति राष्ट्रियता र प्रजातन्त्रलाई कमजोर पार्ने शक्तिहरूको इन्ट्रेस्टमा कांग्रेस विभाजन गर्नका लागि विशेष महाधिवेशन गरिएको हो। उहाँले भन्नुभयो, विशेष महाधिवेशन गर्नेहरूलाई गल्ती गरेकाहरू भन्ने टिप्पणी गर्दै नेता सिंहले उनीहरूको पछि नलाग्न आग्रह गर्नुभयो। शेरबहादुर देउवाको नेतृत्व र केन्द्रीय कार्य समितिले विधान र नियम अनुसार नै आवश्यक निर्णयहरू गर्दै अगाडि बढ्ने नेता सिंहको भनाई थियो।
2: राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै एक क्षेत्रको प्रयासबाट मात्र सम्भव नभई राज्य निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट सम्भव हुने बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग आज भएको भेटमा उहाँले समृद्ध नेपाल निर्माणको संकल्पलाई व्यवहारमा रूपान्तरण गर्न निजी क्षेत्र अझ जिम्मेवार सृजनशील र अग्रणी भूमिकामा प्रस्तुत हुने अपेक्षा व्यक्त गर्नुभयो। उहाँले नेपालको आर्थिक समृद्धिमा निजी क्षेत्रले गर्दै आएको योगदानको प्रशंसा गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको अर्थतन्त्रलाई गतिशील उत्पादनमुखी र प्रतिस्पर्धी बनाउन सरकार र निजी क्षेत्र बीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। महासंघको संगठनात्मक विस्तार र महासंघमा आबद्ध 14 लाख भन्दा बढ़ी व्यवसायको प्रगति समग्र देशको प्रगति भएको भन्दै वहाँले आर्थिक विकास रोजगारी सृजना र नागरिकको जीवनस्तर सुधारमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ।
3: प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन आयोग स्थानीय तहको आगामी निर्वाचनको आन्तरिक तयारीमै रहेको बताउनु भएको छ। राष्ट्रिय समाचार समिति राष्ट्रसंघको प्रतिनिधि मण्डलसँग आज निर्वाचन आयोगमा भएको अनौपचारिक कुराकानीका क्रममा उहाँले आगामी निर्वाचनको तयारीमै रहेको बताउनु भएको हो। आयोग सदैव निर्वाचनको तयारीमा रहन्छ, उहाँले भन्नुभएको छ। निर्वाचनको मिति सरकारले तोक्ने हो, यसरी तोकिएको मितिमा निष्पक्ष एवं विवादरहित ढंगबाट निर्वाचन सम्पन्न गर्ने दायित्व आएको हो, त्यसमा हामी प्रतिबद्ध छौं। स्थानीय तहको निर्वाचन आगामी निर्वाचन फागुनमा नै गर्ने गरी सरकार अघि बढ़ेको भन्ने समाचार पनि आएको छ नि भन्ने प्रश्नमा उहाँले मितिका बारेमा अहिले नै आयोगले भन्ने कुरा नभएको बताउनुभयो। हाम्रो संवैधानिक प्रावधान अनुसार आयोग समेतको परामर्शमा सरकारले मिति घोषणा गर्ने हो, उहाँले भन्नुभयो। तर लामो समयसम्म स्थानीय निकाय खाली राख्नुहुन्न भन्ने पक्षमा छौ, त्यसै अनुसार हाम्रो तयारी पनि भइरहेको छ। आगामी वैशाखमा स्थानीय तहको कार्यकाल सकिने भएकाले त्यसको वरपर रहने गरी र संवैधानिक व्यवस्था अनुसार नै निर्वाचन हुने उहाँको भनाइ छ।
2: शिक्षा तथा खेलकुद मन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयको शैक्षिक सुधारका लागि निश्चित शैक्षिक क्यालेण्डर, सुशासन र प्रविधिको उच्चतम प्रयोग अनिवार्य हुनुपर्नेमा जोड़ दिनुभएको छ। किर्तिपुर स्थित त्रिभुवन स्मृति भवनमा आज आयोजित त्रिविसभाको 67 वार्षिक दिवसको बैठकमा अध्यक्षता गर्दै उहाँले विश्वविद्यालयलाई समय सापेक्ष, अनुसन्धानमुखी र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउनु पर्ने बताउनुभयो। मन्त्री पोखरेलले प्रवेश परीक्षा, भर्ना, अध्ययन अध्यापनदेखि परीक्षा र नतिजा प्रकाशनसम्मका सबै प्रक्रिया समय तालिका अनुसार सञ्चालन गर्न पदाधिकारीलाई निर्देशन दिनुभएको छ।
3: चार पर्वका बेला हवाई भाड़ा महँगो भएको गुनासो सर्किँदै गएपछि प्रधानमन्त्री बालेन्द्र शाहले चासो देखाउनु भएको छ। प्रधानमन्त्री बालेन्द्रको चासोपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले गुनासो सम्बोधन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानलाई निर्देशन दिएको उहाँ निकट स्रोतले बताएको छ। प्रधानमन्त्रीको चासो र पर्यटन मन्त्रीको निर्देशनपछि क्यानले आज आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको छ। छलफलमा क्यान र आन्तरिक वायुसेवा कम्पनीका प्रतिनिधिबीच स्वीकृत भाड़ादर भन्दा सस्तोमा टिकट बिक्री वितरण गर्ने गराउने र सो भाड़ादर बारे सूचना सम्बन्धित वायुसेवाको बिक्री वितरण प्लेटफर्ममा प्रकाशन गर्ने सहमति भएको स्रोतले बताएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो दसैँमा बेकोका सामान किन्दा 20,200 रुपियाँसम्म क्याशब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिसवासरमा 2 वटा वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।
1: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
2: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
3: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
2: हामीले राजा च्याउ त्यसै भनेको हो र।
4: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
0: Monday.

यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।

0: छ सीमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सन निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका, 0% EMI नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी 11 वर्षपछि पुनः एमालेको सक्रिय राजनीतिमा फर्किनु भएको छ। आज पार्टी कार्यालय च्यासलमा वरिष्ठ नेताको हैसियतमा शपथ लिनुभएपछि स्थायी कमिटी बैठकमा सहभागी भएसँगै भण्डारीको एमालेको सक्रिय राजनीतिमा औपचारिक पुनरागमन भएको हो। पूर्व राष्ट्रपति भण्डारीलाई हालै एमालेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्षमा मनोनित गरेको थियो। राष्ट्रपति बन्नु अघि उहाँ एमालेको उपाध्यक्ष हुनुहुन्थ्यो। यस्तै नेकपा एमाले आगामी मंगिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। पार्टी सचिव महेश बस्नेतका अनुसार तल्लो तहको भेला सम्पन्न गरेर मंगिर पहिलो हप्ता राष्ट्रिय कार्यकर्ता भेला काठमाडौँमा गर्ने निर्णय आजको बैठकले गरेको छ। मंगिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेलाको रूपमा हामी भेला भएका छौं। स्थायी कमिटी बैठकपछि उहाँले भन्नुभयो, भेलामा पार्टीको प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष उपाध्यक्ष र जनप्रतिनिधि सहित संघ प्रदेश पालिकाका जनप्रतिनिधि उपस्थित हुने बस्नेतको भनाइ छ।
3: प्रहरीले 3,38,00,000 भन्दा बढ़ी रकमको अनलाइन सट्टाबाजी तथा क्रिप्टो कारोबारमा संलग्न एकजना व्यक्तिलाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका 11 माइतीगर स्थित सड़क खण्डमा शंकास्पद रूपमा हिँडेको अवस्थामा सरलाई चन्द्रनगर गाउँपालिका 3 घरभई हाल काठमाडौँ महानगरपालिका 32 बस्ने 22 वर्षका विक्की कुमार महतोलाई जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। उनले 3,38,08,350 रूपियाँ भन्दा बढ़ीको कारोबार गरेको खुल्न आएको परिसरले जनाएको छ। निजलाई मोबाइल थान एक सहित नियन्त्रणमा लिई औभौतिक मुद्रा र सट्टाबाजी गर्न नहुने सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट 5 दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
2: बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भोटे कोशी र त्रिशुली बाढ़ी प्रभावित क्षेत्रमा प्रदेश सरकारले अब पुनस्थापना र पुननिर्माणको काम शुरू गर्ने बताउनु भएको छ। प्रदेश सरकारको गत आर्थिक वर्ष 82-83 वार्षिक प्रगति समीक्षा र मन्त्रालयगत विकास समस्या समाधान समितिको आज हेटौँडामा बसेको बैठकले मुख्यमन्त्री थापाले यस्तो बताउनु भएको हो। उहाँले बजेटको सीमाभित्र रहेर अन्य मन्त्रालयका गैर प्राथमिक कार्यक्रम वा बजेट कटौती गरी विपद प्रभावित क्षेत्रको पुनस्थापनामा रकम परिचालन गरिने बताउनुभयो।
3: रूकुम पश्चिमको 8 विस्फोट नगरपालिका 3 का अध्यक्ष केशरमान विकलाई पक्राउ गरी हिरासतमा कुटपिट गरिएको आरोपबारे छानबिन गर्न कर्णाली प्रदेश प्रहरीले 3 सदस्यीय छानबिन समिति गठन गरेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सन्तोष सिंह राठौरका अनुसार प्रहरी उपरीक्षक एसपी रामप्रसाद घरती मगरको संयोजकत्वमा 3 सदस्यीय समिति गठन गरिएको हो। समितिले घटनाको वास्तविकता अध्ययन गरी छिटो भन्दा छिटो प्रतिवेदन बुझाउने उहाँले बताउनु भएको छ।
2: सोलुखुम्बुको खुम्बु पासाङ लामो गाउँपालिका स्थित गोक्यो क्षेत्रमा फर्किने क्रममा बेपत्ता भएका एक चिनिया पर्यटकको शव जटिल र विकट भौगोलिक खोजबाट फेला पारी निकालिएको छ। छिमेकी मुलुक चीनका नागरिक चेन छियान गुङको क्षेत्र भ्रमण गरी फर्कने क्रममा हराएपछि खोजी तीव्र पारिएको थियो। नेपाली सेना प्रहरी र स्थानीय बासिन्दाको संयुक्त टोलीले खोजी गर्ने क्रममा मृतकको शव फोर्से क्षेत्र स्थित थाङ्गे भीरबाट करिब 500 मिटर तल विशाल चट्यानी खोजमा लडेको मृत अवस्थामा फेला परेको हो।
3: चाड़ पर्वका बेला उपभोक्तालाई सहज ग्यास उपलब्ध गराउन ग्यास उद्योगीहरूले जुनसुकै ब्राण्ड कम्पनीको ग्यास सिलिण्डर साट्न सक्ने व्यवस्था गर्न लागेको बताएका छन्। यससँगै काठमाडौँ उपत्यका उपभोक्ताले जुनसुकै ब्राण्डको खाली सिलिण्डर बुझाएर आफूलाई पाएको पनि स्थानबाट ग्यास लिन पाउने भएका छन्। यसका लागि उपभोक्ताले कुनै पनि अतिरिक्त शुल्क तिर्नु पर्ने छैन। एउटा मात्र सिलिण्डर भएका उपभोक्ताले बजारमा ग्यास हुँदाहुँदै कम्पनी फरक परेकै कारण दुःख पाउनु नपरोस् भनेर नेपाल आयल निगम, ग्यास उद्योगी विक्रेता र सुरक्षा निकायको समन्वयमा व्यवस्था मिलाउन लागि हो। आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले उपभोक्ताको सहजताका लागि निगमले नै उद्योगीहरूलाई यस्तो व्यवस्था गर्न अनुरोध गरेको बताउनु भएको छ। खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल ब्याङ्कले ल्याएको छ व्यक्तिगत आवश्यकताको लागि व्यक्तिगत कर्जा,
1: व्यवसाय गर्नका लागि सजिलो व्यवसाय कर्जा,
0: उद्यम गर्नको लागि लघु उद्यम कर्जा,
1: घर निर्माण तथा घर खरिद गर्न सुलभ आवास कर्जा, शेयर धितो राखी शेयर कर्जा लगायत थुप्रै प्रकारका कर्जाहरू,
0: सरल प्रक्रिया, सुलभ ब्याज दर,
1: देशभर रहेका नेपाल ब्याङ्क लिमिटेडका शाखामा गई थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

दशैंमा सीजी ब्रान्ड तथा सीजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडान, साथै 0% ब्याजमा सजिलो किस्ता। सीजी भरोसा नेपालीको उत्सव दशैं तिहारको एक्सपिरियन्स लाइफ विथ सीजी।

0: चाड पर्वमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: बाँकी खबर यसपटक मुस्ताङबाट विगतमा भन्दा 5,000 कम 13,000को हाराहारीमा भेडा च्याङ्रा बजार पुर्याइँदैछ। बाढ़ी पहिरोका कारण देशभर चाडपर्वमा रौनकता घटेको, मुख्य खपत हुने बजारसम्म पुग्ने सड़क सञ्जाल अवरूद्ध तथा हिमाली क्षेत्रमा भारी वर्षासँगै बाक्लो हिमपातका कारण गोठबाट बिक्री गर्न समस्या भएपछि गत वर्षको तुलनामा बिक्री घटेको हो। गत वर्ष मुस्ताङबाट 18,000 भेडा च्याङ्रा बजार लगिएको थियो। पटक हालसम्म 10,000को स्वास्थ्य परीक्षण गरी पठाइएको छ। जिल्लाभित्र रहेका पशुपालक कृषकले 5,000 भेडा च्याङ्रा बिक्री गरिसकेका छन्।
3: अब विदेशका खबर। भारतको दिल्ली प्रहरीले विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका नेता तथा सांसद राहुल गांधी, प्रियंका गांधी, वाड्रा सहितका नेताहरू विरूद्ध जाहेरी दर्ता गरेको छ। अक्टोबर 7 भएको विपक्षी गठबन्धनको प्रदर्शनसँग सम्बन्धित घटनामा प्रहरीले 3 जाहेरी दर्ता गरेको हो। जाहेरीमा प्रहरीमाथि आक्रमण, सरकारी काममा बाधा पुर्याएको, धक्कामुक्की तथा अभद्र व्यवहार गरेको र शान्ति सुरक्षा तथा कानून व्यवस्था प्रभावित पारेको आरोप लगाइएको छ। जाहेरीमा राहुल र प्रियंका सहित अरू विपक्षी नेताको नाम समेत उल्लेख रहेको त्यहाँको प्रहरीले जनाएको छ। इण्डिया गठबन्धनका सांसदहरू निर्वाचन आयोगको विशेष गहन पुनरावलोकन एसआईआरमा कथित अनियमितताको विरोधमा जन्तर मन्तर तर्फ मार्च गर्ने क्रममा प्रहरी उनीहरूलाई रोकेर नियन्त्रणमा लिएको थियो।
2: अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कार्यवाही तयारी थालेको समाचार संस्था एक्सियोसले जनाएको छ। अमेरिकी रक्षा मन्त्रालयले आवश्यक तयारी पूरा गर्न अमेरिकी केन्द्रीय कमाण्डलाई निर्देशन दिएको अमेरिकी अधिकारीले बताएका छन्। उता अर्को विदेशको खबरमा, मलेसियाको जोहार राज्यमा वायु प्रदूषणको स्तर बढ़ेपछि विद्यार्थीको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै आज र भोलि विद्यालय बन्द गरिएको छ। राज्यका विभिन्न क्षेत्रमा पछिल्ला दिनमा धुवाँ बढ़नुका साथै वायु गुणस्तर लगातार बिग्रिँदै गएपछि सावधानी स्वरूप विद्यालय बन्द गर्ने निर्णय भएको हो। जोर शिक्षा सूचना समितिका अध्यक्ष मुहम्मद नकिब मोहम्मद गजालीले जारी गरेको विज्ञप्तिमा विद्यार्थीको स्वास्थ्य र सुरक्षाको संरक्षणका लागि विद्यालय बन्द भएका हुन्।
3: अब खेल खबर। आईसीसी एक दिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपालले एक स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आज सार्वजनिक गरेको वरियतामा नेपाल 16 स्थानमा छ। यसअघि नेपाल 17 स्थानमा थियो। नेपालले 939 अंक र 28 रेटिङ प्राप्त गरेको छ। भारत वरियताको शीर्ष स्थानमा कायम छ। यसै गरी न्यूजील्याण्ड, दक्षिण अफ्रिका, अस्ट्रेलिया, पाकिस्तान, इंग्ल्याण्ड, श्रीलंका, अफगानिस्तान, बंगलादेश र वेस्ट इण्डिज क्रमशः दोस्रोदेखि 10 स्थानमा छन्।
2: सुनसरीको बडा क्षेत्र नगरपालिका 10 प्रकाशपुरमा पहिलो पटक रात्रिकालीन फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रथम प्रदीप राई स्मृति प्रकाशपुर गोल्ड कप 2083 प्रतियोगिता असोज 23 गतेदेखि श्री प्रकाश माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुनेछ। प्रकाशपुर युवा जमातको आयोजनामा हुने प्रतियोगितामा पूर्वी नेपालका 8 फुटबल टोलीको सहभागिता हुनेछ। प्रतियोगिता खेल साँझ 6 बजेदेखि शुरू हुनेछ।
3: पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका अर्जेन्टिनाका पूर्व कप्तान लियोनल मेस्सीको प्रशंसा गरेका छन्। बेनिन विरूद्ध खेल्दै 39 वर्षीय मेस्सीले 21 वर्ष लामो अन्तर्राष्ट्रिय करियरको अन्त्य हिजो गरेका थिए। मेस्सीले आफ्नो अन्तिम खेलपछि इन्स्टाग्राममा पोस्ट गरेको तस्विरमा रोनाल्डोले प्रशंसा गर्दै लेखेका छन्, लियो तिमीले अर्जेन्टिनाबाट बनाएको इतिहासम्म रहनेछ। आफ्नो राष्ट्रबाट तिमीले हासिल गरेका सबै कुराका निम्ति मेरो उच्च सम्मान छ। मेस्सी र रोनाल्डो बीचको प्रतिद्वन्दिता 2 दशक भन्दा बढ़ी समयदेखि विश्व फुटबलको चर्चाको केन्द्रमा रहँदै आएको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक।
2: कांग्रेस महाधिवेशन अन्तर्गत मतदानमा ढिलाई, प्राविधिक तथा सुरक्षाजन्य कारणले मतदान भोलि बिहान 7 बजेबाट मात्रै शुरू हुने। अदृश्य शक्तिको इशारामा कांग्रेस फुटाउन विशेष महाधिवेशन गरिएको प्रकाश मान सिंहको आरोप।
3: पूर्व राष्ट्रपति भण्डारी 11 वर्षपछि पुनः एमालेको सक्रिय राजनीतिमा। वरिष्ठ नेताको शपथ। मंगसिर पहिलो हप्ता एमाले राष्ट्रिय भेला गर्ने। नेपालको आर्थिक समृद्धिमा निजी क्षेत्रले गर्दै आएको योगदानको राष्ट्रपति पौडेलद्वारा प्रशंसा।
2: चाडपर्वका बेला हवाई भाडा महँगो भएको गुनासो सर्किएपछि क्यान र वायु सेवा कम्पनी बीच छलफल। क्यालेण्डर पालना नगरे तिर्वी पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्ने। मुस्ताङबाट दशैंमा 13,000 भेडा च्याङ्गा बजार पठाइदै।
3: भारतमा राहुल र प्रियंका गान्धी विरूद्ध जाहेरी। प्रहरीसँग धक्का मुक्कीको आरोप। मलेसियाको जोहरमा वायु प्रदूषण बढेपछि विद्यालय बन्द। इरानमा फेरि ठूलो सैन्य कार्यवाहीको तयारी गर्दै अमेरिका।
2: र आईसीसी एक दिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपालको एक स्थान सुधार। भारत वरियताको शीर्ष स्थानमा कायम। सुनसरीको प्रकाशपुरमा पहिलो पटक रात्रिकालीन फुटबल प्रतियोगिताको आयोजना हुने। हवस्त, नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्।

भइदिएको भए भविष्य देख्ने आँखा मसँग भइदिएको भए सायद तिम्रो र मेरो भेट फेरि पनि हुने थियो। हुँदैन थियो बिछोड, मलाई माफ गर। चाहेर पनि तिमीदेखि धेरै टाढा हुँदैछु। भर्खर जुनी भएछ भने म तिम्रै हुनेछु।

0: त्यहाँ राष्ट्रपति भएको मान्छे भयो भने त्यो त अनहुनी कुरो भयो, पार्टीको आवश्यकताको कुरो त्यो आफ्नो ठाउँमा छ।
1: बाढ़ी प्रभावित क्षेत्रको पुननिर्माणका लागि बजेट कटौती गर्ने बागमती प्रदेश सरकारको निर्णय, मतपत्र छाप्न ढिलाइ भएपछि कांग्रेस नेतृत्व चयन एक दिन पछि सर्यो, भोलि बिहानदेखि मतदान हुने।
2: भोलि बिहान 10 बजे भएर दिउँसैको टाइममा मतदान सम्पन्न भयो भने त्यो सजिलो हुन्छ भनेर 7 बजेको मिति तोकेका छौं।
1: श्रमिकहरूलाई अनिवार्य चाडपर्व खर्च उपलब्ध गराउन श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागको निर्देशन, वीरगंज स्थित आवासीय चिकित्सकहरूलाई तत्काल अस्पताल आवासबाट ननिकाल्ने, आज राति पनि अधिकांश जिल्लामा पानी पर्ने।
3: रातिको मौसमको कुरा गर्नुपर्दाखेरि राति कोशी बागमती प्रदेश त्यसै गरी सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागहरू र यो जुन कोशी प्रदेशको तराईका क्षेत्रहरूमा नि मेघर्जन चट्टाङ हावाहुरी सहित पानी पर्ने सम्भावना देखिएको छ।
1: र नेपाली फुटबल टोली फिफा वरियतामा एक स्थान खस्कियो, दक्षिण एसियाको शीर्ष स्थानमा भारत यथावत।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: रसुवा भोटेकोशीको बाढ़ीले मानव पशुपन्छी एवं भौतिक संरचनालाई मात्र क्षति पुर्याएन, समग्र हिमाली सभ्यतालाई नै गम्भीर असर पुर्याउनका साथै त्रसित बनाएको छ। यसले हजारौं वर्षदेखि विकसित सभ्यता एवं त्यहाँ निर्मित अनगिन्ती सांस्कृतिक सम्पदाहरूको पनि तहस नहस भएको छ। यस्ता सांस्कृतिक सम्पदाहरूमा गोल्पा, छोर्तेन, माढ़ी, खोर्ल्यो देवस्थलहरू, हिमाल पहाड़का पखेरामा अंकित पवित्र मन्त्र लगायतका आध्यात्मिक केन्द्रहरू समेत ध्वस्त भएका छन्। अब खबर सन्तोषी रावलबाट।
5: तीनवटा अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ। आज साँझ 5 बजेतिर अध्यादेश राष्ट्रपति कार्यालय पुगेको हो। भोलि बस्ने मन्त्री परिषदको बैठकले सरकारले तीनवटा अध्यादेश जारी गर्नका लागि सिफारिश गरेको छ। हिजो दिउँसो बसेको मन्त्री परिषद बैठकले तीनवटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्ने निर्णय गरेको थियो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्नका लागि राष्ट्रपति समक्ष सिफारिश गरिएको हो। भोटेकोशी बाढ़ीलाई मध्यनजर गर्दै विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने गरी अध्यादेश जारी गर्न लागि छ। हाल 12 वर्ष बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न सकिने व्यवस्था छ। यसलाई छुट्याएर विपदको सन्दर्भमा 45 दिनमै मृत घोषणा गर्न सकिने विषय अध्यादेशमा आउनेछ। नेकपा एमाले आगामी मंगिर पहिलो साता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। आज बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो। भेलामा पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष उपाध्यक्ष र जनप्रतिनिधि सहित संघ प्रदेश पालिकाका जनप्रतिनिधि उपस्थित हुने पार्टी सचिव महेश बस्नेतले बताउनुभयो।
6: सबै वडाका अधिवेशनहरू मंसिर 27 गर्ने, सबै पालिका अधिवेशनहरू 4 गते गर्ने र मंसिरको पहिलो हप्तामा काठमाडौँमा 20,000 जनताको उपस्थितिमा भव्य उद्घाटन गरेर चाहिँ राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ। त्यस पछाडि अब हामी चाहिँ नि जुन ढंगले यो डिजिटल वार शुरू गरेर जुन खालको चाहिँ नि जनतामा महँगी भत्ता र अनियमितता बढ़ाएको छ, त्यसको विरूद्ध चाहिँ हाम्रो पार्टी चाहिँ विशेष गरेर आन्दोलन गर्ने र भोलिका दिनमा चाहिँ जनताको सुख शान्ति र समृद्धिको लागि जुन हामी भूमिका खेलेका छौँ त्यो कुरामा केन्द्रित हुनुभयो। अब हामी चाहिँ नि संगठनात्मक क्षेत्रमा भन्दा पनि जनताको सरकारको क्षेत्रमा बढ़ी केन्द्रित भएर फट्ने भनेर निर्णय गरेका छौँ।
5: यसैबीच बैठकमा 4 एजेण्डामा छलफल भएको छ। बैठकले मधेश प्रदेशकी समानुपातिक सांसद जैनब खातुनको निधन भएकाले बन्द सूचीमा रहेकी अर्की नजमा खातुनलाई उम्मेद्वार बनाउने घोषणा गरेको छ। त्यसै गरी मंगिर 26 गते ओडा र पुष 4 गते पालिका अधिवेशन गर्ने भएको छ। नगर र ओडा अधिवेशनपछि प्रदेश स्तरीय भेला हुनेछ। खाली रहेका 13 जिल्लामा अध्यक्षको स्थानीय कमिटिले नै निर्माण गरेर माथिल्लो कमिटिलाई अनुमोदन गरे कार्यान्वयनमा लैजाने निर्णय गरेको एमाले जनाएको छ। यसैबीच नेकपा एमालेको वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिएको छ। स्थायी कमिटि बैठकमा केपी शर्मा ओली ले भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो। यो सँगै पूर्व राष्ट्रपति भण्डारीले औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा पुनरागमन गर्नुभएको छ।

0: पूर्व राष्ट्रपति भण्डारीको राजनीतिक पुनरागमनलाई कसरी लिन सकिन्छ भनेर हामीले राजनीतिक राधाकृष्ण मैनालीलाई सोधेका छौं।
1: एमालेको आवश्यकता भने आफ्नो ठाउँमा होला, तर राष्ट्रिय स्थितिले भन्ने हो भने यो प्रक्रिया राष्ट्रपति भइसकेका मान्छेलाई एउटा पार्टीको अध्यक्षको मातहतमा राखेर कार्यकर्ता झैँ कुदाउने कुरो राष्ट्रिय व्यक्तित्वको हिसाबले राष्ट्रको एउटा अहमताको हिसाबले ठिक कुरो होइन। अब जहाँसम्म मलाई लाग्छ एमालेको संकटको रूपले भन्ने हो भने विद्याको विज्ञापन पनि छैन, किन अब ओली जनमानसमा धमिलो भए, अँध्यारो भए, कालो भए, भ्रष्टाचारीको रूपमा चिनिया छन् र अब एमालेलाई उठाउने हो भने अब ओलीले अहिले सेकेन्ड म्यान बनाएर राखेर होइन कि ओली विद्यालाई नै चाहिँ पार्टी प्रमुख बनाएर लगे भने एमालेको आवश्यकतालाई टार्ने अत्याको संकटलाई टार्ने एउटा उपाय होला। त्यसले एमालेको कुरो टार्यो भने राष्ट्रिय छविको कुरो चाहिँ जुन नहुनु पर्थ्यो राष्ट्रपति भइसकेका मान्छे जुनियर कुनै पोजिसनमा बसेर अथवा भोलि औद्योगिक प्रतिष्ठानको अध्यक्ष बन्ने जस्तो कुरो त्यहाँ राष्ट्रपति भएको मान्छे भयो भने त्यो त अनहुनी कुरो हो। त्यस कारण मलाई लाग्छ यसका दुईटा पाटा भए, एउटा पाटो राष्ट्रिय छविको पाटो भने गलत हो, त्यसो गर्नु हुँदैन थियो। अब जहाँसम्म पार्टीको आवश्यकताको कुरो त्यो आफ्नो ठाउँमा छ।
0: कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि मात्रै मतदान हुने भएको छ। आज बिहानबाट मतदानको कार्यतालिका रहे पनि विभिन्न कारणले मतदान हुन नसकेपछि 15 महाधिवेशन एक दिन लम्बिएको हो। भोलि बिहान 7 बजेबाट शुरू हुने निर्वाचन समिति संयोजक प्रेम बहादुर खड्काले बताउनुभयो, धेरै क्लस्टर उम्मेद्वारको सूची लामो भएकाले मतपत्र छाप्न ढिलाइ र उक्त मतपत्रमा सही गर्न नभ्याएपछि मतदानको मिति सारिएको छ।
2: अब आज चाहिँ हामीले निर्वाचनको डेट तोक्यौं, तोक्दाखेरि हामीले चाहिँ बिहान 10 बजेबाट शुरू गर्छौं भन्यौं। अब यो प्राविधिक कुराहरू धेरै कुरा हुन्छन् यसमा। म अहिले चाहिँ संयोजक छु, मैले चाहिँ 297 मतपत्रमा मैले सही गर्नुपर्छ। त्यसै गरी चाहिँ र मैले चाहिँ नभ्याउने हुनाले अर्को मान्छे चाहिँ वरिष्ठ अधिवक्ताहरू 32 स्ट्यान्ड राखेको छु मैले, उहाँ 32 बिहानदेखि बसिरहनुहोस्। अब मतपत्रमा मैले चाहिँ सही सिद्धाएँ, डिजिटल सही भएको हुनाले अब उहाँहरूको सही चाहिँ ह्यान्ड राइटिङ अहिले पनि सही गरिरहनुभएको छ। त्यो सही मलाई जहाँसम्म लाग्छ 11 बजेसम्म लाग्छ होला बेलुका, चाहिँ भोलि बिहान 10 बजे भएर दिउँसैको टाइममा मतदान सम्पन्न भयो भने त्यो सजिलो हुन्छ भनेर 7 बजेको मिति तोकेका छौं।
0: बागमती प्रदेश सरकारले बाढ़ी प्रभावित क्षेत्रको पुननिर्माणका लागि बजेट कटौती गर्ने निर्णय गरेको छ। आज बसेको प्रदेश सरकारको मन्त्री परिषद बैठकले विपदबाट भएको क्षतिको व्यवस्थापन तथा राहत पुनर्स्थापनाका लागि थप आर्थिक स्रोत व्यवस्थापन गर्न अन्य स्रोतबाट बजेट कटौती गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री भरत बहादुर केसीका अनुसार विपद प्रभावित क्षेत्रको पुननिर्माणका लागि आवश्यक बजेट प्रदेशका विभिन्न मन्त्रालयहरूका प्रस्तावित बजेटहरूबाट केही रकम कटौती गरी विपद व्यवस्थापनमा लैजाने निर्णय गरिएको छ। भोटेकुसी, त्रिशुली तथा स्थानीय खोलाहरूमा आएको बाढ़ीले क्षति पुर्याएका संरचना पुननिर्माण अन्तर्गत नुवाकोट र रसुवामा गरी 5 झुलुङ्गे पुल प्रदेश सरकारले निर्माण गर्ने निर्णय भएको छ। वीरगंज स्थित नेशनल मेडिकल कलेजको आवासीय चिकित्सकहरूलाई अस्पताल तथा होस्टेल खाली गर्न उर्दी जारी गरेको विषयमा सरकारले माफी मागेको छ। आज शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित छलफलमा प्रथम वर्षका चिकित्सकहरूलाई 12 घण्टाभित्र होस्टेल र क्वार्टर खाली गरी कलेजको सम्पत्ति बुझाउने निर्देशन दिएको विषयमा सरकारको तर्फबाट शिक्षा तथा खेलकुद

0: स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ। कोशी कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाड़ी क्षेत्रमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको मौसम जल तथा मौसम विभागले जनाएको छ। अन्य प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रमा पनि हल्का मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ। तराई क्षेत्रमा आंशिक बदली रही केही स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना हुने मौसमविदले जानकारी दिएको छ। साझा खबरमा अब खेल खबर। नेपाली फुटबल टोली फिफा वरियतामा एक स्थान खस्किएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज अध्यावधि गरेको वरियता अनुसार नेपाल एक स्थान खस्किएर 178 स्थानमा पुगेको हो। नेपालले पछिल्लो पटक खेलेको अन्तर्राष्ट्रिय खेल गत मार्च 31 थियो, जति बेला नेपाल लाओसँग खेलेर पराजित भएको थियो। त्यो राखी पबाट एन्फा निलम्बनमा परेको 6 दिनपछिको खेल थियो। त्यस यता नेपाली फुटबल अन्तर्राष्ट्रिय गतिविधिमा अघि बढ़न सकेको छैन। गत जून 24 भने नेपाल फिफाकै निलम्बनमा परेको थियो। दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत 138 स्थानमा यथावत रहेको छ।
1: सन्तोषी रावल बाढीले क्षति पुर्याएको घरमा सर्दा के कुरामा ध्यान दिने?
2: घर देख्दा राम्रो देखिन्छ। प्राविधिकलाई जानकारी गर्ने, उहाँहरूले के भन्नुहुन्छ?
1: सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
3: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुने छन्। एनसेल नेपालकै लागि।
4: खाने भएछौ नि?
5: के को सर सल्लाह हो दुईजना?
4: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
5: सही भन्यौ शीतल, जंक फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
4: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
5: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
6: विद्यालयमा जंक फुडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
7: सामाजिक रूपान्तरणका लागि
8: प्रसाद गजुरेलको घर बाहिरबाट आँखाले हेर्दा दुरूस्त देखिन्छ। लेदो हटाउने अनि त्यो घरमा सर्नु अघिको योजना चाहिँ के छ त?
2: देख्न चाहिँ घर खडा, पिल्लर पनि खडा छ, बिम पनि भाँचिया छैन, अरू कोठाहरूको फुटाएर सर सामान लयो, सुन चाँदी तामो पित्तल धेरै लयो, बास भन्नुभएको छैन। कोठाहरू फुटेको छ, त्यहाँ सुत्ने पलङहरू जम्मै ती छोपिएको छ, ढुङ्गा माटो सारा ती छ, हेरिरहेको छ, गइरहन्छु म हेर्नलाई। घर देख्दा राम्रो देखिन्छ। प्राविधिकलाई जानकारी खेती गर्ने, उहाँहरूले के भन्नुहुन्छ, उहाँहरूले बस्नुहुन्छ भन्नुभयो, हामी बस्ने हो। प्रशासनले आएर हेरेर, नगरपालिकाले हेरेर के भन्छन् त्यही अनुसार मान्ने भनेर पैसा छौँ।
8: घरको पिलर र बिम राम्रै देखिए पनि प्राविधिक अनि
9: धेरै बिरामीहरू हस्पिटलहरू आएर नभएको छ है। अब यसरी रुखीको जरो हुँदाखेरि चाहिँ आफूले हाँछ्योहरू गर्दाखेरि अलिक मुख छोपेर हाँछ्योहरू गर्ने, अनि हाँछ्योहरू गरिसकेपछि राम्रोसँग हातहरू धोयो भने पनि जरोहरू रुखाखोकी चाहिँ सर्नबाट अलिक रोकिन सक्छ। अनि अर्को भनेको चाहिँ तपाईँहरूलाई जरोहरू आइरहेको छ भने आफ्नै घरमा आराम गरेर बसेर बाहिरतिर नजाँदाखेरि पनि त्यसबाट अरूलाई नसर्नलाई चाहिँ एकदम धेरै सहयोग गर्छ। त्यसले मजाले पानीहरू खाएर आराम गर्दाखेरि पनि हुन्छ होइन, तर धेरै ज्वरो आउँदाखेरि चाहिँ एकचोटि स्वास्थ्य केन्द्रमै आएर जसाएर भाइरल ज्वरो बाहेक अरू कुनै समस्याहरू पनि हुन सक्छ है, त्यो हो कि होइन भनेर पुष्टि गरेर टाइममै औषधि खानुभयो भने त्यसले धेरै सहयोग गर्छ।
8: पानी उमालेर मात्रै खाने, बासी खाना नखाने, रुगाखोकी ज्वरो आएको बेला सकेसम्म घरमै बस्ने, बाहिर निस्किनु परे मास्क लगाउन चाहिँ नछुटाउने डाक्टर आस्था कार्की। नेपालबाट मनसून बाहिरिने क्रममा छ, यो बेला देशका विभिन्न भागमा पानी पर्न सक्छ। टाढाको यात्रा गर्दा र खेतीबाली भित्र्याउँदा मौसमको जानकारी लिन मौसमविदहरूको सुझाव छ। तपाईँले 1155 फोन गरेर मौसमको जानकारी लिन सक्नुहुन्छ। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन। तपाईँलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
10: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सड़कसँगै जनताको जीविकोपार्जन र आमदानी बढ़ाउन सांसदको भूमिका।
11: अब हामी बाटाघाटामा समस्या भएन, त्यसलाई स्तरोन्नति गर्ने र बाह्रैमास चल्ने बाटाघाटो बनाउने र कृषि उत्पादनलाई बाहिर निकाल्ने कुरा छँदै रह्यो।
10: हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
12: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
8: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
12: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
8: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
12: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
8: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
13: महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
14: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
10: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हेलो सांसद।
8: नमस्कार,
15: संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग कुराकानीका लागि पाँच थरबाट निर्वाचित सांसद नरेन्द्र कुमार केरुङ हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ माइजो।
11: धन्यवाद लीलजी।
15: के भन्नुभएको छ पाँच थरको नागरिकले ताकि त्यो तपाईँले काम पूरा गर्नुपर्नेछ गर्दै हुनुहुन्छ?
11: मैले विगतको निर्वाचनमा यत्रो यत्रो डायरी बोकेर हिँडेको थिएँ। कुलो पैनी बाटा घाटा होइन यी यावत विषयवस्तुहरूमा चाहिँ माग आउने गर्दथ्यो र त्यो डायरी भरिन्थ्यो। यसपटक फरक के देखियो भने सानो एउटा पकेट डायरी बोकेको थिएँ अनि उम्मेद्वारले पकेट डायरी पनि नबोके हिँड्ने भनेर तल तुम्बेवा गाउँपालिकामा मेरो एउटा शुभचिन्तक खड्का सर भन्ने हुनुहुन्छ, खड्का थापा सर, उहाँले चाहिँ एउटा डायरी र कलम किनेर यो बोकेर हिँड्नुहोस् भन्नुभएको थियो। यो पढ्दैन भने बोकेर त हिँडे तर पकेट डायरीमा त्यो पकेट डायरीभित्र पनि योजनाको मागहरूको विषयवस्तु उठेन। भन्नुको अर्थ पाँच थर जिल्लावासीहरूको चेतनाको स्तर धेरै उठ्यो। सांसद भनेको विकास गर्न जाने आफ्नो ठाउँमा त छँदैछ तर त्योभन्दा बढ्ता कानून निर्माण गर्नका निम्ति जाने हो।
15: त्यसो भए तपाईँले पुल बनाउँछु बाटोघाटो बनाउँछु भनेर भन्नुभयो?
11: मैले एउटा पनि आश्वासन दिनु परेन।
15: तपाईँ नदिया कि जनताले नै
11: होइन, जनताले नै माग गर्नु भएन। तपाईँ जितेर गएपछि कहाँ कहाँ सम्भव हुन्छ सम्भव गर्नमा के अरे हुने ठाउँमा गर्नुहोस् तर यो नै गर्नुहोस् भनेर अहिले नै चाहिँ हामी भन्दैनौँ भनेर भन्नुभएको छ।
15: त्यसो भए तपाईँले आफ्नो मनले चाहिँ के कुन कुन ठाउँमा?
11: सबैभन्दा ठुलो कुरा त हामीले सड़क यातायात नै हाम्रो जीवन रेखा रहेछ। सड़क यातायात राम्रो भयो भने एउटा बिरामीले उपचार पनि छिटो पाउने होइन, देश परदेश जानेहरूलाई पनि सजिलो हुने, त्यसको अतिरिक्त हाम्रा उत्पादनहरूलाई कृषि उत्पादनहरूलाई बजारमा ल्याउन पनि सजिलो हुने जस्ता जनजीविकासँग जोड़िएको हुनाले सड़कलाई नै पहिलो प्राथमिकता हो। हामीले चाहिँ गाउँपालिका गाउँहरूलाई जोड्ने सड़कहरूलाई चाहिँ कालो गर्ने हाम्रो प्राथमिकता पहिलो सड़कमै हो। त्यस पछाडि हामीले कृषि उत्पादनलाई नै बढाउनु पर्दछ र अहिले हाम्रो पाँच थर जिल्लामा चाहिँ विशेष गरेर मौसमी किसिमका फलफूलहरू उत्पादन गर्ने, डेरी व्यवसायलाई अलिकति चाहिँ प्रोत्साहित गर्ने, यी कुराहरूले चाहिँ जनताले घरमै बसेर चाहिँ पकेटमा आफ्नो खर्च बढ्छ होइन, आर्थिक आमदानी चाहिँ जोहो गर्न सक्नु हुँदो रहेछ भन्ने किसिमको हामीले अनुभूति गरेका छौँ। हामी पनि त्यही लेभलबाटै हुर्केर आएका, हामी कुनै माथिल्लो लेभलका कुनै चाहिँ होइन, हामी जुन जहाँ हाम्रा पाँच सय दाजुभाइहरू बस्नुहुन्छ त्यही बसेका, त्यही लेभलबाट, त्यही चाहिँ आफ्नो पेसा व्यवसायबाट उठेको हुनाले त्यहाँका यापत समस्याहरू छ। त्यसैले कृषिलाई चाहिँ अलि बढी नै प्रोत्साहित गर्नुपर्छ।
15: जस्तो पाँच थर जिल्लालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनको लागि अथवा समृद्ध बनाउनको लागि एउटा त कृषि, दोस्रो के छ जुन बेचेर पाँच थर समृद्ध हुन सक्छ? डेरी व्यवसाय, तेस्रो
11: नगदेवालीहरू, र पछिल्लो अवस्थामा चाहिँ बिस्तारै पर्यटन।
15: के छ पाँच थरको त्यहाँ गयो भने तल फिदिमदेखि माथि डाँडासम्म त्यो डाँडा काँडा हेर्ने मात्रै हो कि सांस्कृतिक हिसाबले र पर्यटकीय हिसाबले अझ यसलाई धार्मिक रूपमा पनि जोड्यो भने अझ सम्मिश्रण बन्ने होला? तपाईँले निर्वाचित भएर आइसकेपछि यो क्षेत्रमा आर्थिक धार्मिक यो पर्यटन क्षेत्रमा चाहिँ के नयाँ हुन्छ? अब
11: डिमान्ड बेस होइन, र त्यसको चाहिँ आवश्यकतामा आधारित विषयवस्तु के हो भन्ने विषयवस्तुहरू अघि दुईटा चरण गयो, कृषि र सड़क यातायातको विषयवस्तु। विद्युतीकरण हाम्रोमा समस्या होइन, हामीले उहिले नै फुल होइन 100% चाहिँ नै विद्युतीकरण हामीले उहिले नै गरिसकेको हो। अब हामीले बाटाघाटामा समस्या भएन त्यसलाई स्तरोन्नति गर्ने र बाह्रै मास चल्ने बाटाघाटो बनाउने र कृषि उत्पादनलाई बाहिर निकाल्ने कुरा छँदै रह्यो। जहाँसम्म पर्यटन संस्कृतिसँग सम्बन्धित विषयवस्तुहरू, पाँच थर जिल्ला चाहिँ विशेष गरेर लिम्बू समुदायसँग सम्बन्धित विषयवस्तुको चाहिँ हब नै हो, किनभने महागुरू फाल्गुनन्दको तपोभूमि पनि त्यही छ, तपोभूमि भएको ठाउँलाई लब्रेकुटी भन्छ, अनि उहाँको समाधि स्थल पनि त्यही छ, त्यो भनेको चाहिँ सिलौटी भन्छ, अनि जुन फिदिम बजार यहाँ पनि पुग्नु भएको होला तर टाढा छ होइन, पुग्नु भएको छैन भने पनि फिदिम बजार जुन छ
15: तीन पटक
11: पुग्नु भएको छ भने तपाईँलाई त्यहाँको लोकेसन राम्रो थाहा छ। फिदिम बजार चाहिँ 10 मेची के अरे पूर्व पश्चिम मध्य पहाड़ी राजमार्गले छुने शहरहरूको 10 नमूना शहरहरू मध्ये एउटा हो।
15: तपाईँलाई एउटा सांसद रूपमा त त्यहाँ लगानी गर्नुपर्ने होला, संयोजनकारी भूमिका निर्वाह गर्नुपर्ने होला। पाँच वर्षमा ती पर्यटकीय क्षेत्रमा यो काम चाहिँ हुनेवाला छ, त्यसको नेतृत्व चाहिँ मैले लिनेवाला छु भन्ने कुरा के छ मानिस?
11: होइन, सबैभन्दा ठूलो कुरा त अब अघिले पनि भनियो, त्यो क्षेत्रहरूलाई अलिकति इन्करेज गर्नको निम्ति सबैभन्दा पहिले सड़क सुविधा नै आवश्यक पर्छ, सड़क सुविधाले पहुँच पुर्याइदिने। दोस्रो कुरा चाहिँ मेरो मनभित्र रहेको होइन, त्यहाँको पब्लिकले फिल गरेको तर प्रश्न रूपमा यसो गर भनेर नभनेको स्थिति रहेको चाहिँ जुन लब्रेकुटी सिलौटी क्षेत्र छ, त्यो सिलौटी क्षेत्रलाई किराँत विश्वविद्यालय त्यो क्षेत्रमा स्थापित गर्ने.
15: अरू अघि तपाईँले पनि भन्नुभयो कि अरू नेता जस्तो होइन, अरू सांसद जस्तो होइन, नरेन्द्र केरुङ फरक ढंगबाट सोचिराखेको छ, गरिरहेको छ भने यो पनि जो अरू सांसदले गरेको थिएन आफ्नो जिल्लाको लागि, त्यो पनि मेरो तर्फबाट हुन्छ भन्ने ढंगबाट अरू केही छ.
11: पाँचथर चाहिँ ताप्लेजुङ र इलामको बीचमा छ. इलाम पर्यटकीय क्षेत्रबाट धेरै नै अगाडि बढेको जिल्ला हो र ताप्लेजुङ माता पाथिभराको होइन दर्शन गर्ने सरसर सिलसिलामा अनि त कञ्चनजङ्घा होइन कुम्भकर्ण जस्ता विश्वका चाहिँ नि अग्ला चुचुराहरू त्यहाँ भएको ठाउँबाट स्वाभाविक रूपबाट ती दुईटा जिल्लाहरूमा चाहिँ पर्यटनको क्षेत्रले अलि फड्को मारेको अवस्था छ.
15: भन्नाले
11: पनि अब मुख्यत पाथिभरा माताको दर्शन गर्ने सिलसिलामा ताप्लेजुङ अनि कञ्चनजङ्घा हिमाल होइन विश्वको चाहिँ अग्लो हिमाल मध्येको एकजना एउटा हिमाल चाहिँ त्यहाँ भएको हुनाले पनि त्यो हो. पाँचथर जिल्लामा पनि छन्, तिम्बु पोखरी छ होइन, हुन त पाँचथर ताप्लेजुङको सिमानामा छ होइन, सन्दकपुरदेखि लिएर माथि चाहिँ नि तीन सिमाना भनेको छ. तीन सिमाना भन्नाले चाहिँ पहिले सिक्किम छुट्टै राज्य हुँदाखेरि भारत सिक्किम र नेपालको सिमाना जोडिएको ठाउँलाई चाहिँ तीन सिमाना भन्छ, त्यो मेरो गाउँमा पर्दछ.
15: नब्रेकोटी भन्दा मुनिको एउटा तालको बारेमा त तपाईँले भन्दै भन्नुभयो,
11: साधुटार भन्न खोज्दै थिएँ. साधुटार पनि एउटा चाहिँ नि अनुपम किसिमको चाहिँ नि सुन्दरता बोकेको एउटा क्षेत्र हो, जहाँबाट चाहिँ नि पानीमा हेरेर के अरे कञ्चनजङ्घा र के अरे कुम्भकर्णको चाहिँ पाइन्छ छाया होइन, फेवा तालको आँगनमा लैले माछा पुछेर छाया भने जस्तै साधुटारको पोखरीमा चाहिँ नि कञ्चनजङ्घाको छाया अनि कुम्भकर्णको छाया देखिन्छ. त्यो अनि अब त्यसको अतिरिक्त त्यसभित्र अलि मासतिर सुके पोखरी भन्ने प्रजातन्त्र प्राप्तिको इतिहाससँग जोडिएको विषयवस्तु त्यहीँदेखि मासतिर पर्दछ. सुके पोखरीबाट अनि तपाईँको पर गोरुवाला भन्ज्याङ भन्छ, इलाम र पाँचथरको सिमाना पर्छ. त्यो पहिलेको एउटा व्यापारिक नाका थियो, जतिखेर ढाकरमा कुम्लोमा व्यापार सञ्चालन हुन्थ्यो होइन, चौरी अनि त्यसपछि घोडाहरूको मार्फतबाट यातायात सञ्चालन हुन्थ्यो, त्यो समयको व्यापार केन्द्र थियो. त्यो क्षेत्रहरूलाई गर्दै माथि हाम्रो सीमा क्षेत्र हुँदै माथि तिम्बु पोखरी जाने बाटो अथवा तिम्बु पोखरी जाने यात्रालाई चाहिँ नि हामीले सहज बनाउन सक्यौँ भने पाँचथर जिल्लाको पर्यटकीय विकास सम्भव हुन्छ.
10: हेलो, सांसदको विस्तृत रूप भोलि बिहान छ बजेको साझा खबरपछि साढे छ बजेमा तपाईँले सुन्न सक्नुहुनेछ. केही नेपाल ऐन संशोधन सहित तीन अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता भएको छ. नेकपा एमाले आगामी मक्सिरको पहिलो साता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ. नेकपा एमालेको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिइएको छ. कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि मात्रै मतदान हुने भएको छ. बागमती प्रदेश सरकारले बाढ़ी प्रभावित क्षेत्रको पुननिर्माणका लागि बजेट कटौती गर्ने निर्णय गरेको छ. हवाई भाड़ा दरको सस्तो दरमा टिकट बिक्री वितरण गर्न वायु सेवा कम्पनीहरू सहमत भएका छन्. गण्डकी प्रदेशको

आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 23 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: भोलि बिहान 7 बजे पुर्याइएको हो। प्रतिकूल मौसम र प्राविधिक कारणले पटक पटक सारिएको मतदान ढिला भएको र यसले गर्दा रातिमा मतदातालाई कठिन हुने भएकाले भोलि बिहान मात्रै मतदान शुरू गर्ने निर्णय गरिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो। भोलि बिहान 7 बजेदेखि 3 बजेसम्म मतदानको समय निर्धारण गरिएको छ। महाधिवेशन प्रतिनिधिको संख्या 7317 पुगेको सदस्य सचिव कटुवालले बताउनुभयो। प्रज्ञा प्रतिष्ठान सहित 3 ठाउँमा गर्ने भनिएको मतदान केन्द्र अहिले 2 ठाउँमा सीमित गरिने भएको छ। राष्ट्रिय सभागृहको मतदान केन्द्र कमा बागमती प्रदेशका प्रतिनिधिले र खुला मञ्चका विभिन्न बुथमा विभिन्न क्षेत्रका लागि 3 वटा मतदान केन्द्र छुट्याएर मतदानको व्यवस्था मिलाइएको छ। मतदान केन्द्र ख खुला मञ्चको हिमाली हलमा गण्डकी प्रदेशका प्रतिनिधिले, तराई मधेस हलमा मधेश प्रदेशका प्रतिनिधिले र पहाड़ हलमा लुम्बिनी प्रदेश कर्णाली र सुदूरपश्चिम तथा नेपाली जनसम्पर्क समिति र भ्रातृसंघ संस्थातर्फका प्रतिनिधिले मत हाल्नेछन्। मतदान गर्नुअघि प्रतिनिधिको परिचय पत्र तथा मतदाता नामावली रुजू गर्ने व्यवस्था मिलाइएको छ। मतपत्र ठूलो भएकाले एकजनालाई मत हाल्न आधा घण्टादेखि 45 मिनटसम्म लाग्ने अनुमान छ। एकपटकमा 150-200 जनाले मतदान गर्ने व्यवस्था मिलाइए पनि मतदान सकिन 7-10 घण्टा लाग्ने अनुमान छ। मतगणना भने पार्टीको केन्द्रीय कार्यालय सानेपामा गर्ने तयारी छ। 15 महाधिवेशनले विधान संशोधन गरेर कंग्रेस केन्द्रीय कार्य समिति 297 सदस्य बनाएको छ। निर्वाचन समितिले मतदानका लागि आवश्यक सम्पूर्ण सबै तयारी सकिएको आज पनि जानकारी गराएको छ।
1: तोकिएको समयमा मतदान शुरू नभएपछि केही प्रतिनिधि घर फर्केका छन्। विदेशबाट निश्चित समय लिएर आएका प्रतिनिधि र टाढाका केही प्रतिनिधि फर्केका हुन्। उम्मेद्वार र कार्यकर्ताहरू भने प्रचार प्रसारमा व्यस्त देखिएका छन्। ब्रिकेटी मण्डप र खुला मञ्च बाहिर उम्मेद्वार र कार्यकर्ताहरूले आज दिनभर विभिन्न तरिकाले मत मागेका छन्। कसैले रोबोटको प्रयोग गरी, कसैले छातामा पर्चा ढुञ्जाएर, कसैले समूह समूहमा नारा लगाउँदै त कसैले कार्ड तथा पम्पलेट बाँडेर मत मागिरहेका थिए। कसैले गीत गाउँदै नाच्दै रमाइलो गरिरहेको दृश्य पनि देखिएको छ। कांग्रेसको चुनावले खुला मञ्च रचपार हुँदै रिकुटी मण्डपसम्म सवारी साधन आवत जावतमा सकस भएको छ। यद्यपि ट्राफिक प्रहरीले सवारी आवागमनलाई सहज पारिरहेको छ।
0: नेकपा एमाले भने आगामी मंगसिर पहिलो साता काठमाडौँमा राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा च्यासल स्थित केन्द्रीय कार्यालयमा आज बसेको स्थायी कमिटी बैठकले सांगठनिक सुदृढ़ीकरणका लागि राष्ट्रिय भेलासँगै स्थानीय तहका अधिवेशनको मिति तय गरेको उपमहासचिव लेखराज भट्टले बैठकपछि जानकारी गराउनुभयो।
2: मंसिर 26 वडा अधिवेशन आगामी पौष 4 पालिका अधिवेशन मंसिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने पार्टीका प्रदेश पदाधिकारी जिल्ला पदाधिकारी पालिकाका अध्यक्ष उपाध्यक्ष र जनप्रतिनिधिहरू सहित संघ प्रदेश पालिकाका जनप्रतिनिधिहरू नगर र वडा अधिवेशन पछि प्रदेश स्तरीय भेला गर्ने निर्णय भएको छ।
0: बैठकले नेतृत्वविहीन रहेका 13 जिल्लामा स्थानीय कमिटिले नै अध्यक्ष तोकेर आयोजक कमिटिमा रूपान्तरण गरी माथिल्लो कमिटिबाट अनुमोदन गराउने निर्णय पनि गरेको छ। आजको बैठकमा पार्टीको केन्द्रीय कमिटिबाट वरिष्ठ नेतामा मनोनित पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी हुनुभएको उहाँले बताउनुभयो। बैठक अघि उहाँलाई अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो। यससँगै पूर्व राष्ट्रपति भण्डारीको औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा पुनरागमन भएको छ। भण्डारी यसअघि राष्ट्रपति पदमा हुँदा दलीय राजनीतिबाट अलग हुनुभएको थियो। राष्ट्रपतिको 2 कार्यकाल सकिएपछि भण्डारीलाई पार्टी राजनीतिमा फर्कन ओलीले नै अवरोध गर्नुभएको थियो। अन्तत भण्डारी पार्टीको जिम्मेवारीमा फर्केसँगै पार्टीभित्रको शक्ति समीकरणमा हलचल आउने अनुमान गरिएको छ। स्थायी कमिटिको अर्को बैठक भोलि दिउँसो 1 बजे पुनः बस्नेछ।
1: एमाले पार्टीबाट निष्कासन गरेपछि भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पा र वडा नम्बर 8 अध्यक्ष नवीन प्रधानले पदबाट राजीनामा दिनुभएको छ। पार्टी हित विपरीत काम गरेको भन्दै एमाले साधारण सदस्य समेत नरहने गरी कार्यवाही गरेपछि उहाँहरूले नैतिकताका आधारमा राजीनामा दिनुभएको हो। उपप्रमुख शेर्पा र वडाध्यक्ष प्रधान दुवैजना एमालेबाट निर्वाचित हुनुभएको थियो।
0: नजिकिदो चाडपर्वका बेला मनपरी भाडा असुलेको गुनासो बढ़ेपछि आन्तरिक वायुसेवा कम्पनीहरू हवाई भाडा दर घटाउन सहमत भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन र पर्यटन मन्त्री खड्गराज पौडेलको सक्रियतापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले आज वायुसेवा संचालकसँग छलफल गरी स्वीकृत अधिकतम दरभन्दा सस्तोमा टिकट बेच्ने सहमति गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। सहमति अनुसार अब वायुसेवा कम्पनीले स्वीकृत अधिकतम भाडा दरभन्दा सस्तोमा टिकट बिक्री गर्ने भएका छन्। नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोलले नयाँ तथा सस्तो भाडादरको विवरण सर्वसाधारणको जानकारीका लागि सम्बन्धित वायुसेवा कम्पनीले आफ्नो आधिकारिक वेबसाइट र बिक्री प्लेटफर्ममा अनिवार्य रूपमा प्रकाशन गर्ने बताउनुभयो। 2072 मंगिर 27 गते तत्कालीन पर्यटन मन्त्री स्तरीय निर्णय अनुसार आन्तरिक हवाई सेवाको न्यूनतम उच्चदर भाडा निर्धारण गरिएको थियो। केही दिन यता हवाई भाडा तेब्बरसम्म बनाएको भन्दै सामाजिक सञ्जालमा सर्वसाधारणले गुनासो गरेपछि आज बुद्ध एयरले त्यसको खण्डन समेत गरेको छ।
1: भडा दशैं नजिकैसँगै काठमाडौँ उपत्यका छाडेर गाउँ फर्किने यात्रुको संख्या भत्तै बढ़ेको छ। गाउँ फर्कनका लागि नयाँ बस पार्कमा यात्रुको बाक्लो भीड़ लाग्न थालेको छ। आम दिनमा करिब 700 सवारी साधन काठमाडौँबाट बाहिरिने गरेकोमा चाडपर्वको समयमा दैनिक 2200 गाड़ीले उपत्यका छाड्ने गरेका छन्। विशेष गरी लामो दूरीका सवारी साधनमा यात्रुको चाप बढ़ेको छ। यात्रुको स्वस्थताका लागि भोलिदेखि अग्रिम टिकट बुकिङ समेत खुला गरिँदैछ, जसले गर्दा बस पार्कमा यात्रुको चाप अझै बढ़ने अनुमान गरिएको छ। चाडपर्वको अवधिमा सहज आवागमनका लागि सरकारले देशभरका सार्वजनिक सवारी साधनका लागि रूट परमिट समेत खुला गर्दैछ। यात्रुवाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमाको पर्सीसम्म देशभर लागू हुने गरी लामो तथा मध्यम रूट परमिट खुला गर्ने निर्णय गरिएको छ। भोलिदेखि 3 दिन अग्रिम टिकट काट्नेको चाप अत्यधिक बढ़ने यातायात व्यवसायी महासंघका अध्यक्ष पुण्य प्रसाद सिटोलाले बताउनुभयो।
3: भोलिदेखि खुल्छ, भोलिदेखि खुलेपछि अब क्रमशः परिस्थिति हेर्दै जान्छ नि हामी के गर्छ हुन्छ भन्ने कुरा। अब पर्सि शुक्रबार अझ ठुलो चाप हुन्छ, भोलि पर्सिको 3 दिन ठुलो चाप हुन्छ, अग्रिम टिकट काट्नेको पनि ठुलो भिड हुन्छ। अनि त्यसपछि सबै दिन एकदम क्रमबद्ध ढङ्गबाट लाइनमा बसेर एकदम शान्तिपूर्ण ढङ्गबाट सबैले टिकट काट्न म आग्रह पनि गर्न चाहन्छु। कर्मचारीहरूलाई पनि त्यसले व्यवस्थापन गर्न सेलेक्सनका सबैलाई संयमित भएर त्यही अगाडि बढ्न पनि म अनुरोध गर्छु।
0: नेपाल परिवेशमा आफ्ना श्रमिकलाई दशैं बोनस दिन सरकारको निर्देशन लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
5: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवनभर।

0: ढोक ढोक होइन ढोक्क हौ, प्रभु महालक्ष्मीबाटै जीवन बिमा गरौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: सरकारले अध्ययन विदाको दुरूपयोग गरी विश्वविद्यालयमा नफर्किएका तथा लामो समयदेखि सम्पर्कमा नरहेका प्राध्यापकमाथि कार्यवाही प्रक्रिया अघि बढ़ाउने तयारी गरेको छ। आज त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले त्रिवीबाट अध्ययन विदाको दुरूपयोग गर्ने प्राध्यापकबाट भत्ता असुली तथा जरिवाना तिराउने प्रक्रिया प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ।
5: जो सम्पर्कमै आउनु भएको छैन, जसले चाहिँ यो प्रक्रियामा सहयोग गर्नुभएको छैन, उहाँहरूलाई पनि थप कारवाहीको लागि चाहिँ त्यसको अनुसन्धानका लागि सीआईबी अथवा अन्य सम्बन्धित निकायमा चाहिँ लेखी पठाउन, एउटा प्रतिवेदन तयार गरेर त्यो लेखी पठाउन पनि म अनुरोध गर्दछु र त्यसको समय सीमा पनि तोक्यौं। त्यसको लागि एक महिनाको समय सीमाभित्र जो सम्पर्कमा आउनु हुँदैन उहाँहरूको लागि चाहिँ प्रतिवेदन तयार गरेर त्यसलाई चाहिँ सीआईबी अथवा अन्य सम्बन्धित निकायमा पठाउने गरी चाहिँ काम गर्नको लागि पनि अनुरोध गर्दछु।
4: त्यस क्रममा वहाँले त्रिभुवन विश्वविद्यालयका सबै संकायको परीक्षा नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन समेत दिनुभएको छ। समारोहमा रजिस्ट्रार डाक्टर रविन्द्र शिवाकोटीले 95,540 विद्यार्थी दीक्षित हुने जानकारी दिनुभएको छ। वहाँका अनुसार त्रिवी दीक्षान्त समारोह अब यसै पालिदेखि सातवटै प्रदेशमा फरक फरक समयमा आयोजना हुँदैछ। सभाले 30,87,11,008,000 रूपियाँ बजेट पारित समेत गरेको छ।
3: विदेशमा रहेका व्यक्तिलाई समेत ट्रायल र लिखित परीक्षा बिना नै सवारी चालक अनुमति पत्र लाइसेन्स वितरण गरेको पाइएको छ। यातायात व्यवस्था कार्यालय रूपन्देहीका तत्कालीन प्रमुख तेज नारायण यादव, मेकानिकल सुपरभाइजर यादव प्रसाद अर्याल, अधिकृतहरू तुलसी राम अधिकारी र राजीव अर्याल विरूद्ध अख्तियारले मुद्दा चलाएको छ। अनुसन्धानका क्रममा 2077 सालमा जापान गएर नेपाल नफर्किएका व्यक्तिलाई समेत परीक्षामा उत्तीर्ण देखाइ लाइसेन्स जारी गरिएको पाइएको हो। यस्तै लिखित परीक्षामा फेल भएका र प्रयोगत्मक परीक्षामा सहभागी नै नभएका 13 जनाको नतिजा कृत्य गरी लाइसेन्स बाँडिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो। यस कार्यमा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटोलका तत्कालीन डीएसपी दिल्ली नारायण पाण्डे, इन्स्पेक्टर गणेश गेवाली र सही उमानन्द खनाललाई पनि प्रतिवादी बनाइएको छ। उनीहरू विरूद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र जरिवाना सजायको माग दावी गरिएको छ।
4: नेपाल र जापान सरकारबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई ट्राफिक नियन्त्रण सुविधा स्तरोन्नति गर्न 2,73,00,00,000 रूपियाँ बराबरको अनुदान सम्झौता भएको छ। आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच 2,85,30,00,000,000 जापानी एन बराबरको अनुदान सहायता सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो। यस आयोजना अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ एयर ट्राफिक कन्ट्रोल टावरका साथै प्रशासनिक भवनहरू निर्माण गरिनेछ। अनुदान सम्झौतामा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्सा र जाइका नेपालका प्रमुख प्रतिनिधि मिजुकी मचु जाकीले हस्ताक्षर गर्नुभएको छ।
3: सुदूरपश्चिम प्रदेशको प्रदेशसभा बैठक पर्सीसम्मका लागि स्थगित गरिएको छ। आज बिहान 8 बजे बोलाइएको बैठक पर्सी बिहान शनिबार बिहान 8 बजे बस्ने गरी स्थगित गरिएको प्रदेशसभा सचिव देवबहादुर बोगटीले जानकारी दिनुभयो। करिब 3 महिनादेखि बजेट विहीन रहेको सुदूरपश्चिम सरकारले अघिल्लो सरकारले पेश गरेको बजेट पुनर्लेखन गरी हिजो प्रदेशसभामा पेश गर्ने तयारी गरेको थियो। त्यसका लागि बेलुकी 5 बजे प्रदेशसभाको बैठक बोलाइएको थियो। हिजो पेश हुन नसक्ने भएपछि आज बिहान 8 बजे बैठक आह्वान भएको थियो, तर बजेट सम्बन्धी विवादमा सर्वोच्च अदालतले हिजो कारण देखाउ आदेश जारी गरेपछि सरकार बजेट ल्याउनबाट पछि हटेको हो। अधिवक्ता मणिराम उपाध्यायले दायर गरेको रिटमा हिजो सर्वोच्चका न्यायाधीश मनोज शर्मा पौडेलको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई शुक्रबार छलफलमा बोलाएको छ। सर्वोच्चले अघिल्लो र वर्तमान सरकार दुवै पक्षलाई छलफलमा बोलाएपछि बजेट पेश गर्ने कि नगर्ने भन्ने विषयमा सरकार अन्यलमा परेको हो। मुख्यमन्त्री खगराज भट्ट कानूनी परामर्शमा रहनु भएको छ। यस्तै प्रदीप नेपाली कंग्रेसले सरकार गठन भएको 55 दिनसम्म पनि बजेट ल्याउन नसकेको भन्दै आपत्ति जनाएको छ। संसद दलका नेता तथा पूर्व मुख्यमन्त्री कमल बहादुर शाहले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश सरकार गठन भएको दुई महिना पुग्न लाग्दा समेत प्रदेश बजेट शून्यताको अवस्थामा रहनु गम्भीर र चिन्ताजनक विषय भएको बताउनुभयो।
4: वीरगंज स्थित नेशनल मेडिकल कलेजले 24 दिनदेखि आन्दोलनरत आवश्यक चिकित्सकलाई 12 घण्टाभित्र होस्टेल खाली गर्न जारी गरेको उर्दीप्रति सरकारले क्षमा याचना गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयमा आज भएको छलफलमा मन्त्रालयले घटनाप्रति दुःख व्यक्त गर्दै चिकित्सकहरूलाई छिट्टै सुरक्षित वातावरणमा काम तथा अध्ययनमा फर्काउने प्रतिबद्धता जनाएको छ। वीरगंजको नेशनल मेडिकल कलेजले प्रथम वर्षका आवश्यक चिकित्सकलाई क्वार्टर र होस्टेल छाड्न निर्देशन दिएपछि चिकित्सकहरू मन्त्रालय पुगेका थिए। छलफलका क्रममा शिक्षा मन्त्रीका सल्लाहकार शैलेन्द्र झाले कलेज प्रशासनको यो कदम अमानवीय आवेगपूर्ण र लोकतान्त्रिक व्यवस्था विपरीत रहेको भन्दै राज्यका तर्फबाट माफी माग्नुभयो। आन्दोलनरत चिकित्सकले कलेजमा आफूहरूले मानसिक यताना र ज्यान मार्ने धम्कीसम्म सहनु परेको गुनासो गरेका छन्। आवासीय चिकित्सक डाक्टर अभिष शाहले कलेजमा व्यवहारिक अभ्यास गर्न नदिएको र धेरै बोले छतबाट खसालिदिने जस्ता धम्की आउने गरेको सुनाउनुभयो। आवासीय चिकित्सकले कलेजमा फेक फाइल र फेक फ्याकल्टी खड़ा गरिएको भन्दै त्यसको छानबिन गर्न र मर्यादित वातावरण निर्माण गर्न सरकारसँग माग गरेका छन्।
3: मेडिकल व्यवसायी तथा सामाजिक अभियन्ता दुर्गा परसाईले नयाँ राजनैतिक दल गठन गर्नुभएको छ। उहाँको नेतृत्वमा नेपाल पथ दल निर्वाचन आयोगमा औपचारिक रूपमा दर्ता भएको छ। लामो समयदेखि नागरिक बचाउ अभियान सञ्चालन गर्दै आएका परसाईले यसअघि दर्ता रहेको नागरिक बचाउ दलको नाम संशोधन गरेर नेपाल पथ दल कायम गर्नुभएको हो। आयोगले आज सो दललाई प्रमाणपत्र प्रदान गरेको छ। नयाँ दलको चुनाव चिन्ह परिवार सहितको घर राखिएको छ भने 351 सदस्यीय केन्द्रीय समिति गठन गरिएको छ। परसाई अध्यक्ष रहे पनि अन्य पदाधिकारी भने चयन हुन बाँकी छ।
4: रसुवाको साइफ्रोबेसीमा भेली ब्रिज निर्माणका लागि फाउण्डेशन तयार गर्ने काम शुरू भएको छ। नदीको दुवैतर्फ उपकरण परिचालन गरी सड़कको अस्थायी ट्र्याक निर्माण अघि बढ़ाइएको हो। साइफ्रोबेसीमा करिब 76 मिटर लामो भेली ब्रिज निर्माण गर्ने तयारी अनुसार एक्सेस रोड निर्माणको काम भइरहेको छ। पुल जडानका लागि आवश्यक करिब 14 मिटरको फाउण्डेशन निर्माण गर्न दुईवटा एक्सकाभेटर मार्फत जग खन्ने काम भइरहेको छ। बेत्रावतीमा भेलीब्रिज जडानको काम अन्तिम चरणमा पुगेपछि स्याफ्रोबेसीमा पनि निर्माणलाई तीव्रता दिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। पुल निर्माणसँगै अवरूद्ध सड़क सम्पर्क पुनस्थापित हुने र आवागमन सहज हुने मन्त्रालयको भनाइ छ। अर्स्याङदी नदीमा आएको लेदोसहितको गेग्रान बस्तीतर्फ बसेपछि चामे गाउँपालिका वडा नम्बर 5 र मनाङ निस्याङ गाउँपालिका जोड्ने सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार गैराती आएको बाढ़ीले नदीको बगर भरिएर लेदो सहितको भेल बस्तीको भागमा समेत पसेपछि स्थिति थप जटिल बनेको हो।
3: काले गण्डकी नदीमा आएको बाढ़ीले क्षतिग्रस्त बनेको राउघाट जलविद्युत आयोजना 11 दिनपछि पुनः संचालनमा आएको छ। प्राविधिक टोलीले निरन्तर मर्मत सम्हार गरी आजदेखि 20 मेगावाट क्षमताको एउटा युनिटबाट पुनः विद्युत उत्पादन शुरू गरेको हो। कुल 40 मेगावाट क्षमताको यो आयोजनामा 20-20 मेगावाटका दुईवटा युनिट छन्। दोस्रो युनिट पनि छिटी संचालनमा ल्याउने गरी मर्मतको काम भइरहेको रघुगंगा हाइड्रो पावर लिमिटेडले जनाएको छ। गत असोज 11 गते आएको बाढ़ीले विद्युत गृह डुबानमा पर्नुका साथै मुख्य संरचनामा क्षति पुर्याएपछि आयोजना ठप्प बनेको थियो।
4: काठमाडौँको जडीबुटीबाट गैराती गोली प्रहार गरी पक्राउ गरिएको डाका चोरी गिरोहलाई प्रहरीले आज सार्वजनिक गरेको छ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा हतियार देखाई सुनका गरगहना तथा नगद लुटपाट र मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा प्रहरीले गिरोहका नायके आयन माझीसहित 3 जनालाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरूमा सिन्धुली घर भई कलंकी बस्दै आएका 26 वर्षीय नायके आयन माझी तथा भक्तपुरको ठिमी बस्दै आएका मनोज कुमार मोक्तान र राकेश थिङ रहेका छन्। प्रहरीका अनुसार माझीमाथि काठमाडौँ भक्तपुर र काभ्रेमा गरी 27 वटा डाका चोरीका मुद्दा दर्ता छन्।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम
1: डिस्क होम खुशीको कनेक्शन।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब thahakhabar.com।
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
4: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
5: अब बाँकी समाचार। सशस्त्र प्रहरी बल नेपालले चाडपर्व लक्षित विशेष सुरक्षा योजना 2083 लागू गर्दै 28,126 जनशक्ति परिचालन गरेको छ। थप 4,500 जनशक्तिलाई तत्काल परिचालन गर्न सक्ने गरी तयारी अवस्थामा राखिएको छ। आजदेखि लागू योजना अन्तर्गत सीमा सुरक्षा, आपराधिक गतिविधि नियन्त्रण, राजमार्ग सुरक्षा तथा विपद उद्धारलाई प्राथमिकता दिइएको सशस्त्र प्रहरीले जनाएको छ। देशभर 141 स्थानमा नागरिक सहायता कक्ष, 16 स्थानमा स्वास्थ्य कक्ष र 13 स्थानमा पर्यटक सहायता कक्ष स्थापना गरिएको छ। समकक्षी सुरक्षा निकायसँगको समन्वयमा सीमावर्ती इलाकामा संयुक्त गस्ती समेत सञ्चालन भइरहेको सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता नेत्र बहादुर कार्कीले जानकारी दिनुभयो। झापाको काँकडभित्ता, पर्साको वीरगंज, रूपन्देहीको बेलहिया र बाँकेको जमुना नाकामा अवैध हात हतियार, विस्फोटक पदार्थ र लागू औषध पहिचान गर्न सक्ने तालिम प्राप्त स्निफिङ डग K9 टीम समेत परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ। त्यसैगरी दशैं तिहार, छठ तथा अन्य चाडपर्वमा हुन सक्ने आपराधिक क्रियाकलापको रोकथाम तथा नियन्त्रणका साथै मुख्य राजमार्गमा हुन सक्ने घटना तथा दुर्घटना न्यूनीकरण र समयमै उद्धार गर्न सक्ने गरी 37 स्थानमा एम्बुलेन्स सहितको आकस्मिक उद्धार टोली परिचालन गरिएको छ। चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत दैनिक 415 स्थानमा पिकेट, 418 स्थानमा चेक पोइन्ट, 601 पैदल गस्ती, 555 मोबाइल गस्ती, 182 लामो दूरीको गस्ती, 146 क्यूआरटी, 14 बम डिस्पोजल टीम, 37 एम्बुलेन्स, 251 विपद उद्धार टीम र 11 स्थानमा गोताखोर टोली 24 घण्टा तैनात रहनेछन्। सुरक्षामा प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिँदै संवेदनशील स्थानको सुरक्षा निगरानीका लागि आवश्यकता अनुसार 21 ड्रोन परिचालन गरिएको छ।
4: सरकारले आफ्ना श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता र प्रतिष्ठानलाई ताकेता गरेको छ। श्रम तथा व्यवसाय जन्ने सुरक्षा विभागले आज विज्ञप्ति जारी गर्दै श्रम ऐन बमोजिम पाउने सुविधा नदिए सम्बन्धित रोजगारदाता विरूद्ध उजुरी दिन श्रमिकलाई आग्रह गरेको हो। श्रम ऐन 2074 दफा 37 अनुसार परम्परा अनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा बोनस पाउने स्पष्ट कानूनी व्यवस्था छ। यदि नियमानुसार चाड पाउनुपर्ने चाडपर्व खर्च नदिएमा श्रमिकले आफ्नो क्षेत्रको श्रम कार्यालय वा सोझै विभागमा उजुरी दिन सक्नेछन्।
5: चाडपर्व नजिकैसँगै हुन सक्ने कालोबजारी, म्याद सकिएका खाद्य वस्तुको बिक्री र मनपरी मूल्यवृद्धि नियन्त्रण गर्न काठमाडौँ महानगरपालिकाले बजार अनुगमनलाई अघि बढ़ाएको छ। चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको माग बढ़ने मौका छोपेर अस्वस्थकर र गुणस्तरहीन सामान बिक्री हुन सक्ने भएकाले महानगरले बजारमा सक्रियता बढ़ाएको हो। आज सामकुशी क्षेत्रमा गरिएको अनुगमनका क्रममा टोलीले खाद्य वस्तुको म्याद, मूल्य सूची र पसल दर्ताको स्थिति जाँच गरेको छ। नियम विपरीत व्यापार गर्ने व्यवसायीहरूलाई टोलीले सचेत गराउँदै कानूनी कार्यवाहीको चेतावनी समेत दिएको छ। महानगरले उपभोक्तालाई पनि सामान खरिद गर्दा उत्पादन र म्याद सकिने मिति अनिवार्य रूपमा हेर्न आग्रह गरेको छ।
4: शेयर बजारमा नेप्से परिसूचक आज सामान्य अंकले बढ़ेको छ। नेप्से आज 2.31 अंकले बढ़ेर 2574 बिन्दुमा कायम भएको छ। कारोबार रकममा भने केही सुधार देखिएको छ। हिजो 3.74 अर्ब करोड़को शेयर खरिद बिक्री भएको बजारमा आज 3.93 अर्ब करोड़को कारोबार भयो। कारोबारमा आएका मध्ये 140 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 127 कम्पनीको शेयर मूल्य घट्दा 11 कम्पनीको शेयर मूल्य स्थिर रह्यो।
5: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। भारतीय दिग्गज अभिनेता नाना पाटेकरको 75 वर्षको उमेरमा निधन भएको छ। भारतको गोवास्थित डोना पाउलामा आफ्नै निवासमा बेहोश अवस्थामा भेटिएका पाटेकरलाई तत्काल नजिकैको अस्पताल लगिएको थियो, तर बिहान करिब 5:30 बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। भारतीय संचार माध्यमहरूका अनुसार पाटेकरलाई हृदयघात भएको थियो। अस्पताल ल्याएपछि चिकित्सकले करिब 45 मिनटसम्म सक्रिय उपचार गरेका थिए, तर कुनै प्रतिक्रिया नआएको मणिपाल अस्पतालका ओन्कोलोजी विभागका प्रमुखले परिवारलाई जानकारी दिएका थिए। हिन्दी र मराठी सिनेमामा लामो समयदेखि सक्रिय पाटेकरलाई परिन्दा, क्रान्तिवीर, अब तक 56, वेलकम लगायत चलचित्र सर्वाधिक लोकप्रिय छन्।
4: क्यानेडाली कवि, निबन्धकार तथा अनुवादक एन कार्सनले यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गर्नुभएको छ। 76 वर्षीय कार्सन साहित्यमा नयाँ प्रयोगका लागि चर्चित हुनुहुन्छ। शास्त्रीय परम्परासँगको रोचक सम्वाद मार्फत समकालीन साहित्यका लागि नयाँ रूपहरू सृजना गर्ने उहाँको साहसिक र नवीन कृतिहरूका लागि कार्सनलाई यसपालि सम्मानित गर्ने निर्णय गरिएको नोबेल समितिले जनाएको छ। जीवनभरको साहित्यिक योगदान र उत्कृष्ट कृतिहरूका आधारमा प्रदान गरिने यो सम्मानलाई विश्व साहित्यकै सबैभन्दा प्रतिष्ठित पुरस्कार मानिन्छ। यसको पुरस्कार राशि 12 मिलियन स्वीडेनी क्रोनर, करिब 12 लाख अमेरिकी डलर रहेको छ।
5: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् 2026 नोबेल शान्ति पुरस्कारका लागि आफू पूर्ण रूपमा योग्य रहेको दावी गर्नुभएको छ। व्हाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकाल शुरू भए यता 8 युद्ध अन्त्य गरिसकेको बताउनु भएको हो। ट्रम्पले लामो समयदेखि आफ्नो कूटनीतिक प्रयासका लागि आफू पुरस्कारका लागि योग्य भएको जिकिर गर्नुभएको छ। आफूले अरू कसैले गर्न नसकेको काम उहाँले गरेको उहाँको भनाइ छ। भोलि नर्वेजियन नोबेल समितिले पुरस्कारको घोषणा गर्नेछ। यसअघि ट्रम्पले जून 2025 पनि पुरस्कारका लागि दावी प्रस्तुत गर्नुभएको थियो। ट्रम्पले नोबेल समितिको निष्पक्षतामाथि टिप्पणी गर्दै सन् 2009 तत्कालीन राष्ट्रपति बराक ओबामालाई नोबेल शान्ति पुरस्कार दिएको निर्णयको पुनः आलोचना गर्नुभएको छ। साथै गत वर्षकी नोबेल विजेता भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोसँगको भेट स्मरण गर्दै मचाडोले आफ्नो पदक आफूलाई सुम्पेको दावी समेत ट्रम्पले गर्नुभएको छ।
4: नेपाल परिवेशमा अब खेल समाचार। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको पछिल्लो पुरूष एक दिवसीय विश्व वरियतामा नेपालले एक स्थान सुधार गरेको छ। यसअघि 17 स्थानमा रहेको नेपाल एक स्थान सुधार गर्दै वरियतामा 16 स्थानमा उक्लिएको हो। आईसीसीको अध्यावधिक विवरण अनुसार नेपालले 939 अंकसहित 28 रेटिङ पाएको छ। नेपालभन्दा एक स्थान माथि रहेको अमेरिकाको 42 रेटिङ छ। एक स्थान खस्किएर 17 स्थानमा पुगेको नामिबियाको 28 रेटिङ भए पनि कुल अंकका आधारमा नेपालभन्दा पछाडि परेको छ। विश्व वरियताको शीर्ष स्थानमा 115 रेटिङसहित भारत यथावत छ। यसैगरी न्यूजील्याण्ड, दक्षिण अफ्रिका, अस्ट्रेलिया, पाकिस्तान, इंग्ल्याण्ड, श्रीलंका, अफगानिस्तान, बंगलादेश र वेस्ट इण्डिज क्रमशः दोस्रोदेखि 10 स्थानमा छन्।
5: नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणका लागि विराटनगर किङ्सले धम्मिका प्रसादलाई पुनः प्रशिक्षकमा निरन्तरता दिएको छ। यससँगै प्रसादले आगामी सिजनमा पनि विराटनगर किङ्सको प्रशिक्षण तथा रणनीतिक नेतृत्व सम्हाल्नेछन्। श्रीलंका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर धम्मिका प्रसादले श्रीलंका लागि 25 टेस्ट, 24 ओडीआई र 14 टी20 अन्तर्राष्ट्रिय खेल खेलेका छन्। विराटनगर किङ्समा पुनः जिम्मेवारी पाउँदा धम्मिका प्रसादले खुशी व्यक्त गरेका छन्।
4: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एक पटक।
5: कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान भोलिलाई सारियो। एमाले बैठकमा विद्याको इन्ट्री, मंगसिर पहिलो साता राष्ट्रिय भेला गर्ने।
4: आन्तरिक वायुसेवा कम्पनी हवाई भाडा घटाउन सहमत। दशैंका लागि काठमाडौँबाट घर फर्कनेको संख्या बढ़दो क्रममा।
5: नतिजा कीर्ति गरी विदेशमा रहेका व्यक्तिलाई परीक्षा विनय लाइसेन्स वितरण। 7 जना विरूद्ध अख्तियारले चलाए भ्रष्टाचार मुद्दा।
4: अन्तर्राष्ट्रिय साहित्यतर्फको नोबेल पुरस्कार क्यानेडाली कवि एन कार्सनलाई, नोबेल शान्ति पुरस्कारमा अमेरिकी राष्ट्रपति ट्रम्पको दावी।
5: र आईसीसी एक दिवसीय वरियतामा नेपालको एक स्थान सुधार।
4: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।
3: थाह
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्।
6: 21 औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी करिब 1 दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर लगनखेल पोलिक्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।

0: तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छाना मुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छाना मुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
1: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि।
2: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
1: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
2: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने। सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन, ढुक्क हौ। प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा नेपाली कांग्रेसको नेतृत्व चयनमा ढिलाइ, पटक पटक समय सार्दै मतदान, अब भने भोलि मात्र, परिणाम चाहिँ कहिले आउँछ?
1: म्याक्सिमम लाग्यो भने 3 दिन, नत्र 2 दिन भित्रमा म रिजल्ट दिलाउँछु।
0: अर्को दल एमालेको आन्तरिक राजनीति बारे पनि चर्चा, नेता रघुवीर महाशेरसँग कुराकानी, अनि
2: लास्ट नै भेटेको छैन, कतिखेर त आउँछ कि जस्तो नि लाग्छ है, तर आउँदैन होला।
0: भोटेकोसीको बारीमा बेपत्तालाई सम्झिरहेका तिनका परिवारजनको पीड़ा। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: प्रदीप बस्यालबाट समाचार सुन्नुहोस्। पूर्वी युक्रेनी शहर क्रामातोक्समा दुईवटा बसमा भएका आक्रमणमा कम्तीमा 30 जनाको मृत्यु भएको बताइएको छ। स्थानीय अधिकारीहरूले सार्वजनिक गरेका तस्विरहरूमा जलेर ध्वस्त भएका बस र सड़कभरि छरिएका भग्नावशेषहरू देखिन्छन्। उक्त क्षेत्रका प्रमुखले रूसले जानाजान सर्वसाधारणलाई निशाना बनाएको र युद्ध सम्बन्धी सबैजसो नियमहरूको उल्लंघन गरेको आरोप लगाएका छन्। सुरक्षा अवस्था बिग्रिएको भन्दै उनले क्रामातोक्स र नजिकैको स्लोभियान शहरमा सार्वजनिक यातायात सेवा बन्द गर्ने आदेश दिएका छन्। युक्रेनको राजधानी शहर किएवमा पनि दुईवटा छुट्टा छुट्टै आक्रमणमा परि 3 जनाको मृत्यु भएको बताइएको छ। मध्य पूर्वबाट हुने पेट्रोलियम आपूर्तिलाई लिएर व्याप्त चिन्ताका कारण तेलको मूल्य थप 5% वृद्धि भएको छ। अन्तर्राष्ट्रिय मापदण्ड मानिने ब्रेन्ट क्रूडको मूल्य प्रति ब्यारल $105 भन्दा केही माथि पुगेको छ। बीबीसीका सेवास्टियन असर भन्छन्, एक्सियस न्यूज साइटले वाशिङटनले नोभेम्बरको मध्यावधि निर्वाचन अघि इरानमाथि नयाँ आक्रमणहरू गर्न सक्ने भन्ने खबर छापेको छ। बीबीसी संवाददाताको भनाई, त्यस्ता खबरले पछिल्लो यस मूल्य वृद्धिलाई बढ़ावा दिएको विश्लेषकहरू बताउँछन्। तर एकजना बजार विश्लेषकका अनुसार यो वाशिङटनले तेहरानमाथि दबाव बढ़ाउने प्रयास मात्रै पनि हुन सक्छ। साउदी अरबको राजधानी रियादमा ठूला विस्फोटनका आवाजहरू सुनिएका छन्। इरान समर्थित यमनका हुती विद्रोहीहरूले रियाद विमानस्थलमा आक्रमण गरेको दावी गरेका छन्। साउदी नेतृत्वको गठबन्धनले भने हुथीहरूले रियादलाई लक्षित गरी प्रहार गरेका दुईवटा ब्यालिस्टिक क्षेपास्त्रलाई विजयमा रोकेको जनाएको छ। सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको एउटा भिडियोमा विमानस्थलबाट धुवाको ठूलो मुस्लो निस्किरहेको देखिन्छ। यस विषयमा कुनै आधिकारिक पुष्टि भएको छैन, तर विभिन्न स्रोतहरूले त्यहाँ रोकिएको एउटा खाली विमानमा प्रहार भएको जनाएका छन्। इजरायलले अधीनस्थ पूर्वी जेरुसलममा रहेका ब्रिटिश वाणिज्य दूतावासलाई नियोगका रूपमा घटाएको छ। गैर कानूनी रूपमा बनाइएका वेस्ट ब्याङ्कका बस्तीबाट उत्पादन हुने इजरायली सामानहरू प्रतिबन्धित गर्ने ब्रिटेनको निर्णयको विरोधमा इजरायलले यसअघि उक्त कूटनीतिक भवन पूर्ण रूपमा बन्द गर्ने धम्की दिएको थियो। करिब 200 वर्षदेखि सञ्चालनमा रहेको उक्त कूटनीतिक भवनमा अब कम कर्मचारीहरू हुनेछन् र इजरायलले उसका गतिविधिको दायरा सीमित हुने भनेको छ। ब्रिटेनले इजरायललाई वाणिज्य दूतावास बन्द गर्ने कुनै कानूनी अधिकार नभएकोमा जोड़ दिइरहेको छ। र यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार क्यानाडाकी कवि, लेखिका तथा अनुवादक एन कार्सनले पाउने नोबेल पुरस्कार समितिले घोषणा गरेको छ। कार्सनका सृजनाहरूमा प्राय पद्य, गद्य र संवादको सम्मिश्रण पाइन्छ। समीक्षकहरूले त्यसलाई कुनै निश्चित विधामा नबाँधिने मिश्रणका रूपमा व्याख्या गर्ने गर्छन्। 76 वर्षीय कार्सन 20 वटा भन्दा बढ़ी पुस्तक एवं अनुवाद कृतिकी सर्जक हुन्। काव्यिक उपन्यास अटोबायोग्राफी अपग्रेड उनका सबैभन्दा चर्चित कृति मध्ये गनिन्छ। ग्रीक मिथकको आधुनिक प्रस्तुति रहेको उक्त कृतिले समलिङ्गी पहिचानको विषयलाई समेटेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। काठमाडौँमा जारी नेपाली कांग्रेसको महाधिवेशन 5औं दिन पुग्दा समेत नेतृत्व चयनको निम्ति मतदान हुन सकेको छैन। आज पटक पटक मतदानको समय सार्दै उक्त पार्टीले अब भोलि बिहान मात्र मतदान गर्ने निर्णय गरेको छ। कांग्रेस सभापतिमा गगन थापा विरूद्ध पनि उम्मेद्वारी परेको छ। उनका प्रतिस्पर्धी तुलनात्मक रूपमा कमजोर र अपरिचित अनुहार रहेको बताइन्छ। अन्य कतिपय पदमा भने चर्चित र वरिष्ठ नेताहरूबीच चुनावी भिडन्त हुन लागेकाले त्यसमा धेरै जसोको चासो पाइन्छ। तर कांग्रेसको मतदान किन निर्धारित समयमा हुन सकेन? कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का,
1: चुनाव भनेपछि यो देख्दाखेरि चाहिँ 7,000 तान्चुन हो होइन, तर मतपत्र 2,87,000 जस्तो छाप्नुपर्छ। हाम्रो 23 वटा क्लस्टर छ, त्यसमा मेरो चाहिँ डिजिटल सिग्नेचर हो। मतदान अधिकृतहरूको चाहिँ 32 जना चाहिँ कानून व्यवसायीहरूले वरिष्ठ अधिवक्ताहरूले मतपत्र चाहिँ सही गर्न भ्याउनु भएन। 3 बजेतिर दिउँसो चाहिँ फेरि सुरु गरे भ्याउँथे म। 3 बजे चाहिँ सुरु गरे भने बेलुका चाहिँ 12-2-1-2 जान सक्ने आकलन गरी यो राति चाहिँ तपाईँलाई थाहा छ नि अब मतदाताहरू पनि यही हो अलिअलि केही होला अलिअलि यसो केही खायो अरे भने फेरि झगडा सगडा होला कसैले कसैलाई पानतुन गर्ला त्यति भयो भने त्यो त नमजा हुन्छ नि अहिलेसम्म मैले स्मुथली भाँकिराखे जस्तो लाग्छ राति चाहिँ गरेर के नै गर्यो भन्ने निष्पक्षता पनि अहिले मान्छेले शङ्का गर्ने ठाउँ भएको हुनाले मैले भोलि बिहान 7 बजे गरिदियो बेलुका चाहिँ 3 बजेसम्मलाई समय राखेको छु 7-3 भयो भने चुनाव सिद्धिहाल्छ भनेर मैले राखेँ हो त्यसमा कहीँ केही खोज छैन
0: तर 3 बजे सकिएला त
1: टाइम मैले चाहिँ क्यालकुलेसन गर्दाखेरि सिद्धिन्छ भनेरै राखेँ हो 3 बजेसम्म सिद्धेन भने नि 4 बज्ला 5 बज्ला त्यो 2 घन्टा भन्दा तलमा चाहिँ हुँदै हुँदैन
0: 5-6 दिन त भइसक्यो मतगणनाको अन्तिम परिणाम आउन चाहिँ कति समय लाग्छ फेरि
1: मतगणना हाम्रो केन्द्रीय कार्यालयमै गर्नी चाहिँ वातावरण मिलाएको छ मैले 10-12 काउन्टर राखिदियो भने चाहिँ त्यो मिसिनले गर्ने जस्तै चाँडै नै हुन्छ भन्ने लाग्छ मलाई म्याक्सिमम लाग्यो भने 3 दिन नत्र 2 दिनभित्रमा म रिजल्ट ल्याउँछु
0: उनी थिए काङ्ग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का अर्को दल नेकपा एमाले राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पहिलो पटक वरिष्ठ नेताको रूपमा सहभागी भएको बैठकले सो निर्णय गरेको हो विगतमा नेतृत्व परिवर्तनको निकै चर्चा भइरहेको एमाले राष्ट्रिय भेला चाहिँ किन गर्न लागेको यो प्रश्न हामीले सोधेका थियौं एमालेका उपमहासचिव रघुवीर महासेठलाई
4: मन्सिरमा चाहिँ हामी चाहिँ 7 प्रदेशमा एकै दिन वार्ड र पालिका अधिवेशन गर्ने निर्णय गरेका छौँ त्यस पछाडि हामीले एउटा राष्ट्रिय भेला र त्यसपछि हामी प्रदेश स्तरीय भेला गर्छौँ त्यसको मुख्य उद्देश्य भनेको जुन प्रकारले अहिले एमालेमाथि आक्रमण भएको छ सत्ता पक्षबाट त्यो कुरा सँगसँगै हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक सम्बन्धी जानकारी गराउन पार्टीलाई पुनर्जागरणको लागि अर्थात् अझ ऊर्जा दिनको लागि कार्यकर्तामा उत्साह ल्याउनको लागि र आगामी चुनावलाई लक्षित गर्दै हाम्रो यो भेला हुन्छ
0: भनेपछि अब यो नेतृत्व परिवर्तनको मुद्दा चाहिँ त्यहीबाट सिद्धिन्छ औपचारिक रूपमा
4: नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर कसैले पनि हिजो पनि भनेको थिएन पुनर्गठनको कुरा उठाएको थियो र त्यो पनि विधेयक प्रक्रिया मार्फत जानको लागि त्यसैले यो नेतृत्व परिवर्तनको कुरा त न हिजो थियो न आज छ न भोलि रहनेछ त्यसको त हाम्रो विधि प्रक्रिया छ त्यो विधि प्रक्रिया अब महाधिवेशन छन् जे गर्नुपर्छ त्यो त्यही बेला निर्णय हुन्छ त्यो
0: विशेष महाधिवेशन गर्ने राष्ट्रिय भेला गर्ने अनेक विधि प्रक्रिया थिए त्यसको पनि माग भइरहेको थियो नि पार्टीमा त
4: होइन माग भएको होइन छलफलको लागि यो कुराहरू लगेको
0: हो हस्ताक्षर अभियान चल्यो पार्टीका महासचिवहरू वरिष्ठ नेताहरू कैयौँले त्यो मुद्दा उठाएर हिँडेको बैठकमा समेत कुरा उठाएको भनेर आयो त्यो सबै गलत थियो त
4: सिग्नेचर गर्ने अभियान भएको जस्तो मलाई त लाग्दैन मौखिक कुरा भयो होला
0: तपाईँको जुन आज बोलि सुन्यो यता अलिक तपाईँको पार्टी अध्यक्षले दिएको चेतावनी पछि अलिक तर्से जस्तो सुन्यो नि त तपाईँको आवाज
4: हेर्नुहोस् पार्टी अध्यक्षले कसैलाई चेतावनी दिए जस्तो मलाई लाग्दैन र चेतावनीको कुनै अर्थ पनि हुँदैन सबै विधि प्रक्रियाबाट आएको छ चेतावनीले केही हुनेवाला छैन चेतावनी यदि दिनुभएको छ भने त्यसको कुनै अर्थ छैन किनकि पार्टीभित्र विधान छ विधि प्रक्रिया छ त्यसैले चेतावनी दिनु नदिनु कुनै अर्थ छैन मैले बुझेको छैन कि
0: तर विगतमा तपाईँले पनि हामीसँग त पुनर्गठनको आवश्यकताको बारेमा व्यापक बहस गर्नुभयो भन्नुभयो पनि
4: होइन मैले सुन्नु पुनर्गठनको बारेमा मैले एकदमै गरेको जस्तो मलाई लाग्दैन
0: मसँगै कुरा गर्दाखेरि
4: देशको होइन देशको आवश्यकता हो पार्टीमा ऊर्जा ल्याउनु पर्छ ऊर्जा कसरी ल्याउने हो त्यो विषय बारेमा सोच्नु पर्छ भन्ने मेरो हिजो पनि भनाइ थियो आज पनि भनाइ छ कसरी हुन्छ जसरी हुन्छ पार्टीभित्र चाहिँ ऊर्जा उत्पन्न चाहिँ ऊर्जा चाहिँ ल्याउनु पर्यो उत्पन्न गर्नु पर्यो
0: अब त्यो अध्यक्षमा केपी शर्मा ओलीलाई राखेर पनि त्यो सम्भव छ भन्ने तपाईँलाई लाग्छ
4: सुन्नुहोस् न उहाँलाई हटाउनलाई पनि त विधि प्रक्रिया चाहियो नि त
0: भनेपछि तपाईँहरूको बल पुगेन भन्ने निष्कर्षमा तपाईँहरू पुग्नुभयो त्यसो भए के हो
4: सुन्नुहोस् न त्यस्तो केही पनि होइन र मैले भने नि हिजो नेतृत्व परिवर्तन गर्ने कुरा हिजो पनि थिएन पार्टीलाई पुनर्गठन गरेर कसरी बलियो बनाउने त्यो कुरा हिजो पनि भएको थियो र यो जति भेला हामी गर्दैछौँ त्यो सबै पार्टीलाई बलियो बनाउनलाई नै गर्दैछौँ
0: उनी थिए नेकपा एमालेका नेता रघुवीर महासेठ तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटे कोशी त्रिशुली नदीको बाढीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारी सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। सरकारले उक्त बाढ़ीमा परेर बेपत्ता भएकाहरूसँग सम्बन्धित समेत 3 अध्यादेश राष्ट्रपति समक्ष सिफारिश गरेको छ। मन्त्री परिषदको हिजोको निर्णय अनुसार आज सिफारिश गरिएको हो, जसमा भूमि र वन सम्बन्धी अध्यादेशहरू पनि रहेको जानकारी दिँदै राष्ट्रपति कार्यालयका प्रवक्ता तथा सहसचिव कृष्ण बहादुर शाही।
5: राष्ट्रपति कार्यालयमा प्राप्त भएपछि हामी राष्ट्रपति ज्यूको निजी सचिवालयमा जानकारी गराउँछौ। त्यो जानकारी भएको छ, प्रक्रियागत हिसाबले अध्ययन शुरू भइसकेको छ आजदेखि।
0: विपद सम्बन्धीको बारेमा त के बाहिर आइरहेको छ, तर अन्य अध्यादेशको अन्तर्वस्तुको बारेमा केही भन्न मिल्छ तपाईँले?
5: होइन, अहिले चाहिँ राष्ट्रपति कार्यालयले प्राप्त मात्रै गरेको छ र त्यसलाई चाहिँ अध्ययन गर्ने विज्ञजीवहरू हुनुहुन्छ, कार्यालयले अध्ययन गर्न बाँकी छ। अहिले खालि के हो भने कार्यालयमा प्राप्त भएको मात्रै हो र त्यसलाई चाहिने गरिएर अथवा नेपाल सरकारले पेश गरेका कुराहरू हेर्दै निकाय अथवा चाहिने विज्ञहरू हुनुहुन्छ, उहाँहरूले हेरेपछि मात्रै त्यो कुरो बाहिर आउँछ।
0: उनी थिए राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर शाही। बाढ़ीमा हराइरहेकाहरूका परिवारलाई राहत दिन र अन्य काम सहज तुल्याउन सरकारले अध्यादेश सिफारिश गरेको बताइएको छ। बाढ़ीबाट विस्थापित भएकाहरूमा परिवारका सदस्य गुमाएकाहरू पनि छन्। परिवारको सारथी गुमाउँदाको पीड़ाले छटपट्टीमा रात बिताइरहेकाहरूको पीड़ा पस्किँदैछन्। नुवाकोटबाट शक्तिमाया तामाङ।
6: रसुवाको आमा छोडिङमो गाउँपालिकाकी लक्ष्मी यालमो घलेकी परिवारको जीवन सोचे जस्तै चलिरहेकोमा गत भदौ 10 गते आएको बाढ़ीले जिउने सहारा खोसेपछि हिजो आजको समय बिताउन कठिन भइरहेको उनले बताइन्। 3 सन्तान लिएर शिविरमा बसिरहेकी उनलाई शनिबार नाइदी हुन्थ्यो जस्तो लाग्छ भन्दै उनी भक्काने।
7: जुन दिन त डाक्टर हुन्छ त्यही दिन आउँछ रे बाबा बहिर गएको छ भनेर भन्दाखेरि, बहिर बहिर हुँदाखेरि त मम्मी भिडियो कल आउँथ्यो त अनि बाबालाई फोन गर्नु न मात्रै भनेर बस। लाज भए भेटेको भए पनि अलिकति त चित्त त बुझ्थ्यो, लास नि भेटेको छैन, कतिखेर त आउँछ कि जस्तो नि लाग्छ है, तर आउँदैन होला।
6: पासाङ ज्योमो तामाङलाई अहिले बुढेसकालमा छोरा गुमाउँदाको पीड़ा छ। उनी भन्छिन् लास मात्र भए पनि भेटेको भए चित्त बुझाउन सक्थ्यो होला, विपनामा नभेटे पनि सपनीमा भए पनि भेट्छ कि भनेर नाम जपेर सुत्छु, तर सपनीमा पनि भेटिँदैन।
8: फर्केर आउँछ कि के भने हेरेको आउँदैन, मामी भनेको भन्ला उ भन्दैन, छोराको याद आउँछ कहाँ जाने, सपनामा देख्नु न देख्दै देख्दैन, मामी भनेको बोलाउँछ कि भनेको आउँदै आउँदैन।
6: आफूहरू दिनमा मनोपरामर्श, विभिन्न संघ संस्थाबाट आउने मानिसहरू र साथीहरूसँगको घुलमिलमा बित्छ, तर सुत्ने बेला भएपछि विगत र भविष्य सम्झेर निदाउन नसक्ने गरेको उनीहरूले बताए। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय विषय। अग्रमोर्चामा रहेको युक्रेनी शहर क्रामातोत्स्कमा सर्वसाधारण बोकेका 2 बसमाथि रूसले गरेको ग्लाइड बम हमलामा परेर 30 भन्दा बढ़ीको मृत्यु भएको छ। युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले आफूहरूले आक्रमणको उनकै शब्दमा आवश्यक जवाब दिने बताएका छन्। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट प्रदीप बस्यालबाट।
3: रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्पूर्ण युक्रेनी औद्योगिक क्षेत्र डोनबासमाथि दावी गर्दै आएका छन् र सोही दावी अन्तर्गत मस्कोले ती क्षेत्रहरू कब्जा गर्ने प्रयास गरिरहेको छ। युक्रेनी अधिकारीहरूले सोही क्षेत्र अन्तर्गत पर्ने अर्को एक गाउँमा पनि 3 मृत्यु भएको बताएका छन्। डोनेस्कका क्षेत्रीय प्रमुखका अनुसार पछिल्ला घटनामा अन्य 18 घाइते भएका छन्। ती क्षेत्रीय प्रमुखले रूसले सकेसम्म धेरै सर्वसाधारणको ज्यान लिने उद्देश्यले यात्रुवाहक बसहरूलाई लक्षित गरेको आरोप लगाए। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिग्राममा एक पोस्ट लेख्दै भने, रूसले डोनबासमा रहेका सम्पूर्ण जीवन नष्ट गर्ने प्रयास गरिरहेको छ र यसप्रति विश्वले प्रतिक्रिया जनाउनुपर्छ। उनले थप भने, कड़ा प्रतिक्रिया ठ्याक्कै यस्तै प्रतिक्रिया जसको हकदार रूसीहरूले निम्त्याएका यी तमाम मृत्युका लागि उनीहरू आफै छन्। स्थानीय सरकारी वकिलहरूले सार्वजनिक गरेका तस्विरहरूमा बसको जलेको धातुको ढाँचा, भग्नावशेष र सड़कमा रहेका केही पीड़ित देखिन्छन्। मस्कोले पछिल्लो आक्रमणबारे हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पक्र हिँड सकिन्छ। अब एकैछिनमा भोटे कोशी त्रिशुली बाढ़ी प्रभावितहरूका लागि हाम्रो विशेष कार्यक्रम बीबीसी हातीमालो एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिनेछ। हामीलाई भने भोलि बेलुकी 9:15 निम्ति विदा दिनुहोस्। नमस्कार।
9: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
10: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम।
9: It's 9 p.m.

0: 21औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब एक दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हार जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98-510-600-69।
1: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
2: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
1: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
2: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुकढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
3: रेडियो थाहा संचार 99.4, निष्पक्ष सक्रियताको अभ्यास।

0: AIO.
1: AIO?
0: Yes, AIO. All in one mart. The best place for shopping.
1: के छ र हो खास त्यहाँ?
0: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, ब्याङ्किङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
1: वाउ, कहाँ छ र यो?
0: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
2: All in one mart, helping make your life easier.
3: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
4: मार्बल। मार्बलका सीपीपीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाट ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवनभरको।

पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक अमलदार तनसरा मास्कुटी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिका साथमा नेपाली सेनाले सर्पदंश उपचार मार्फत गरेको नागरिक सेवा र सर्पदंशबाट बस्ने उपायबारे तयार पारिएको रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक उपसेनानी मनिष अधिकारीबाट सुन्नुहोस्। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति हुनुभएका दुईजना सहायक रथीलाई जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच असोज 6 गते दर्जानी चिन्ह प्रदान गर्नुभएको छ। उहाँले सहायक रथी श्री शोभेन्द्र सिंह महत र सहायक रथी श्री प्रकाश थापालाई उपरथीको दर्जानी चिन्ह प्रदान गर्नुभएको हो। सोही अवसरमा प्रधान सेनापतिले सहायक रथी दर्जामा पदोन्नति हुनुभएका महासेनानी श्री मदनजंग राणा र प्राविधिक महासेनानी श्री भरतलाल श्रेष्ठलाई समेत दर्जानी चिन्ह प्रदान गर्नुभयो। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका नवौं ब्याचका नवदीक्षित चिकित्सकहरूलाई असोज 8 गते प्रमाणपत्र वितरण गर्नुभएको छ। उहाँले शैक्षिक सत्र 2076-77 सञ्चालन भएको चिकित्सा शिक्षा स्नातक तहको एमबीबीएस उत्तीर्ण गरी इन्टर्नशीप पूरा गरेका 85 जना चिकित्सकहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको हो। सो अवसरमा प्रधान सेनापतिले दीक्षित चिकित्सकहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभई स्वास्थ्य क्षेत्रमा सेवारत रहँदा मर्यादित र नैतिक धरातलमा रही समाज, राष्ट्र र समग्रमा मानव सेवामा समर्पित हुन सुझाव दिनुभयो। नेपाली सेनाले स्वास्थ्य शिक्षा मार्फत स्वास्थ्य सेवामा टेवा पुर्याउने पवित्र उद्देश्यका साथ 2068 सालमा स्थापना गरेको उक्त संस्थानबाट हालसम्म 944 जना चिकित्सकहरू दीक्षित भइसकेका छन्। नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटहरूसहित 22 स्थानमा सञ्चालित सैन्य आधार तालिम असोज 9 गते सम्पन्न भएको छ। 9 महिना अवधिको उक्त तालिमबाट 2502 जना पुरूष तथा 466 जना महिला गरी 2968 जना सैन्य दीक्षित भएका छन्। तालिम समापनको अवसरमा आयोजित चुट्टा चुट्टी कार्यक्रमहरूमा सैन्य जवानहरूले अन्तिम दलेल कवाच प्रदर्शन गरेका थिए। सो क्रममा नम्बर 1 सैन्य तालिम केन्द्र त्रिशुलीमा सञ्चालित तालिमको काठमाडौँको छाउनी स्थित नम्बर 16 बाहिनी अड्डामा सम्पन्न अन्तिम दलेल कवाज सैनिक तालिम महानिर्देशक उपरथी श्री प्रेमबहादुर पुनले निरीक्षण गर्नुभई उत्कृष्ट शिक्षार्थीलाई पुरस्कृत गर्नुभयो। त्यस्तै नम्बर 2 सैन्य तालिम केन्द्र सैना मैनामा मध्यपश्चिम पृतनापति उपरथी श्री हिम्मत बहादुर विष्टले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभई उत्कृष्ट शिक्षार्थीलाई पुरस्कृत गर्नुभयो। त्यस्तै मोरङ स्थित पूर्वी पृतना तालिम शिक्षालयमा पूर्वी पृतनापति उपरथी श्री शक्तिजङ बस्नेतले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभएको छ। सिन्धुली स्थित भवानीबक्स गढमा मध्य पूर्वी पृतनापति उपरथी श्री भुवन खत्रीले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभएको छ। त्यस्तै हेटौँडा स्थित गोरखबहादुरगढमा मध्य पृतनापति उपरथी श्री विष्णु कुमार खड्काले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभएको छ। त्यस्तै सुर्खेत स्थित उत्तर पश्चिम पृतना तालिम शिक्षालयमा उत्तर पश्चिम पृतनापति उपरथी श्री पदम बहादुर बुढा पीएचडीले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभएको छ। कैलाली स्थित देवीदलगढमा सुदूरपश्चिम पृतनापति उपरथी श्री पवन खत्रीले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभएको छ। त्यस्तै थानकोट स्थित उपत्यका पृतना तालिम शिक्षालयमा उपत्यका पृतनापति उपरथी श्री द्रव्यराम भण्डारीले अन्तिम दलेल कवाजको निरीक्षण गर्नुभएको छ। कठिन परिस्थितिमा पनि कर्तव्य पालना गर्न सक्ने दृढ इच्छाशक्ति, सहनशीलता, आत्मविश्वास र पेशागत रूपमा दक्ष सैनिक तयार गर्ने उद्देश्यले 2082 मंगिर 7 गतेबाट तालिम सञ्चालन गरिएको थियो। उत्तर पश्चिम पृतनापति उपरथी श्री पदम बहादुर बुढा पीएचडीले असोज 6 गते पश्चिम एयरबेसको निरीक्षण गर्नुभएको छ। सो क्रममा उहाँले ह्याङ्गर, स्टोर, हवाई साधन, जवान लाइनको निरीक्षण गर्नुभई सकल दर्जालाई सम्बोधन गर्नुभयो। निरीक्षणका दौरान बेसका प्रमुख पाइलट महासेनानी श्री प्रताप बहादुर बोहराले पश्चिम एयरबेसको वस्तुस्थितिबारे जानकारी गराउनु भएको थियो। पश्चिम एयरबेसले असोज 8 गते 2 जना बिरामी महिलाको हवाई उद्धार गरेको छ। बेसले जलेर घाइते भएकी जुम्ला जिल्ला गुठीचौर गाउँपालिका 5 की 50 वर्षीया माया भण्डारीलाई उद्धार गरी नेपालगंज र जटिल प्रसूति समस्या परेकी रूकुम पश्चिम जिल्ला मुसिकोट नगरपालिका 1 की 33 वर्षीया मनिषा केसी रावललाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याएको हो। यसअघि बेसले जटिल प्रसूति समस्यामा परेकी बाजुरा जिल्ला गौमूल गाउँपालिका 5 की 26 वर्षीया मनिषा रोकायालाई असोज 6 गते हवाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याएको थियो। गोरखतलगढ़बाट खटिएको टोलीले नवलपरासी सुस्ता पश्चिम 5 थारू टोलका स्थानीयलाई असोज 10 गते सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। अविरल वर्षाका कारण नारायणी नदीको बहाव बढेर नवलपरासी सुस्ता 5 थारू टोल डुबानमा परेपछि स्थानीयलाई उद्धार गरी सुस्ता गाउँपालिका 5 बलिनगर स्थित बीपी माध्यमिक विद्यालयमा सारिएको हो। कालीप्रसादगढ़ इन्जिनियर्सबाट भदौ 27 असोज 7 गतिसम्म खटिएको टोलीले धादिङ जिल्ला बेनीघाट रोराङ गाउँपालिका 3 शीतल बजारमा अवरूद्ध भएको सड़क ब्लास्टिङ गरी खुलाएको छ। भदौ 14 गते त्रिशुली नदीमा पुनः आएको बाढ़ीले उक्त सड़क भाँसिएसँगै दुवैतर्फको सवारी साधनको आवत जावत ठप्प भएको थियो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
3: सैनिक कल्याणकारी छात्रवृत्ति स्वदेश सम्बन्धी सूचना।
1: सैनिक कल्याणकारी कोषले नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिकका सन्ततिलाई शैक्षिक सत्र 2082 सैनिक कल्याणकारी छात्रवृत्ति स्वदेश प्रदान गर्ने भएको छ।
3: शैक्षिक सत्र 2082 कक्षा 4 12 सम्म उत्तीर्ण भएको र 21 वर्ष ननागेका सैनिकका एकजना सन्ततिलाई वार्षिक एकमुष्ट रू 25,000 छात्रवृत्ति रकम प्रदान गरिनेछ।
1: निवेदन दिने मिति र स्थान
3: असोज 31 गतेसम्म बहालवाला सैनिकले सम्बन्धित कार्यालय वा युनिटहरूबाट निवेदन पेश गर्नुपर्नेछ।
1: त्यस्तै अवकाश प्राप्त सैनिकले स्थान विशेषका आफूलाई पाएक पर्ने नेपाली सेनाको युनिट फर्मेसनमा निवेदन पेश गर्नुपर्नेछ।
3: आवश्यक कागजातहरू
1: चारित्रिक प्रमाण पत्रको प्रतिलिपि वा विद्यालयको सिफारिस पत्र
3: शैक्षिक सत्र 2082 वार्षिक लब्धाङ्ग पत्रको प्रतिलिपि
1: जन्म दर्ता प्रमाण पत्र वा नागरिकताको प्रतिलिपि
3: सैनिक परिचय पत्रको प्रतिलिपि
1: विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि
3: अवकाश प्राप्त सैनिकका सन्ततिको हकमा
1: पेन्सन पट्टाको प्रतिलिपि
3: नाता प्रमाणिक प्रमाण पत्रको प्रतिलिपि
1: र श्रीमतीको नागरिकताको प्रतिलिपि पेश गर्नुपर्नेछ। थप जानकारीका लागि
3: सैनिक कल्याणकारी निर्देशनालय शिक्षा शाखाको फोन नम्बर 01-5979570 सम्पर्क गर्नुहुनका साथै नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np वा भदौ 10 गतेको गोरखापत्र राष्ट्रिय दैनिक हेर्नुहुन अनुरोध गरिन्छ।
0: श्रोता, अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ नेपाली सेनाले सर्पदंश उपचार मार्फत गरेको नागरिक सेवा र सर्पदंशबाट बस्ने उपाय सम्बन्धी रेडियो सामग्री।
4: नेपालको भूगोल जति विविध छ, यहाँको प्राकृतिक परिवेश र जैविक विविधता पनि त्यत्तिकै समृद्ध छ। तर यही विविधताभित्रको समृद्धिमा जोखिमहरू पनि उत्तिकै छन्। यस्तै एउटा जोखिम हो सर्पदंश। सर्पदंशलाई जनबोलीमा सर्पले टोक्यो, साँपले डस्यो, मैथिली र भोजपुरी भाषामा साँप काटलक वा साँपले काट्यो भन्ने गरिन्छ। यस्तै कतै कतै नाग लाग्या, नागले छोएको वा सर्पले खाएको भन्ने चलन पनि छ।
5: जमिनमुनि वा सुरक्षित स्थानमा लुकेर बसेका सर्पहरू खास गरी गर्मी बढेपछि र वर्षायाम शुरू भएसँगै आहारा, पानी र अनुकूल वासस्थानको खोजीमा बाहिर निस्कन्छन् र मान्छेलाई डस्न सक्छन्। सर्पदंशका घटनाहरू तराई र भित्री मधेसमा 12 महिना हुने गर्दछ। त्यसैले नेपालमा सर्पदंश अझै पनि जनस्वास्थ्यको एक चुनौती बन्दै आएको छ। यही चुनौतीलाई न्यूनीकरण गर्न नेपाली सेनाले देशका विभिन्न 21 स्थानमा सञ्चालित सर्पदंश उपचार केन्द्र मार्फत वर्षै नै हजारौं नागरिकको उपचार गर्दै आइरहेको छ। सैनिक युनिटहरूबाट प्राप्त विवरण अनुसार पछिल्लो एक वर्षमा सैनिक सहयोगमा सञ्चालित सर्पदंश उपचार केन्द्रहरूबाट 9634 जनाले उपचार पाएका छन्।
4: श्रोता, यसै पृष्ठभूमिमा आज हामी नेपाली सेनाले सर्पदंश उपचार मार्फत गरेको नागरिक सेवा र सर्पदंशबाट बस्ने उपायबारे चर्चा गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक उपसेनानी मन्दिरा बानिया
5: र म प्राविधिक सुबेदार सुधीर ढकाल।
6: चिनेन, विषालु साँपले टोकेको भए त ज्यान पनि जान सक्थ्यो नि त। सबै ठिकै छ अहिले त, धन्यवाद उहाँहरूलाई।
7: मलाई थाहा थियो त्यो महिनाहरूको आर्मी क्याम्पमा उपचार भइरहेछ, अनि त्यही भएर त्यही 20 मिनटमा चाहिँ त्यहाँ पुगेको थियो। म त्यहाँ गएर खुट्टामा सुई हालेको अनि पानी छोरायो अनि राम्रो लाग्यो।
8: गणको हाम्रो टेक्निसियनहरूले त्यहाँ सेवा सुविधा दिइराख्नु भएको छ। कैलाली जिल्लाका म्याक्सिमम पालिकाहरूको यहाँ चाहिँ औषधि उपचार सेवा दिने ठाउँ केन्द्र चाहिँ बनेको छ। नेपाली सेनाको सहयोगबाट यतिजनाको ज्यान जोगिरहेको रहेछ, हामीले चाहिँ यसमा सहयोग गर्नुपर्छ भन्ने भावना चाहिँ सबैमा उत्पन्न भयो।
4: सर्पदंशको उच्च जोखिममा रहेका तराई र भित्री मधेसमा स्थानीय निकाय तथा समुदायसँग समन्वय र सहकार्य गरी नेपाली सेनाले सर्पदंश उपचार गरिरहेको छ, जसमध्ये झण्डै 25 वर्षदेखि नेपाली सेनाको सहयोगमा सिराहा, झापा र कपिलवस्तु स्थित सर्पदंश उपचार केन्द्र सञ्चालित छन् भने अन्य उपचार केन्द्र विभिन्न मितिमा स्थापना भई सेवा दिन थालेका हुन्। साउन 31 गतेसम्मको तथ्याङ्क अनुसार सैनिक सहयोग रहेका सर्पदंश उपचार केन्द्र मार्फत 140,175 जनालाई उपचार गरिएको छ। यो तथ्याङ्कले सर्पदंश उपचारमा नेपाली सेनाको भूमिका र जनविश्वासलाई प्रस्ताएको छ। थोरी गाउँपालिका एक जानकी नगरकी हिरा श्रेष्ठ,
6: म त्यहाँ भैँसीलाई परल हाल्नु गएको कहाँ, त्यही मुनि रहेछ, थाहै पाएन, चाप त चिनेन, त्यस्तो उपजन नजिकै भएर अब मर्न पाइन, विषालु साँपले टोकेको भए त ज्यान पनि जान सक्थ्यो नि त, त्यही भएर अब धेरै राम्रो छ त्यहाँ, सबै ठिकै छ अहिले त, धन्यवाद उहाँहरूलाई।
5: सैनिक सहयोगमा सञ्चालित उपचार केन्द्रहरूमा 24 घण्टा आपतकालीन सेवा र एन्टी स्नेक भेनम उपलब्ध हुने गरेका छन्। उपचार सेवासँगै नेपाली सेनाले सर्पको टोकाईबाट बस्ने उपाय, प्राथमिक उपचार र बिरामीलाई तुरन्त अस्पताल लैजान पर्ने आवश्यकता आदिबारे सचेतनामूलक अभियान समेत सञ्चालन गर्दै आइरहेको छ। यसै क्रममा मध्यपूर्वी पृतना अन्तर्गत सर्लाही, महोत्तरी, पर्सा, धनुषा, सप्तरी र सिराहा गरी विभिन्न स्थानमा 8 सर्पदंश उपचार केन्द्र सञ्चालनमा रहेका छन्। सर्लाहीको लालबन्दी नगरपालिका एक नवलपुरमा 2068 सालबाट सञ्चालित केन्द्रबाट हालसम्म 8,874 जनाले उपचार पाएका छन्।
4: महोत्तरीको बर्दिवास नगरपालिका 3 गौरीडाँडामा 2071 सालबाट सञ्चालित केन्द्रबाट हालसम्म 32,451 जनाले र सप्तरीको खड़गपुर नगरपालिका 7 कल्याणपुरमा 2076 सालबाट सञ्चालित केन्द्रबाट 1,667 जनाले उपचार पाएका छन्। त्यस्तै पर्साको ठोरी गाउँपालिका 4 निर्मल बस्तीमा 2076 सालबाट सञ्चालित सर्पदंश उपचार केन्द्रबाट हालसम्म 799 जनाले उपचार सेवा पाएका छन्। यस्ता कार्यले सर्पदंशको कारण हुने अकाल मृत्यु दरलाई घटाएको सेवाग्राहीको समेत विश्वास छ।
7: मेरो नाम चाहिँ दिनेश ठाकुर हो, घर चाहिँ देवकोटा टोल जिल्ला धनुषा। मलाई थाहा थियो त्यो महिनाहरूको आर्मी क्याम्पमा उपचार भइरहेछ, अनि त्यही भएर त्यही 20 मिनटमा चाहिँ त्यहाँ पुगेको थियो। म त्यहाँ गएर खुट्टामा सुई हालेको अनि पानी छोरायो अनि राम्रो लाग्यो। मलाई 9 घण्टा त्यहाँ आर्मी क्याम्पमा राख्यो अनि नम्बरहरू दियो, केही भयो भने मलाई कल गर्नु, माछा मासु चाहिँ नखाने, अलिअलि थोरै पानी पिने अनि थोरै खाने, त्यस्तो भनेको थियो। आर्मी क्याम्पमा जाँदाखेरि राम्रोसित उपचार हुन्छ मान्छेलाई, अनि बाँच्न सम्भावना पुरै हुन्छ आर्मी क्याम्पमा गयो भने।
5: मध्यपूर्वी पृतना अन्तर्गत धनुषा जिल्लामा मात्रै 2 सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। धनुषाको छिरेश्वरनाथ नगरपालिका 5 महेन्द्रनगरमा 2077 सालबाट सञ्चालित केन्द्रले हालसम्म 1,481 जनाको र धनुषाधाम नगरपालिका 9 धारापानीमा 2077 सालबाट सञ्चालित केन्द्रले हालसम्म 449 जनाको उपचार गरेको छ। यस्तै सिराहा जिल्लामा पनि 2 उपचार केन्द्र सञ्चालनमा छन्। नरहा गाउँपालिका 3 चोहरबामा 2058 सालबाट सञ्चालित सर्पदंश उपचार केन्द्रबाट हालसम्म 4,783 जनाले र कर्जन्ना नगरपालिका 3 बन्दीपुरमा 2073 सालबाट सञ्चालित केन्द्रबाट हालसम्म 3,317 जनाले उपचार पाएका छन्। उपचार प्रक्रियाबारे जानकारी दिँदै सामुदायिक सर्पदंश उपचार केन्द्र चोहरबामा कार्यरत अमलदार हरिकार्की,
9: सर्पको उपचार गर्न आउने धेरै जस्तो बिरामीहरू सहरमा 30% जति चाहिँ पोइजन केसहरू आउँछ, यहाँ उहाँहरूलाई चाहिँ सम्झाउँछन्, बिस नलाग्ने साँपले टोक्यो भने त उनलाई सान्त्वना मात्र दिएर राखेपछि उनीहरू बिरामी आत्तिन छोड्छ र पछि कम्तीमा उहाँहरूलाई 8 घण्टा राखेर त्यसपछि मात्रै उहाँहरूलाई चाहिँ पठाउने गरिन्छ। सम्झाइ बुझेर राख इन्जेक्सनहरू लगाउँछ, टिटी इन्जेक्सनहरू लगाउनै पर्ने हुन्छ र अनि बिरामी आइपुग्यो भने कोही अनुसार डक्टरहरूलाई सोधेर कुन औषध दिनु भन्नुहुन्छ त्यो औषध दिन्छ। हामी पोइजन स्नेकले टोकेर आएको बिरामीहरू आउँछ भने उनीहरूलाई चाहिँ चाँपले टोकेर पोइजन स्टार्ट हुन्छ। पोइजन स्टार्ट हुने बित्तिकै अब डक्टरहरूसँग समन्वय हुन्छ हाम्रो, त्यही अनुसार हामीहरूले चाहिँ एन्टी स्नेक भेनम सेरम नै दिनुपर्ने हुन्छ।
4: सर्पदंशबाट अति प्रभावित क्षेत्र मध्ये पर्ने अर्को जिल्ला हुन् कञ्चनपुर र कैलाली। सुदूरपश्चिम पृतनाको जिम्मेवारी क्षेत्रमा पर्ने यी जिल्लामा समेत नेपाली सेनाको सहयोगमा सर्पदंश उपचार केन्द्र सञ्चालित छन्। कञ्चनपुरमा 2071 सालदेखि र कैलालीमा 2072 सालदेखि सर्पदंश उपचार सेवा प्रदान गर्न थालिएको हो। कञ्चनपुरको शुक्लाफाटा नगरपालिका 6 अर्जुनी स्थित सर्पदंश उपचार केन्द्रबाट हालसम्म 1996 जनाको र कैलालीको गौरीगंगा नगरपालिका 8 स्थित बडैपुर सर्पदंश उपचार केन्द्रबाट 2536 जनाको उपचार गरिएको अभिलेख छ। स्थानीय निकाय, समुदाय र नेपाली सेनाको सहकार्यमा सञ्चालन भइरहेका यस्ता केन्द्रले सर्पदंश प्रभावित नागरिकलाई सहज उपचार सुविधा दिएको बडैपुर सर्पदंश उपचार केन्द्रका व्यवस्थापक रोहित प्रसाद भाटको भनाइ छ।
8: कैलाली जिल्लाको मध्यवर्ती क्षेत्रमा हाम्रो यो सर्पदंश उपचार केन्द्र चाहिँ अवस्थित छ। पालिकाको हाम्रो टेक्निसियनहरूले त्यहाँ सेवा सुविधा दिइराख्नु भएको छ। कैलाली जिल्लाका म्याक्सिमम पालिकाहरूको यहाँ चाहिँ औषधि उपचार सेवा दिने ठाउँ एउटा केन्द्र चाहिँ बनेको छ। नेपाली सेनाको सहयोगबाट यतिजनाको ज्यान जोगिरहेको हामीले चाहिँ यसमा सहयोग गर्नुपर्छ भन्ने भावना चाहिँ सबैमा उत्पन्न चाहिँ भयो। हाम्रो नगरपालिकासँग जोडिएका मान्छे पनि त्यति प्रादेशिक अस्पताल जान छोडेर यही बडैपुरको सर्वदंश उपचार केन्द्रमा सेवा लिन उहाँहरू आउनुहुन्छ कि उहाँलाई त्यो विश्वास छ। उहाँलाई के प्रभाव परिरहेको छ भने यहाँ गयो भने चाहिँ हामी चाहिँ राम्रो उपचार पाउँछौँ भन्ने प्रभाव परिरहेको छ। अहिले हामीले निशुल्क उपचार गरिराखेका छौँ, त्यसमा चाहिँ बिरामीहरूलाई पनि कुनै पनि शुल्क नलाग्ने गरी हामीले उपचार गरिरहेका छौँ। त्यसमा सबैभन्दा ठुलो भूमिका भनेको नेपाली सेनाको नै हो, किनभने उहाँहरूले उपचार गर्ने हो। हामीले त सामान्य व्यवस्थापन गरिदिनु नेपाली सेनालाई चाहिँ म एकदमै अन्तर हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। आम नागरिकले पनि अहिले के बुझेको छ भने नेपाली सेनाले धेरै सहयोग गरेको छ भन्ने चाहिँ बुझाए।
5: यस्तै उत्तर पश्चिम पृतना अन्तर्गत बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका 9 मा 2075 सालदेखि सञ्चालित सर्पदंश उपचार